0: सबैभन्दा ठूलो दल कंग्रेसको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका बेला जेएनजी आन्दोलन भयो, त्यसले उनको सत्ता ढाल्यो। छ महिनापछि भएको प्रतिनिधि सभा निर्वाचनमा ओली आफू मात्र पराजित भएनन्, उनको पार्टी निकै खुम्चियो। एमालेलाई त अहिले पनि उनले नै नेतृत्व गरिरहेका छन्, तर नेतृत्व पुनर्गठनको लागि दबाव बढ़दै गएको छ।
1: नेपालमा लागू औषध दुर्व्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला चार दिनमा मात्र देशभरबाट 76 जना लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन ओसार प्रसार र कारोबार विस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। काठमाण्डुकी एक आमाका अनुसार उहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजूद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन बढ़दै जाँदा उनी चोरी, छैच झगड़ा र अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। त्यस्तै डाङ्की अर्की महिलाले पनि किशोर अवस्थामै कुलतमा फँसेका छोराको कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। लागू औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। कुलत बढ़दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढ़ेकाले परिवारले ती युवकलाई सुधार केन्द्रमा राखेर उपचार शुरू गरेका छन्। दुर्व्यसनीको पुनर्स्थापनामा सक्रिय नार्कोनन नेपालका प्रमुख वसन्त कुवरले लागू औषध कुलतमा 15 देखि 25 वर्ष उमेर समूह सबैभन्दा बढ़ी जोखिममा परेको बताउनुभयो। उहाँले नेपालमा 10 देखि 11 लाखसम्म लागू औषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्दै विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने र समाजका हरेक वर्ग परिवार पूर्व सचेत हुनुपर्ने अवस्था रहेको समेत सुझाउनुभयो। लागू औषध नियन्त्रण ब्यूरोको तथ्याङ्कले पनि अवस्था गम्भीर बन्दै गएको देखाएको छ। पछिल्ला वर्षहरूमा लागू औषध कारोबार, ओसार पसार र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ।
0: रूग्ण ठिक्का खारेज गर्ने सरकारी निर्णय विरूद्ध निर्माण व्यवसायी अभियान दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक निकायबाट अवरोध नपुगे पनि पर्याप्त प्रगति नगरेका आयोजनाको ठिक्का रद्द गर्न सड़क विभागलाई निर्देशन दिएपछि निर्माण व्यवसायी त्यसको विरोधमा उत्रिएका छन्। मन्त्रालयले जेठ 28 गते सार्वजनिक निकायबाट कुनै बाधा अवरोध नभएका तर शुरू ठेक्का अवधिको 50% भन्दा बढ़ी म्याद थप भएका, समग्र प्रगति 90% भन्दा कम भएका तथा विगत 1 महीना भन्दा बढ़ी अवधिदेखि निर्माण स्थलमा निर्माण व्यवसायको उपस्थिति नरहेका ठेक्काहरू रद्द गर्ने प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालले एक असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरूले बताएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीएलले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पनि पूरा हुन सकेको छैन।
2: सरकारले शुरू गरेका नीतिगत सुधारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक गतिविधि बढ़ने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। बैंकले सार्वजनिक गरेको चालू वर्षको अर्धवार्षिक प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको संकेत गरेको हो।
1: पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्। तर तत्काल चाहिएको अवस्थामा निवेदनका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ।
2: नेपालमा राइड शेयरिङ सेवा शुरू भएको करिब 10 वर्षपछि कानून निर्माण थालनी हुँदा त्यसमा भएका कतिपय व्यवस्था व्यावहारिक नभएको सरकारवालाहरूले बताएका छन्। राइड शेयरिङ व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले गत वैशाखमा सार्वजनिक गरेको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड 2082 मस्यौदा सार्वजनिक गरेको छ, जसमा भएका कतिपय व्यवस्था व्यावहारिक बनाउनु पर्ने उनीहरूको भनाई छ।
1: आगामी वर्षको बजेटमा पनि सांसदहरूलाई घुमाउरो शैलीमा बजेट दिने तयारीमा प्रदेश सरकार लागि परेका छन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा बजेट वितरण गर्न सर्वोच्च अदालतले रोक लगाए तापनि केही प्रदेश सरकारले सांसदसित योजना माग गरेर बजेट वितरण गर्दै आएका छन्। अघिल्ला वर्षमा जसरी आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पनि सुदूरपश्चिम लुम्बिनी र बागमतीले सांसदले रोजेका योजनामा बजेट बाँड्दैछन्।
2: बाँकेको जानकी गाउँपालिकाका शिक्षकहरूले सम्भवत नेपालमै पहिलो पटक शिक्षणमा एआई को प्रयोग सम्बन्धी स्वर बुदे प्रतिबद्धता जारी गरेका छन्। शिक्षण सिकाईमा कृत्रिम बुद्धिमत्ता एआई को सुरक्षित सृजनशील र जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धता सहित जारी गरिएको प्रतिबद्धता पत्रमा तथ्य प्रमाणीकरणपछि मात्रै एआईबाट प्राप्त सामग्री प्रयोग गर्ने उल्लेख छ। तालिममा गाउँपालिकाभित्रका 45 जना प्रधानाध्यापक शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकार अध्यापक तथा एआई अध्येता एवं अभ्यासकर्ता जीवन भण्डारीले पाठ योजना निर्माण प्रस्तुतिकरण प्रश्नपत्र तयारी विद्यार्थी मूल्यांकन अध्ययन सामग्री विकास लगायतका कार्यमा उपयोगी 10 भन्दा बढ़ी एआई टूल्सको प्रयोगत्मक अभ्यास गराउनु भएको थियो।
1: बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा स्वास्थ्य सिप विकास र रोजगारीलाई केन्द्रमा राखेर तयार गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख खेलराज पाण्डेले शुक्रबार साँझ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार बसेको दोस्रो बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।
2: अब शेयर बजार शुक्रबार पनि नेप्से घटेर बन्द भएको छ। अघिल्लो दिनभन्दा 4 अंक घटेर नेप्से 2724.03 बिन्दुमा बन्द भएको हो। यो दिन बजार 2731 बिन्दुदेखि खुल्ला भएको थियो। अधिकतम 2733.31 बिन्दुसम्म पुगेको नेप्से 2717.69 बिन्दुसम्म झरेको थियो।
3: अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र ईरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। ईरान युद्ध अन्त्यका लागि मध्यस्थकर्ता भूमिका निर्वाह गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने बताएका हुन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो। सामाजिक सञ्जाल एक्समा शनिबार पोस्ट गर्दै शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताए।
1: अब खेल खबर। विश्वकप 2026 अन्तर्गत समष्टिको बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेका छन्। अहिले जारी खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरिरहेका छन्। 24 वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिल खेलको 21 मिनटमै स्तब्ध बनेको थियो। अफ्रिकी पावर हाउस मोरक्कोका मिडफिल्डर इस्माइल साइब्रीले उत्कृष्ट गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए भने त्यस्तै इन्जुरी समयमा नाटकीय गोलसँगै कतारले स्विजरल्याण्डसँग खेल बराबरी खेलेको छ। फिफा विश्वकप फुटबलमा भोलि बिहान चारवटा खेल हुँदैछन्। भोलि बिहान 12:00 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7:15 हाइटी र स्कटल्याण्ड तथा बिहान 10:15 अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। त्यस्तै आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ।
2: अब विचार विश्लेषण। बेलायतको सुर्ती सम्बन्धी नयाँ कानून हुन सक्छ नेपालका लागि मार्गदर्शन शीर्षकमा राजुमान सिंहको विचार। अभियान दैनिकमा छापिएको छ। सुर्तीजन्य पदार्थको नियन्त्रण केवल स्वास्थ्यको प्रश्न होइन, यो आर्थिक विवेक, वातावरणीय सुरक्षा, युवा पुस्ताको उज्यालो भविष्य र राष्ट्रको समग्र समृद्धिसँग जोड़िएको एउटा राष्ट्रिय दायित्व हो। आज लिइने दूरदर्शी निर्णयले नै भोलिको स्वस्थ, स्वच्छ, उत्पादनशील र समृद्ध नेपाल निर्माण गर्नेछन्। नेपालमा प्रत्येक वर्ष अनुमानित 27,000 भन्दा बढ़ी मानिसहरू सुर्तीजन्य पदार्थसँग सम्बद्ध रोगहरूका कारण मृत्युवरण गर्छन्। बेलायतमा 1 जनवरी 2009 त्यसपछि जन्मिएका व्यक्तिहरूले जीवनभर कानूनी रूपमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने छैनन्। नेपालमा 18 वर्ष मुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न कानून त निषेध छ, तर व्यवहारमा यो नियमको पालना अत्यन्त कमजोर छ।
1: सरकार ठूलो कि नागरिक शीर्षकमा केशव दाहालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतान्त्रिक व्यवस्थामा शक्तिशाली सरकार भन्नु फगत मिथ्या विषय हो, किनभने शक्ति सरकारसँग हुँदैन, बरू नागरिकसँग हुन्छ। हामी शक्तिशाली सरकारको मनोविज्ञानमा नफसौं र खोजौं उत्तरदायी सरकार। संविधान, कानून, नागरिक अभिमत र इच्छाहरूप्रति उत्तरदायी सरकार, जनताको माथतको सरकार, जनताले नियन्त्रण गर्न सक्ने लोकतान्त्रिक सरकार। के हाम्रो सरकार नागरिकप्रति उत्तरदायी छ? के सरकार नागरिक सर्वोच्चता र जवाबदेहिताप्रति प्रतिबद्ध छ? समय नबित्दै यी प्रश्नहरूबाट सरकारको परीक्षण गरौं, अन्यथा शक्तिशाली सरकारले स्वयं नागरिकमा निहित शक्तिहरूको अपहरण नगरोस्। बेलैमा सचेत बनाऊ।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4
1: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
3: समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने
0: रेडियो आदि खोला 105.4।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रमलाई डिजिटल प्लेटफर्म मार्फत नेपाली नेटवर्क .com र हाम्रो पात्रो .com मार्फत पनि तपाईँहरूतिर विश्वभर छरिएर रहेका नेपालीहरू र स्वदेशमै पनि सुनिराख्नु भएको छ। र काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर एकसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं र विशेष गरी बहसका विषयहरूलाई उठान गर्ने क्रममा देशको समसामयिक राजनीतिक घटनाक्रम र कूटनीतिका क्षेत्रमा अलि बढ़ी चर्चा परिचर्चा गरिरहेका छौं। देशको अर्थतन्त्र, रोजगारी लगायतका विषयहरूलाई पनि उठान गर्ने गर्दछौं। नयाँ सरकार आइसके पछाडि यसले लिएका सुशासनका लक्ष्य, कड़ी बजेट लगायतका विषयमा छलफल र बहस यतिखेर भइरहेको छ। आधुनिक श्रोता, नेपाली बहसमा आज चर्चा गर्न चाहन्छौ नेपाली कंग्रेसमा संस्थापन र इतर पक्ष बीच झन फाटो शुरू भएको छ। काठमाण्डुमा संस्थापन इतर समूहको युवा भेला पनि भएको छ। वरिष्ठ नेताहरू महाधिवेशन प्रक्रियाबाट बाहिर रहेको विषय पनि सँगसँगै जोड़िएर आएको छ र असन्तुष्ट समूहले संयुक्त रूपमा प्रवेश भेला गर्ने तयारी समेत गरेको छ। नेपाली कंग्रेसको आन्तरिक विवाद थप रसातलमा पुग्दै गइरहेको छ। कंग्रेसमा जो क्रियाशीलता सदस्य अध्यापतिक गर्ने विषयमा पनि निकै ठूलो विवाद चाहिँ भएको थियो र गगन थापा नेतृत्वको नेपाली कंग्रेसले जुन ढंगले क्रियाशील सदस्यता अध्यापतिक गरेर नेपाली कंग्रेसलाई दिक्क बनाएर लैजानुपर्ने अडान लिएर अध्यापतिक गर्ने समय दिइरहँदाखेरि धेरै नेताहरूले चाहिँ यसलाई अध्यापतिक गर्न मानेनन् र अध्यापतिक गरेनन्। यसले अझ बढ़ी विवाद चुलिएको छ र नेपाली कंग्रेसभित्रको विवादलाई कसरी समाधान गर्न सकिन्छ, कसरी मत्थर पार्छ त कंग्रेसले, आज यसका विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौ। नयाँ शक्तिको परीक्षामा पुरानो दलकै रोग, रासपाको महाधिवेशनमा ओडादेखि प्रदेशसम्म गुटबन्दी र विवाद यतिखेर सिर्जना भएको छ। आदरणीय श्रोता, तल्लो तहमा रवि र बालिनका नाममा गुटबन्दी गरिएको बाइएको छ। निर्वाचन आयोगको चेतावनी पनि छ, समायोजनको सकस पनि यतिखेर देखिएको छ, तपाईँहरूलाई थाहा छ। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशनहरू चल्दै गर्दाखेरि पराजित भएका उम्मेद्वारहरूले पार्टी छोड्नेदेखि लिएर धम्क्याउनेसम्मका कामहरू पनि भएका छन्। कोशी प्रदेशको घटना तपाईँले थाहा पाउनुभयो। सभापतिमा पराजित भइसकेपछि सरिन तामाङले पार्टी छोडेको घोषणा गरेकी छिन्। त्यसै गरी बागमती प्रदेशमा पनि यतिखेर महाधिवेशन हुँदैछ, मतदान हुँदैछ, गणना हुँदैछ र यतिखेरको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई एउटा बलियो र सुशासनयुक्त पार्टी घोषणा गर्न सक्छ कि सक्दैन, हरेक क्षेत्रमा हेर्दाखेरि रवि लामिछानेको वर्चस्व देखिएको छ। अबको महाधिवेशनबाट, पहिलो महाधिवेशनबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो बनाएर लैजाने गरी त्यो किसिमको संकल्प पनि यतिखेर भइरहेको छ। तर ठाउँ ठाउँमा विवादहरू पनि देखिएका छन्, ठाउँ ठाउँमा गुटबन्दीहरू पनि देखिएका छन्। नेपालको राजनैतिक इतिहासमै छोटो समयमा बलियो जनमत पाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा यतिखेर आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको तयारीमा पनि होमिएको छ। परम्परागत दलहरूको आक्रमणीयताका विरूद्ध सुशासन र उत्तरदायी राजनीतिको नारा दिएर नागरिकको ठूलो मत पाएको यो दल अहिले तल्लोदेखि केन्द्रसम्म नेतृत्व चयन गर्ने प्रक्रियामा यतिखेर जुटिरहेको छ र राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्का बन्ने प्रयास गरिरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ बैंकदेखि ब्रोकर र बीमासम्म फैलिएको भट्ट साझेदारको अर्बौं कारोबारको अभियोग पत्रमा के छ त यतिखेर। जगदम्बा स्टिल्सको कर्जा, भट्टको खाता हुँदै हिमालयन री इन्सुरेन्स र त्यहाँबाट भिरकुटी

0: स्किम मार्फत शेयर बजार मैनिपुलेशनसम्म पुगेको छ। कागजी पैना र उधारो शेयरको आडमा रचिएको करिब 27 अर्ब वित्तीय अपराधको नालीबेली पनि त्यो अभियोग पत्रमा देखाइएको छ। र विशेष गरी शेयर बजारमा यस्ता बिचौलियाहरूको हाबीले गर्दाखेरि शेयर बजार धराशायी छ। यतिखेर नेपालीहरूको पैसा लुटिएको छ। र अहिलेको अवस्थामा कुरा गर्ने हो भने शेयर बजार निकै ओह्रालो यात्रामा छ, अधोगतिको यात्रामा छ। अझै पनि नागरिकहरूले विश्वास गर्न सकिरहेका छैनन्। अझै धेरै ओह्रालो यात्रामा शेयर बजार जाने पक्का पक्की छ। शेयर बजारका लगानीकर्ताहरू यतिखेर रोइरहेका छन् किनभने शेयर बजार तल्लो अंकसम्म जाने पक्का पक्की छ, किनभने धेरै व्यक्तिहरू अझै पनि पक्राउको सूचीमा छन्। शेयर बजारमा गरेको लगानी, अवैध बाटोबाट ल्याइएका लगानी लगायतका सबै कुराहरूमा सरकारले परीक्षण गर्ने भएको छ। त्यसैले गर्दाखेरि शेयर बजार यतिखेर कमजोर अवस्थामा गएको छ। हितपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पनि किचलो छ। यतिखेर अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पूँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा व्यथिति थप चुलिएको छ। तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 28/7/2081 आफ्नो नेतृत्वको सरकार ढल्नुको एउटै कारण कुनै न कुनै रूपमा नेपाल हितपत्र बोर्ड अध्यक्ष लगायत नियुक्तिको विषयसँग पनि जोड़िएको बताउने गरेका थिए। सोही विषयलाई त्यति बेलाका अर्थमन्त्री वर्षमान पुनले पनि उल्लेख गर्दै आएका थिए। किनभने हितपत्र बोर्डको अध्यक्ष एउटा शक्तिशाली अध्यक्ष हुन्छ, बजारलाई चलाउन खोज्छन् बिचौलियाहरूले। हितपत्र बोर्डले त्यतिखेर ढालेको होइन, बिचौलियालाई चाहिँ सरकार ढाल्ने क्रम चाहिँ यतिखेर व्यापक रूपमा थियो। किनभने भित्रभित्र खोक्रो परिस्थिति थियो। लागू औषधको पनि फैलिदो कारोबार छ यतिखेर नेपालमा। लागू औषध दुर्व्यसनको भयावह सामाजिक समस्या विस्तार हुँदै गएको छ। विश्वका धेरै देशहरूमा लागू औषधले समस्या पारिरहेका बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौं, आज हामी चर्चा गर्न चाहन्छौ नेपाली बहसमा धितोपत्र बोर्डको अहिलेको अवस्था, शेयर बजारको अवस्था, बिचौलियाहरूले गरेको लगानीको अवस्था, अर्बौं अर्ब रकम बिगो दावी गरिएको यावत अवस्थाहरूका बारेमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: समीची हो चौदह के में बहुत लोटी पर्दी रो बैंक ने विवरण पी भी है मुई खाता लिख हमरो
2: खै खै बहु कोई लोटरी भर दिल
3: आंगी समी जो लोटरी पर्दी हूँ छापता ही गुदी
2: बर्दी आ बर्दी बा लोटरी खाले पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बनी खै बिसा खै मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खै मई आपिन खबई बनी वित्तीय संस्था के पासवर्ड पिन खै मई आरी सुमी बैंक आप ही बनी आरी
3: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: होइन के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइसक।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त?
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460051।
4: रेडियो आदिखोला 105.4।
9: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
10: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
9: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
10: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
9: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतंजलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
6: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
5: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
5: पोस्टाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308।
6: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
5: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
5: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
5: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
6: मोबाइल नम्बर 9856054313 र 9841443 32।
5: मूल्य होइन, स्वास्थ्य रोजौ।
4: रेडियो आदिखोला 105.4
0: दिनका लागि बन्छन्। यस पद प्रति जनताको पनि विश्वास हुँदैन, शंकाको घेरामा हिरिन्छ। विगतका उदाहरणहरू पनि दृष्टान्तहरू पनि यस्तै थिए। अहिलेको अवस्थामा गृहमन्त्रीको पुनर्बहाली समितिले दिएको प्रतिवेदन सार्वजनिक नहुनु यो पुरानै रोग दोहोरिएन र?
11: यसो छ, छानबिन समिति गठन गर्ने भन्ने कुरा चाहिँ के हो भने, एउटा कुरा हामी जहिले पनि क्लियर हुन जरुरी छ, धेरै ठाउँमा छानबिन समिति बन्छ र औपचारिक रूपबाट बनेको छानबिन समिति भनेको छानबिन ऐन 2026 अनुसार हुने हुनाले त्यो ऐनले नै के व्यवस्था गर्यो भने कुनै पनि छानबिन हुन सक्छ तर त्यो रिपोर्ट चाहिँ गोप्य राख्नुपर्छ भनेको हुनाले गोप्य राख्नुमै नै त्यही कानुन मिचेको या आफ्नो गोपनीय भन्ने अर्थ नछोटो त्यसैले। तर ती छानबिनमा केही टुक्रा गरेर केही ती मध्येमा केही कुराहरू बाहिर ल्याउन त सकिन्छ। त्यसैले आज चाहिँ सुदन गुरुङजीलाई जुन गृहमन्त्री जुन छानबिन समितिले उहाँ प्रतिक्रिया त्यस्तो गलत छैन भने जुन क्लिन चिट दिएर जुन निन्चुन भएको छ, अब यसलाई तत्कालै हामीले नीति हुनै पर्ने या हुनै नपर्ने भन्ने अर्थमा वाद विवाद गर्नु पनि जरुरी छैन। गृहमन्त्रीलाई अब यो प्रधानमन्त्रीको सुविधा के अधिकार हो, को मान्छेलाई गृहमन्त्री राख्ने, को मान्छेलाई रक्षा मन्त्री राख्ने, को उद्योग राख्ने हो, बेसिकल्ली हामीलाई कस्तो बिरालो
0: चाहियो।
11: छानबिन आयोग 2026 कुनै पनि सरकारले गरेको गठन गरेको छानबिन आयोगको रिपोर्ट गोप्य राख्नुपर्छ भनेर कानुनमा राखिसकेपछि त्यसमा प्रकाशित गर्नुपर्छ या पर्दैन भन्ने कुरा आएन कि त्यो ऐन संशोधन गरिदिनु पर्यो हो। छानबिन ऐन 2026 यदि एकातिर कानुन हामी चाहिँ गोप्य राख भन्ने र कानुनको पालना गर्नुपर्ने, अर्कोतिर गोप्यता राखेर सरकारले गरेन भनेर त्यो ज्वरो सदिजो देखाउनु भएन नि खेन्जी, त्यति मात्र हो मेरो भनाइ।
0: होइन, अब भादर 23 र 24 जेएनजीभित्रको छानबिन प्रतिवेदन त बाहिर पनि आयो नि त, होइन?
11: त्यो त आउँछ, आउनु भिन्दै कुरा त, तर वैधानिक रूपबाट आएको होइन नि, वैधानिक रूपबाट चाहिँ आएको होइन। त्यसलाई
0: मानव अधिकार आयोगको पनि प्रतिवेदन बाहिर आयो,
11: कसको
0: मानव अधिकार आयोगको प्रतिवेदन होइन,
11: मानव अधिकार आयोग त भिन्दै हुने उसले गति प्रतिवेदनको मानव अधिकार आयोग अनुसार भिन्दै कानुनले भनेको उसले दिनै पर्छ, त्यो ठुलो कुरा होइन। मानव अधिकार आयोगद्वारा भएको आयोगको प्रतिवेदन भन्नुभयो, छानबिन आएको प्रतिवेदन भनेको दुईटा त फरक हुन्छ, दुईटा कानुन भएर बनेका हुन्। मानव अधिकार आएको प्रतिवेदनलाई गोप्य राख्नुपर्छ भनेर त्यहाँ लेखेको छैन, तर छानबिन सरकारले अन्य तरिकाबाट गठन भएको छानबिन आयोगको प्रतिवेदन वा रिपोर्टलाई गुप्त राख्नुपर्छ भने कानूनले भनेपछि त हामीले विवाद गर्दै कुरै आएन कि त्यो कानून संशोधन गरिदिए भएन संशोधन गरौँ नि त त्यसो सबै रिपोर्ट प्रकाशित भइहाल्छ मैले खालि कानूनको विद्यार्थी भएको नाताले कानूनको कुरा मात्रै उठाइदिएको यति भन्ने गर्दा रिपोर्ट गुप्तै राख्नुपर्छ प्रकाशित हुनु हुँदैन भन्नु खोजेको होइन सबै रिपोर्ट प्रकाशित हुनु राम्रो तर त्यो ऐनले त संशोधन गर्नु पर्यो त म त कानूनको विद्यार्थी भएको हुनाले एक ठाउँमा आफूलाई सुविधा भयो भने कानून मिच्ने आफूलाई असुविधा भयो भने कानून नमिच्ने त्यस्तो गर्नु भएन नि
0: अहिले अब सत्ता सञ्चालन त्यसपछि प्रधानमन्त्रीले बोलेका अभिव्यक्ति सदनमा प्रतिपक्षीले उठाइरहेका मागहरू सीमाको विषय त निकै विवादित बन्दै गयो नि त होइन नेपालले पनि भारतको सीमा मिसेको कुराहरू अहिले चाहिँ सदनमा चर्को रूपमा उठिरहेका छन् त्यसलाई प्रधानमन्त्रीको जवाफ मागे प्रतिपक्षी दलहरूले यद्यपि अहिले त्यस पछाडि अर्थ यसको जवाफ चाहिँ सत्ता पक्षबाट परराष्ट्र मन्त्रीले दिइसके पछाडि केही हदसम्म लचिलो भए तापनि सीमाको विषयमा बोल्दाखेरि देशको कार्यकारीले विचार पुर्याउनु पर्दैन
11: यो यसमा सही कुरा हो धेरै यसो मैले पनि सरसर्ती रूपले हेर्दाखेरि प्रधानमन्त्रीजीको जुन संसदमा बस्यो सिमाना नेपाल भारतको सिमानामा नेपालले पनि भारतको केही सिमानाहरू मिचेको छ भन्ने अर्थमा जुन उहाँले जुन बोल्नुभयो त्यसले ठुलो एउटा विवाद उठायो तर त्यति शब्दको हो त्यो बोल्नु हुन्थेन होला नबोलेको राम्रो हुन्थ्यो या त्यसलाई अझै स्पष्ट गरिदियो भए अझै राम्रो हुन्थ्यो तर अब नेपाल भारतको सीमाको सन्दर्भमा यावत रूपबाट विश्लेषण गर्दाखेरि त्यति एउटा शब्दको कारणले हाम्रो सार्वभौम सरकारलाई नै असर पर्ने गरेर प्रधानमन्त्रीले बोल्यो यो चाहिँ ठुलो राष्ट्रघाती हो भनेर अर्थ लगाउने त त्यो अनुसार हामी अगाडि बढ्यौँ भने हामी कहीँ पनि हाम्रो नेपाल भारत बिचको सीमा विवादको समाधानको सही निकुल हुन सक्दैन र एउटा कुरा के मान्नुपर्छ भने हो हाम्रो चाहिँ ऐतिहासिक रूपबाट भौगोलिक रूपबाट धेरै पुरानो समयदेखि सुगौली सन्धिको समस्यादेखि त्योभन्दा अगाडिको अवस्थामा हाम्रा विवादमा विवाद सीमा विवाद बेलाबाट उठ्ने गरेका हुन् विभिन्न सम्झौता गर्ने गरेका हौँ ती सम्झौता हुँदाहुँदैन व्यावहारिक रूपबाट ती सम्झौतालाई परिवर्तन गरेर सीमाहरू लिन्न दिने कुरा पनि गरेका हौँ र त्यहाँ हाम्रो नयाँ मुलुक पनि हामीले चाहिँ राणा कालमा फर्काएर लिएका हौँ यी यावत कुरा छन् र अहिलेको सन्दर्भमा नेपाल र भारतको भौगोलिक बहुआयामिक सम्बन्ध कायम भएको सम्बन्धमा आज हामीले बढी अविश्वासको घटना घटाउनुभन्दा भारत चिन नेपाल बिना खालि सीमा पिट्ने एकले अर्कोलाई दोष प्रत्यारोप गर्नुको साटो अब एउटै टेउमा बसेर सहमति सहकार्य गरेर नेपालको एक इन्च पनि भूमि भारतकोले पनि लिन पाउनु हुँदैन र भारतको भूमि पनि हामीलाई चाहिँदैन हामी लिँदैनौँ हामी स्वतन्त्र मुलुक भएको नै बसौँ समाधान गरौँ भनेर जुन लक्ष्यसहित प्रधानमन्त्रीजीले बोलिदिनु भएको छ मलाई लाग्छ एकदम निष्पक्ष निर्मम र निष्पक्ष भएर हामी बुझ्यौँ भने हिजो दुई वर्षदेखि जब हामीले सूचित नचा जब हामीले संविधानमा राखेर जुन प्रकाशित गरिसकेपछि जुन हाम्रो भारत र नेपाल बिचको जुन वार्ताको टेबल जुन बन्द भएको छ अहिले फुट्दैछ र तपाईँले के कुरा मान्नुहोस् भने नेपाल र भारत बिचको सम्बन्ध सीमाको सम्बन्ध कहिले पनि सैन्य शक्तिबाट त्यो समाधान हुने विषय नै होइन आपसी सहमति आपसी सहकार्य र विश्वास चाहिँ एक प्रतिको चाहिँ सद्भावले नै
0: प्रधानमन्त्रीलाई
11: त्यो सद्भाव सिर्जना गर्नेतर्फ गएको भनेर हामीले व्याख्या गरौँ न त्यो गऱ्यो भने भारत र नेपालको समस्या समाधान चाँडै नै होस् भन्ने हामी
0: होइन तपाईँलाई थाहा छ सुस्तामा समस्या आयो होइन वर्दीधारीहरू चाहिँ प्रवेश गरे त्यहाँका नागरिकहरूले प्रतिकार गरेर पछि चाहिँ ब्याग हट्नुपर्ने स्थिति आयो यो कुरा सरकारलाई थाहा छैन सरकार यो विषयमा बोल्दैन सरकार अन्य विषयमा चाहिँ विषयान्तर गर्न चाहन्छ सरकार चाहिँ कुरालाई विषयवस्तुलाई डाइभर्ट गर्न चाहन्छ जनताको ध्यान चाहिँ अर्कोतर्फ होइन ढाल्न चाहन्छ लगायतका विषयहरू त छन् नि त यो सरकारप्रतिको आलोचनात्मक टिप्पणीहरू होइन नाकाका कुराहरू जनताले त दुःख पाइरहने त अहिले पनि गान्धी पण्डितजी
11: होइन देख्नुहुन्छ है नेपालको यो सन्दर्भमा नाकामा जुन अहिले सुस्तादेखि लिएर विभिन्न क्षेत्रमा 10 गजी 12 गजीका जुन हाम्रा सिमानामा मिचिएका कुरामा त्यहाँ हामीले कतिपय भारतीय नागरिकले हाम्रो सीमा मिचेर हाम्रो जमिनलाई हडपेको या अकुपाई गरेको या कोही जाने या नजाने हामीलाई पनि केही गरे ती आफ्ना ठाउँ छन् तपाईँ यता हेर्नुहुन्छ नेपालको सिमाना केवल भारतसित मात्र जोडिएको छ र त्यत्तिकै सिमाना त चीनसित जोडिएको छ नि त चीनसित सिमाना जोड्दाखेरि हुने हाम्रो कस्तो भारतसित हुने सिमानामा बढी भएको कारण के के हो यो नराम्रो हो र राम्रो हो हामी यति नजिक रहेछौँ भौगोलिक ऐतिहासिक राजनैतिक र सामाजिक रूपबाट भारत र नेपाल यति जोडेका छौँ कि हाम्रो दुवै देशको नागरिक एक अर्को भूमिमा जानको लागि हामीलाई हामीसित भिसा पनि चाहिँदैन हामीलाई कुनै औपचारिक पनि चाहिँदैन यति एउटै घरबाट दुईटा मुलुकको देशमा पनि एउटा घरको आँगनबाट अर्को मुलुकको घरको आँगनमा जाँदाखेरि जुन सहजता छ त्यस्तो सहजता हाम्रो चिनसित त छैन नि यो चिन पनि ऐतिहासिक मुलुक हो यसले के अर्थ देखाउँछ हामी यति नजिक र यति सही भौगोलिक र सामाजिक र राजनीतिक रूपबाट हामी एक आफ्नो जोडेका रहेछौँ कि एउटै सीमा जोडे चाहिँ कहिले कहीँ कष्ट त हुनै सक्छ यो कष्टलाई एकदम नेगेटिभ रूपमा नकारात्मक रूपमा हामीलाई हेपेको र हामी सानो देशले हामीलाई गर्यो भने अर्थ लगाउनु जाउँ हुँदैन र भारतले पनि एउटा सानो मुलुक हो हामीले जे गरे पनि हामी ठुलो दाजु हौँ हामीले जे गर्दा ठिक हुन्छ भन्ने मानसिकता राखेर पनि उहाँहरूले गर्नु हुँदैन यी दुवै यो हामी एक आपसमा भएको अविश्वास एक आपसमा भएको त्यो नेगेटिभ नकारात्मक प्रवृत्तिलाई अन्त गरेर भारत र नेपालको र मलाई लाग्छ अहिलेको जुन शिशिर खनालजीले अहिलेको सरकारले जुन किसिमको यो कुटनीतिक सम्बन्धलाई हिजोसम्म बिग्रिएको कुटनीतिक सम्बन्धले एउटा नयाँ रूपमा लान खोजेको छ मलाई लाग्छ अस्ति रवि लामिछानेजीको ऐतिहासिक भारत भ्रमण त्यसपछि शिशिर खनालजीले एउटा त्यो भारतमा बसेर हाम्रो भूमिको सम्बन्धमा बोलेको स्पष्ट उहाँले वक्तव्य पत्रकारसित गर्नुभएको छलफल र अहिले चिनसित गएको हुनाले हामी यसलाई अब नेगेटिभ भन्दा नि अब कसरी सुधार गरेर हाम्रो सार्वभौमता हाम्रो अखण्डता हाम्रो एकी भूमि पनि भारतमा नजाओस् र चिनले मा पनि हाम्रो केही सिमानाहरू कस्तो छ भने त्यो पनि मिलौँ र सहज रूपमा जाओस् भनेर हामी हेरौँ न केही मौका दिउँ मलाई लाग्छ अहिले एकैचोटि हामी गाडी रहेर यो भएन ऊ गएन भन्ने भन्ने पनि काम गर्ने मौका पनि दिउँ किनभने यो परराष्ट्र सम्बन्ध नेपालको हिजोको दिन धेरै नराम्रोसित बिग्रिएको अवस्था थियो धेरै बिक्री चाहिँ दियो अब नयाँ सेरोबाट सुरु गर्नुपर्ने छ मलाई लाग्छ यसले कहिले कहीँ नयाँ परिणति नै दिन्छ भन्ने कुरा हामी विश्वास गरौँ त खनजी
0: अब अहिलेको अवस्थामा देशमा सुशासन कायम गर्ने गरिबी घटाउने रोजगारीको अवस्था सिर्जना गर्ने लगायतका विषयहरूलाई समेटेर बजेट पनि आइसकेको छ बजेटका विषयमा यसको कार्यान्वयनका चुनौतीका विषयमा लगानीको वातावरण नेपालमा भित्र्याउने विषयमा होइन हरेक कुरामा चाहिँ जुन पार्लियामेन्टमा धेरै दृश्यहरू देखिरहेका छन् स्वर्णिम वाग्लेजीले करका दर हेरफेर गरेर बीवाईडी गाड़ी भित्रिएका विषयहरूमा यो आलोचना चाहिँ धेरै आउँछ एकैचोटि यो नगरेर चाहिँ प्रतिपक्षले एउटा एजेण्डा मात्र बनाउँछन् कि वा चाहिँ हावा नचली पात हल्लिँदैन होइन यसमा चाहिँ छानबिन समिति हुनपर्छ भन्ने ढंगले जुन आवाज उठिरहेका छन् हरेक सरकार हरेक दल हरेक व्यक्ति आउँदा सत्तामा पुगिसके पछाडि उसले चाहिँ किन यस्तो विवादको घेरामा फस्नुपर्ने हुन्छ यो देशको यो किन रोगै हो यो तपाईँले कसरी हेर्नुभएको छ
11: यो अहिलेको अवस्थामा रोगै जस्तो मलाई लाग्यो अहिलेको दिनमा जुन बारेन सरकार अहिले पनि भन्नुहुन्छ भने भ्रष्टाचारको सुसारको लागि बारेन सरकारले जुन काम गरेको छ कसैले औँला उठाउने काम छैन भला उहाँले गरेको राजनीतिक रूपमा बोलेका कुरामा केही विवादका कुरा विश्लेषण विवाद उठाउन सकेला तर एभरबाट एउटा केही काम गरौँ र त्यो भिन्जोदेखि 35-40 वर्षदेखि भएको धमिरोलाई भ्रष्टाचार कुशासन अन्त गरी त्यो फोहोर फाल्नलाई ठुलो चुनौती छ तर यति चुनौती नहुँदै पनि सबैको इन्टेन्सन चाहना आकाङ्क्षा चाहिँ बडो सही तरिकाबाट अगाडि बढ्न खोजेको छ तर एउटा कुरा मैले के देखिरहेको छु भने अहिलेको सरकार पनि अनुभव छैन यिनीहरू विज्ञहरू छ विश्लेषकहरू ज्ञान भएका केही क्षेत्रमा भएका व्यक्तिहरूसित यिनीहरूले सहकार गर्न डराइरहेका छन् एकदमै भित्रबाट एकदमै एउटा चाहिँ सीमित दायराभित्र बसेर इन्टेन्सन राम्रो छ नियत राम्रो सफा छ तर काम गर्ने तरिकामा उनीहरू डराएको हुनाले के भयो त भन्दाखेरि अन्ततोता अहिले सबै मन्त्रालयमा हेर्नुहोस् त खालि यिनीहरू डिपेन्डेन्ट या निर्भरता के छ भने कर्मचारी क्षेत्रमै छ अहिले किनभने अब उनीहरूसित धेरै अनुभव पनि छैन काम गर्ने हुटुटी छ र उनीहरूले ठुलो विज्ञतालाई चाहिँ कदर गर्ने गरेर केही निष्पक्ष बोल्न सक्ने विज्ञहरू धेरै क्षेत्रमा उनीहरूले परिचालन गर्न पनि सकेको छैन तर काम पनि गर्नु छ र सबै कुरा त मन्त्री या पदमा बसेर प्रधानमन्त्री भयो या त्यो विज्ञ भयो भन्दैमा एउटा चाहिँ प्रशासनिक प्रमुख भयो भन्दैमा अटोमेटिक या स्वस्फूर्त रूपबाट ज्ञान र अनुभव आउने कुरा होइन तर डेलिभर त दिन पर्यो त्यसैले उनीहरू अहिले म्याक्सिमम रूपबाट चाहिँ कर्मचारी चन्द्रमा नै यिनीहरू निर्वाचित छ तर यो कर्मचारी चन्द्र हिजैकै कर्मचारी चन्द्रको एउटा स्वरूप हो भला यिनीहरू पनि परियोजनाको चाहिँ संघारमा छन् तर अहिलेको ब्युरोक्रेसी जति रूपबाट सशक्त रूपबाट जन जनचाहना र भावना अनुसार बढ्नुपर्ने छ एकैचोटि बढ्नु सक्ने अवस्था छैन जब यिनीहरू चाहिँ यो कर्मचारी चन्द्रमा मात्रै कुनै न कुनै निर्णय गर्न चाहन्छन् यिनीहरू फसेका छन् त्यसैले अहिले कति अहिलेकै कुरा हेर्नु न सबभन्दा कुरा अहिलेको सरकार कोही बोल्नेवाला छैन हेर्नुहोस् विवेक अध्यादेश पास भइसक्यो हेर्नुहोस् अध्यादेश यो केपी शर्मा ओली र चाहिँ गठबन्धन सरकारले ल्याएको जस्तो अध्यादेश होइन हामीसँग दुई चाहिँ बहुमतको छ सरकार अध्यादेश नै भइसकेको थियो अहिले अध्यादेशलाई चाहिँ संशोधन पेश गरेर स्वीकार गर्ने काम गरेको छैन हेर्नुहोस् यही हो व्यवहार मैले
0: चुकेको
11: विधेयकलाई इन्कार गरिसक्यो तर यो अब तपाईँ दुई सेप क्रियाशील बहुमत भएको अत्याधिक बहुमत भएको कतिसम्म अहिले पनि विधेयकलाई अध्यादेशलाई त्यो स्वीकृत गरेको छैन किनभने त्यो गरेन भने भोलि स्वीकृत गरेन पास गरेन भने त अध्यादेश 60 दिनमा पास हुँदैन नपास हुने विधेयक फेरि विधेयक ल्याउनु पर्ने छ एक कुरामा पनि कानुन मन्त्री या कानुनका क्षेत्रहरू पनि अल्मल लिएका छन् सभामुख अल्मल लिनुभएको छ यो के त अनुभव कमी हो अनि उनीहरू जब अनुमल लिन्छ अरूको कुरा सुनिँदैन अन्त अब तपाईँको
0: डाक्टर साहब एउटा कुरा के छ भने नि अहिले अब अलिकति तपाईँ कानुनको जानकार हो कानुनको विद्यार्थी हो लामो समयदेखि चाहिँ होइन कानुनमा वकालत पेसामा चाहिँ हुनुहुन्छ तपाईँ अब एउटा कुरा के बताइदिनुहोस् भने अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने बाटो क्लियर छ होइन अहिले मुद्दा फिर्ता भइसके पछाडि
11: होइन उनको जुन दिन उनले 183 मत ल्याएर अत्याधिक बहुमत ल्याएर चुनाव जिते जब जुनले जब उनले चाहिँ सभामुखतर्फ एउटा मेम्बर भएर जब उनले सांसदहरूबाट चाहिँ शपथ खाएर सांसद बने त्यो दिनदेखि सबै किन रविलाई मात्रै ती स्वतन्त्र पार्टीमा भएका 183 मध्ये जो कोही पनि प्रधानमन्त्री बन्न योग्य छन् योग्यताको कुरा पार्टीमा भएको कमान्ड पार्टीमा भएको उनको सम्बन्ध बालेन शाहभन्दा पनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वस्फूर्त रूपमा सबभन्दा बलियो र सशक्त व्यक्ति भनेको चाहिँ रवि लामिछाने हो किनभने उनको पार्टीमा चाहिँ 183 चाहिँ सांसद छन् आजको दिनमा हाम्रो संसदीय पद्धतिले के भन्छ भने जति पपुलर तपाईँ हुनुहोस् व्यक्तिगत रूपमा जति संसदीय तपाईँ हुनुहोस् जबसम्म संसदमा 139 सांसदले तपाईँलाई समर्थन गर्दैन तबसम्म तपाईँ बहुमतको प्रधानमन्त्री हुन सक्नुहुन्छ
0: होइन तर लामिछानेको हकमा त सम्पत्ति शुद्धिकरण र संगठित अपराधले पिलाएको थियो नि त होइन चेपुवामा हुनुहुन्थ्यो नि त उहाँ चाहिँ अहिले फिर्ता
11: अब तिनवटा एउटा अस्ति चाहिँ यो विनियमावली बनिसकेपछि त्यसले झन् क्लियर गरिदिइहाल्यो के अरे प्रतिनिधि सभा नियमावली 2083 जुन संशोधन आएको छ त्यसले त कुनै पनि सांसदलाई चाहिँ कुनै मुद्दा लाग्दैमा तर सम्पत्ति सूचीको लाग्दैमा मुद्दाको छुनामा नभएको अवस्थामा बाहेक अरू अवस्थामा निलम्बन हुँदैन भनेर जुन पास गर्यो त्यो रविजीको लागि मात्रै पास गरे होइन त्यो सबै 275 सांसदको लागि पास गरेको हुनाले त्यसले अब रवि लामिछानेलाई प्रधानमन्त्री हुनलाई रोक्दैन जहाँ तक त्यही मुद्दै चलेको कुरामा छ सम्पत्ति शुद्धिकरण र संगठित अपराध पनि त्यो अदालतको आदेशले फिर्ता भइसकेको हुनाले अब रवि लामिछानेलाई अब ठगी मुद्दा मात्रै बाँकी रहन्छ सहकारी ठगी त्यसका पनि दुईटा स्वरूप छन् एउटा उनले होइन म मिलापत्र गर्दिनँ म मुद्दैको चाहिँ लडेर नै म जितेर आउँछु भनेर मुद्दा जित्ने प्रयासमा उनले मिलापत्र नभइकन पनि मुद्दाको छेप्न सक्छन् र उनी हेर्न सक्छन् होइन भने अलग मिलापत्र गरौँ त भनेर चाहिँ त्यो पीडितकर्ताले र रवि लामिछाने बीचको कुनै सहमति भयो भने उनीहरू मिलापत्र पनि हुन सक्छ किनभने सहकारी ठगी सङ्गठित अपराध ठगी अपराध जहिले पनि नेपालको कानुन अनुसार अन्तिम अवस्थामा पनि मिलापत्र भएर टुङ्गो लगाउन सकिन्छ त्यसैले आजको दिनमा रवि लामिछानेजीले प्रधानमन्त्री हुन कानुनले रोकेको होइन उहाँ प्रधानमन्त्री हुने वा नहुने भनेर बालेन शाह र उहाँ बीचको सहमति सहित सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ एउटा चाहिँ सांसदहरूको बीचमा या पार्टीले गर्ने एउटा चाहिँ तय गर्ने विषयवस्तुबाट मात्रै उहाँ प्रधानमन्त्री हुने या प्रधानमन्त्री नरहने अहिले बालिनजीलाई
0: उहाँको मुद्दा चाहिँ के छ अहिले मुद्दा चाहिँ जस्तो कास्की लगायतका जिल्लाहरूले पनि फिर्ता गर्दै गइरहेको एउटा परिस्थिति छ तर सर्वोच्चको विचाराधीन मुद्दाले के असर गर्छ
11: छैन यो हाम्रो नेपालको धेरै धेरै कुरामा व्याख्या पनि भइसकेको छ कुनै रित परेर र चाहिँ त्यो कुरामा विचार दिनुभयो र त्यो रिटमा अन्तरिम आदेश मागेको अवस्थामा यदि अन्तरिम आदेश दिइँदैन भने त्यो कुरा चाहिँ त्यहाँ सर्वोच्चमा विचार हुँदाहुँदै पनि त्यो विषयवस्तुमा निर्णय लिएर अगाडि बढ्ने परिपाटी छ त्यही व्याख्या गरेर उच्च अदालतले के गर्ने एकचोटि यो फिर्ता लिने कुरामा चाहिँ रिट पर्यो फिर्ता गर्नु हुँदैन यो त्यो कुरा चाहिँ व्याख्या गर्नुपर्छ भन्ने हो स्टे अर्डर पनि मागियो अन्तरिम आदेश नदिएपछि तर चाहिँ मुद्दा चाहिँ अहिले फुल बेन्दमा पुगेको छ तर त्यही बिचमा चाहिँ कुनै एउटा जिल्ला अदालतले होइन त्यो मुद्दा सर्वसम्म भइरहेको छ, मैले यो विचार चाहिँ सहकारी फौजदारी कार्यवाही संहिताको दफा 36 अनुसार मैले गर्नुपर्ने कार्य अलिक गर्दिनँ भनेर अदालतले त्यो रोकेकोमा त्यो उच्च अदालतले के व्याख्या गर्नुभयो भने यो कुरामा सर्वोच्चबाट अन्तिम आदेश नभएको हुनाले त्यो दफा 36 फौजदारी कार्यवाही संहिताको दफा 36 अनुसार यसमा माग यो सम्पत्ति शुद्धिकरण र सहकारी ठगी मुद्दा फिर्ता हुने वा नहुने कुरा सुनवाई गरेर निरीक्षण गर्ने अधिकार त्यसमा छ, त्यो गर्नु भनेर आदेश दिएपछि त्यसले धमाधम प्रत्येक जिल्लाबाट यो सम्पत्ति शुद्धिकरण र सहकारी मुद्दा चाहिँ फिर्ता त्यो सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भयो, तर सहकारी मुद्दा चाहिँ कायमै छ। अब यो सहकारी मुद्दाको टुङ्गो दुईटा तरिकाबाट, या त अन्तिम फैसला भएर दोषी र निर्दोष भए पनि हुनसक्छ, अन्तिम फैसला नहुनेमा पीडित र पीडित र पीडित बीचमा पीडित र पीडक बीचमा सहमति भएर पनि मिलापत्र भएर पनि मुद्दा फिर्ता हुन
0: सक्छ।
11: आजको दिनमा ठुलो चुनौती चाहिँ रवि जलानीको टाउकोबाट हट्यो।
0: हस्, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु सर। नमस्कार,
11: धन्यवाद।
0: विश्लेषक एवं अधिवक्ता वरिष्ठ अधिवक्ता डाक्टर गान्धी पण्डित आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
12: किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
13: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
14: हाम्रा विशेषताहरू:
15: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
14: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्ना सुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
15: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
14: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
15: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
14: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
15: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
16: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
17: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
16: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
17: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
18: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलर कुखुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
19: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
18: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029680।
20: पर्वत जाने गेट, सहारा एग्रोभेट।
21: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हॉस्पिटल मा
21: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्र का योगदान कर्ता स्वरोजगार मा रहेका योगदान कर्ता र वैदेशिक रोजगार मा रहेका योगदान कर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हॉस्पिटल मा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदान कर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
21: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-582-778-582-779 र 582-780
22: रेडियो आदि खुला 105.4।
23: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
24: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
23: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
24: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
23: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
24: हाम्रा सेवाहरू:
23: दाँत तथा मुखको परीक्षण,
24: दाँतको एक्सरे,
23: दाँत सफा गर्ने,
24: दाँत टल्काउने,
23: मुख गनाउने समस्याको उपचार,
24: दाँत रङको सिमेन्ट भर्ने,
23: दाँतको जरेदेखिको उपचार,
24: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
23: साधारण दाँत निकाल्ने,
24: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
23: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
24: गिजाको शल्यक्रिया,
23: कृत्रिम दाँत राख्ने,
24: दाँत रङको वा मेटलको खुल लगाउने,
23: बच्चाहरूको दाँतको विशेष उपचार
24: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
25: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
23: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
24: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं।
22: रेडियो आदि खुला 105.4।
26: गडबड भएको छ त्यहाँ,
0: अहिले सुनिरहनु भएको छ? अहिले आवाज ठिक छ?
26: आवाज आइरहेको छैन।
0: अहिले सुनिरहनु भएको छैन? अहिले पनि आवाज छैन? बडालजी सुन्दै हुनुहुन्छ?
26: एकदम अलि आए छैन आवाज, मिलाउनु न त्यहाँ।
0: अहिले सुन्दै हुनुहुन्छ? आवाज ठिक छ?
26: होइन, त्यो कहाँ बोल्या जस्तो नबुझिने गरी सुनिन्छ कि, राम्रो सुनिया छैन।
0: बडालजी सुनिरहनु भएको छ मेरो आवाज?
26: अहिले जेन तेन सुनियो त्यो पनि मुस्किलले
0: सुनिरहनु भएको छ, होइन? अब यसमै कुराकानी गरौँ। अहिलेको अवस्थामा जुन ढंगले सरकारले आफ्ना क्रियाकलापहरू अगाडि बढ़ाइरहेको छ, सीमाको विषयमा प्रधानमन्त्रीले बोलेका विषय संसदमा उठिरहेका छन्, तपाईँले कसरी हेर्नु भएको छ?
26: अब यो देशको दुर्भाग्य हो कि अब आम नेपाली सार्वभौमसत्ता सम्पन्न जनताले झन्डै 182 सीट जिताएर देशमा सुशासन सुव्यवस्था सबै कुराको पोजिटिभ होला भन्ने आशमा जनताले मतदान गरे, तर चाहिँ सरकार बन्ने बित्तिकै नेपालकै इतिहासमा सबभन्दा डरलाग्दो ढंगले होइन एकै दिनमा 35 डोजर प्रयोग गरेर पछाडि चाहिँ सेनाको टोली राखेर होइन सुकुम्बासी बस्ती निष्कासन गर्ने कामहरू भयो र उनीहरूको अहिले पनि बिजोग बेहाल छ देशभरि, यो बर्बाद छ एउटा कुरो भयो। अर्को कुरा, सम्मानित प्रधानमन्त्रीज्यूले जुन संसदमा 17 गते बोल्नुभयो त्यसले सिँगै देशले अत्यन्त पश्चातापको भुमरीमा परेको उहाँहरूलाई मतदान गरेका नागरिकहरूले पनि कस्तो मान्छेलाई कसरी चाहिँ हामीले चाहिँ जिताएछौ भन्ने चाहिँ पश्चातापमा पर्या छन्। म सुझाव के दिन चाहन्छु भने वर्तमान सरकारका सम्मानित प्रधानमन्त्रीदेखि लिएर सबै टीमलाई कि तपाईँहरू राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमता, लोकतन्त्र, वर्तमान संविधान र आम श्रमजीवी जनताको हक, अधिकार र इज्जतको पक्षमा उभिनु भएन भने तपाईँहरूको भविष्य पनि छैन भन्ने चाहिँ आम जनताको भनाइ छ। अब त्यो कुरोलाई मनन गरेर आफूलाई करेक्सन गर्न म सुझाव दिन्छु।
0: होइन, अहिलेको अवस्थामा नेपाल भारत सीमा विवाद त छ नि त, होइन? प्रधानमन्त्रीले बोलेको विषय पनि त्यही त।
26: अब तपाईँले देखिहाल्नुभयो सुस्तामा चाहिँ त्यहाँ नागरिकहरू होइन, अब नदी किनारमा त के हुन्छ भने कहिले नदी कता हुन्छ त्यो त्यो त्यो छ। त्यहाँ चाहिँ यस्तो स्थिति छ, त्यहाँ चाहिँ सामान्य नागरिकले होइन प्रतिवाद गर्नुपर्ने, राज्य मौन बस्ने, राज्यले नबोल्ने, त्यसबारेमा सीमावर्ती क्षेत्रका दुवै देशका अधिकारीहरूसँग वार्ता गरेर कुराकानी गरेर हार्दिकतापूर्वक यस्ता विषय टुङ्ग्याउनु पर्ने ठाउँमा जनतामा एकदम निराशा पैदा भएको छ र सीमावर्ती क्षेत्रका आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई असाध्यै पीडाबोध भइराखेका छ। त्यसमाले म सम्पूर्ण सीमावर्ती क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूलाई अहिले अत्यन्त सतर्क भएर रहने र संयमित ढंगले अगाडि बढ्ने र स्थानीय प्रशासनलाई दुई देशको स्थानीय प्रशासनको बीचमा वार्ता गरेर स्थानीय विवादहरूलाई चाहिँ हल गर्न र झडपको वातावरण आउन नदिनको निम्ति चाहिँ सबैलाई म विनम्रतापूर्वक अनुरोध पनि गर्न चाहन्छु।
0: होइन, सुस्तामा विवाद छ, होइन? अस्ति वर्दीधारी भारतीय एसएसबी प्रवेश गरेको कुरा आयो, स्थानीयहरूले त्यसको प्रतिकार पनि गरे, होइन? यो विवाद समाधानका निम्ति कूटनीतिक डिप्लोमेटिक छलफल किन हुन सक्दैन भने क्या सीमा विवादको लागि
26: हजुर
0: डिप्लोमेटिक छलफल किन हुन सकेन? हिजोदेखि बडालजी अहिले फेरि सुनिरहनु भएको थियो, अहिले सुनिएन?
26: अहिले अलिकति सुनियो अहिले।
0: डिप्लोमेटिक रूपमा छलफल किन हुन सकेन? हिजोदेखिका यी विवादहरू किन सुल्झिन सकेन?
26: यो विषयमा अब हाम्रो वर्तमान सरकारका अब सत्तार दलका अध्यक्षदेखि लिएर परराष्ट्र मन्त्रीदेखि लिएर दौडा दौडी भएको छ, तर उहाँहरूले आफ्नो देशको नागरिकहरूको गम्भीर समस्याको बारेमा गम्भीरता साथ कुरो उठाउनु भएन कि भन्ने चाहिँ आशंका किन देखिएको छ भने भारत भिजिटबाट दुवैजना फर्किसक्नु भएपछि सुस्तामा यो घटना घट्या छ। सुस्ता मात्र होइन, उता कञ्चनपुरमा पनि त्यस्तो स्थिति भएको छ भने अन्यत्र पनि असहजको वातावरण चाहिँ भइराखेको छ। म के अनुरोध गर्न चाहन्छु भने यस्तो विषयलाई जति सिका छिटो होइन चाहिँ वार्ताद्वारा यस्ता कुरा हल गर्नको निम्ति र राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको निम्ति चाहिँ बलियो बनाउन र खास गरिकन 17 गते जुन सम्मानित प्रधानमन्त्री बालेन शाहले जे संसदमा बोल्नुभयो त्यसको प्रतिक्रिया स्वरूप यी घटनाहरू घटेका छन्। त्यस हुनाले प्रधानमन्त्रीलाई यी सब विषयको जिम्मा लिनुपर्छ।
0: अब यो हिजोदेखिकै समस्या हो नि त, यो त होइन आज मात्र होइन नि त, होइन बडालजी?
26: हजुर,
0: हिजोदेखिकै समस्या हो नि यो, होइन?
26: के भन्नुभयो?
0: लामो समयदेखिको समस्या हो, किन समाधान हुन सकेन?
26: लामो समय त तपाईँमा छिमेकीमा एउटै बाटाको मा घर बनाएर बसेका छौँ भने कहिले काहीँ समस्या हुन्छ, यस्तो ठुलो कुरो होइन। तर यो के छ भने यो समस्या किन बढ्यो त भन्दाखेरि 17 गतेको होइन हाम्रो देशको चाहिँ प्रधानमन्त्रीको अभिव्यक्तिको कारण अहिलेको ताजा समस्या सिर्जना भएको छ।
0: आज देश अब बजेट आयो, होइन? बजेटमा धेरै महत्वाकांक्षी परियोजनाहरू छन्, बजेट कार्यान्वयनको चुनौतीहरू कतिको देख्नु भएको छ? राम्रा राम्रा विषयहरू आएछन् नि बजेटमा अहिले, होइन?
26: अनि बजेट आयो, बजेटको बारेमा अब अलि म एउटा अर्थशास्त्रको विद्यार्थी पनि भएको नाताले अलि लामै कुरा गर्नुपर्ने विषय हुन्छ, तर बजेटमा मैले हेरेको चाहिँ के छ भने यो देशका 3 करोड जनता मध्ये 75% जनताको निम्ति यो बजेटले केही पनि नयाँ सम्बोधन गरेको छैन, 75% निम्ति होइन। अब गरिबको रेखा पनि भएका मान्छेलाई त्योभन्दा माथि उठाउने होइन, अति चाहिँ त्यो निम्न वर्गका गरिब किसान परिवारहरूलाई माथि उठाउने अनि त्यसपछि चाहिँ निम्न मध्यम वर्गलाई माथि उठाएर मात्रै मध्यम वर्ग विकास हुन्छ। अहिले मध्यम वर्गलाई सुविधा दिने काम त 5 लाख कर छुटबाट 10 लाख पुर्याउने काम गर्नुभयो होइन, तर यो यसले के छ भने सिँगै देशको टोटल पपुलेसनको चाहिँ 5% मात्रै छुने र ठूलो संख्यालाई यसले चाहिँ नछुने गरी बजेट आयो त्यसनाले श्रेणी वर्गले दिला म के अनुरोध गर्न चाहन्छु भने वर्ग बिर्सिएर नेपाली समाजको नेपालको अर्थतन्त्र अगाडि बढ्दैन किन भन्दाखेरि अर्थतन्त्र विकास गर्न श्रमिक वर्ग उत्साहित भएन भने श्रमजीवी वर्ग उत्साहित भएन भने र यो देशको प्रमुख उत्पादक शक्ति किसान र प्रमुख उत्पादनको साधन भूमि भएको हुनाले त्यो क्षेत्र जागृत नभइकन त्यो नउठिकन मध्यम वर्गको विकास भन्ने जुन तपाईँको भनाइ छ त्यो सफल हुँदैन त्यसले गर्दाखेरि चाहिँ वर्ग बिर्सिने काम गर्नुभयो भने नेपालमा कुनै पनि निर्णयहरू त्यो व्यवहारमा लागू हुनको निम्ति कठिन हुन्छ
0: होइन बजेट त नागरिक मैत्री छन् त होइन इनोभेसनका कुराहरूमा नव प्रवर्तनका कुराहरूमा
26: होइन
0: बजेट त नव प्रवर्तनदेखि लिएर अहिलेको अवस्थामा डिजिटलाइजेसन जाने कुराहरूमा त राम्रो ढंगले व्याख्या गरिएका छन् त होइन त्यसमा
26: होइन डिजिटलाइजेसनले कति पर्सेन्टलाई छुन्छ यो देशको टोटल पपुलेसनको डिजिटलाइजेसन गर्ने ठिक छ त्यसपछि इराईलाई विकास गर्ने पनि ठिक छ अनि
0: यहाँ
26: गर्ने पनि ठिक छ तर त्यसले प्रत्यक्ष छुने भनेको चाहिँ टोटल यो देशको 3 करोड़ पपुलेसन मध्ये 5% 5-15% त्यसले प्रभावित परिस्थिति पार्ला तर आम नागरिकको निम्ति चाहिँ के हो त भन्ने कुरो जनताले प्रश्न गरिरहेका छन्
0: अब नेकपा एमाले भित्रको विवाद चाहिँ सुल्झिएको हो अहिले एक ढिक्का भएर केपी ओलीको नेतृत्वमा
26: आवाज बन्द भयो
0: एमाले सग्लो भएर अगाडि बढ्छ अब
26: आवाज बन्द भयो फेरि
0: सुन्दै हुनुहुन्छ
26: त्यहाँ तपाईँको प्राविधिक समस्या छ केही
0: नेकपा एमाले अब एक ढिक्का भएर अगाडि बढ्छ अहिलेको अवस्थामा
26: अलि सुनिएन सुनिएन
0: एमालेको विवाद कहाँ पुग्यो
26: हजुर
0: एमाले भित्र एक ढिक्का
26: होइन अब नेकपा एमाले श्रमिक वर्ग मुक्तिको निम्ति 6 सालमा करोड़ पुस्लाको अगुवाईमा स्थापना भएको यो पार्टी हो र आम श्रमजीवी वर्गको हितको निम्ति र राष्ट्रिय स्वाधीनता राष्ट्रिय एकता राष्ट्रिय अखण्डता र राष्ट्रिय समृद्धिको बाटोमा चाहिँ अगाडि बढ्दा त्यसको जसले गरे पनि समर्थन गर्छ र त्यसलाई बाधा पुग्ने कुरा चाहिँ विचार र व्यवहार देखियो भने त्यसको विपक्षमा नेकपा एमाले उभिन्छ त्यसकै निम्ति गठन भएको यो पार्टी हो त्यसले गर्दा यसले चाहिँ वर्ग बिर्सन मिल्दैन लोकतन्त्र बिर्सन मिल्दैन वर्तमान संविधानको निर्माता पनि भएको हुनाले वर्तमान संविधानलाई होइन संकुचित गर्ने र संविधानका आधारभूत कुरालाई गडबड गर्ने कुरालाई नेकपा एमाले सहँदैन
0: पार्टी एक दिका भएर अगाडि बढ्छ होइन केपी ओलीको नेतृत्वमा अब फेरि
26: होइन नेतृत्व नेकपा एमालेको नेतृत्वमा व्यक्तिको व्यक्ति एउटा व्यक्ति के हो र कुनै पनि व्यक्ति केही पनि होइन केशव बडाल पनि केही होइन अरू पनि केही होइन तर नेकपा एमालेको सिङ्गो पंक्ति स्वदेश र प्रवासमा रहेका चाहिँ होइन लाखौं लाख नेकपा एमालेको पंक्तिले यी कुरालाई डरसित बोक्नुपर्छ व्यक्तिगत रूपमा को आउने जाने भनेको त स्वाभाविक कुरो हुन्छ समाजमा त्यो कुनै ठूलो कुरो होइन
0: यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद केशव बडालजी नमस्कार वहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता केशव बडाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: के तपाईलाई गौशाला गरौंसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
3: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौसुर जाने यातायात सुचारू गरेका छौ कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856075656 र 9846605556 हार्दिक निमन्त्रणा
6: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा
19: एवं प्रसाद ग्रहण का लागि हार्दिक अनुरोध गर्दछौ।
25: कार्यक्रमहरू
19: यही असार 5 गते शुक्रबार पूर्वांग तयारी,
25: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
19: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
25: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
19: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसाद को लागि भण्डारा खुल्ला गरिनेछ।
25: भगवान को 9 अधिवासहरू 6, 7 र 8 मा हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
19: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजी को जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
25: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
19: मोबाइल नम्बर 98560 27966, 98560 40126 र 98460 81136।
22: रेडियो आदिखोला 105.4।
4: त्यस्तै गरेर तपाईँको स्वास्थ्यमा पनि भइरहेको बिमा कार्यक्रमलाई पनि हटाएर फेरि रिस्ट्रक्चरिङ गर्ने भन्ने कुराहरू गर्नुभएको छ, त्यो पनि उहाँले हतारमा काम गर्नुभयो र अहिले लाखौं लाख गरीब मान्छेहरू उपचारबाट वञ्चित छन्, रोग पालेर भएका छन्। कतिको त मलाई लाग्छ अहिले यो घटनाले गर्दाखेरि मृत्यु भएको छ, सरकारले डाटा निकालेर हेरे पनि हुन्छ। अब त्यसरी गर्दाखेरि हामीले अनि त्यस्तै गरिबीको रेखामुनि रहेका गरिबका छोराछोरीहरू जो मतलब अहिले पनि बाल मजदुरको रूपमा काम गरेको छन्, उनीहरू सरकारी स्कूलमा समेत पढ्न जान सक्दैनन्। पढ्न गयो भने 4-5 क्लास पछाडि स्कूल छोडिरहेको डाटाले देखाउँछ। ती गरीब विद्यार्थीहरू गरीबका छोराछोरीलाई पढ्नको निमित्त आवासीय विद्यालयहरू ठाउँ ठाउँमा खोल्नु पर्नेमा अब त्यस्तो खालको कुनै पनि तिनीहरूले शिक्षा पाउने खालको वातावरण मैले अहिलेको बजेटमा देखिनँ र भएको शिक्षाको बजेट पनि कटौती गरेको पाएँ। अब यो मैले बेसिकली हेरेँ त शिक्षा र स्वास्थ्य मेजर कुरा हो, त्यस पछाडि रोजगारीको विषय हो भन्छु। त्यस्तै गरेर अब बजेटमा चाहिँ अहिले उहाँहरूले चाहिँ लिबरल इकोनोमीको कुराहरू त उठाउनु भएको छ, तर अब सरकारसँग पैसा छैन अनि हामीले ऋण काढेर चाहिँ धेरै कुराहरू गर्नुपर्नेछ। अब कर्मचारी पाल्नलाई नै 12-14 खर्बको उहाँहरूले प्रस्तुत गर्नुभएको छ, यो पुरानै खालको बजेटको रूपमा आएको देख्छ। र खास गरी देश बनाउने हो भने चाहिँ उहाँहरूले चाहिँ अर्कै ढङ्गबाट बजेट प्रस्तुत गरेको भए हुन्थ्यो जस्तो मलाई लाग्छ। त्यसमा चाहिँ प्राइभेट सेक्टरसँग चाहिँ पैसा छ, नेपालका चाहिँ धनी व्यापारीहरूसँग पैसा छ, नेपाली जनतैसँग पनि धेरैसँग पैसा छ, त्यो पैसा ब्याङ्कमा थुप्रेर बसेको छ, त्यसलाई चलायमान गर्ने गरी निजी क्षेत्रको लगानीमा ठुल्ठूला चाहिँ मतलब चाहिँ बाटाहरू बनाउने, ठुल्ठूला प्रशोधन केन्द्रहरू बनाउने अनि त्यस्तै गरेर चाहिँ अब अरू योगदानमा आधारित शिक्षाका प्रोग्रामहरू ल्याउने, त्यसै गरेर कुनै पनि संरचनागत सुधार गर्ने गरी बजेटमा आएको देखिनँ। अब खास गरी के भयो भन्दाखेरि अलिकति मध्यम वर्गको कर्मचारी वर्गलाई चाहिँ खुसी पार्ने गरी 10 लाखसम्मको क्यापिङ राखेर गर्नुभएको चाहिँ देखिन्छ। एउटा अब त्यो एउटा वर्गको लागि त एड्रेस गरे होला, तर हाम्रो जुन चाहिँ मतलब चाहिँ जग छ, गरिबको जुन जग छ र जुन चाहिँ मतलब किसानहरू छन् र मजदुरहरू छन् तिनीहरूले मतलब उठ्ने खालको यो बजेटमा एड्रेस नभएको मैले देखिरहेको छु। त्यसैले गर्दा बजेटलाई चाहिँ उहाँहरूले अब यो वर्ष त यस्तै गर्नुभयो, आउने वर्षमा चाहिँ यो ढङ्गबाट बजेट नल्याउनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु।
0: अहिले आएको बजेटमा चाहिँ नागरिकका पीड़ाहरू, विपन्नका पीड़ाहरू होइन, समग्र चाहिँ देशको समस्या यो बजेटले बोलेको छैन। बजेट महत्वाकांक्षी आयो, बजेट कार्यान्वयनमा समस्या हो त्यसो भए, बजेटले चाहिँ उल्लेख गरेका लगानीका वातावरणहरूदेखि लिएर ऋणदेखि लिएर राजस्वदेखि लिएर यी कुराहरू चाहिँ उठाउन सकस हो अहिले यो देशमा?
4: हजुर, पहिलो कुरा त उसले के गर्यो भन्दाखेरि अब जस्तो बिजुलीमा ट्याक्स लगाएको छ, त्यस्तै गरेर तपाईँको चाहिँ के अरे अस्पतालमा उपचार गर्दाखेरि अब ट्याक्स लगाएको छ, त्यो ट्याक्स तिर्ने त्यही गरी जनताले नै हो। त्यसैले गर्दाखेरि चाहिँ अब 50 युनिट भन्दा बढी बिजुली बाल्ने पनि अब त्यो सामान्यत एउटा गरिबले पनि बढी नै खर्च गरेको छ। यसमा त ठिक 100 युनिटसम्म बिजुली बाल्ने गरिबी रेखामा नि रहेको मान्छेहरूलाई त बिजुली फ्री गरिदिनुपर्ने, त्यसको ठिक उल्टो ट्याक्स लगाएको छ। अब त्यस्तै गरेर तपाईँका बिजुलीका गाडीहरू बिजुलीबाट चल्ने गाडीहरूलाई मतलब चाहिँ प्रोत्साहन गरेर सस्तो रेटमा नेपालमा भित्राउनु पर्नेमा जसको मूल्य बढाउने काम गरिएको छ, त्यसको अर्थ हुन्छ फेरि पनि पेट्रोल डिजेलको आयातलाई नै हामीले प्राथमिकतामा राखेका छौं। अनि हामी मतलब चाहिँ फेरि उहाँहरू भन्दै हुन्छ कि अब 10,000 मतलब चाहिँ मेगावाट बिजुली उत्पादन गर्ने, देशबाट बिजुली बाहिर बेच्ने भन्दै हुन्छ, अब त्यो खालको मतलब बिजुली कन्ज्युम गर्ने खालको उत्साहित वातावरण बनाएको देखिएन। अर्को चाहिँ बिजुली उत्पादन गर्ने कुरामा पनि प्राइभेट सेक्टरलाई इन्भल्भ गर्ने गरी ठूल्ठूला प्रोजेक्टहरू बनाउनको निमित्त राष्ट्रिय पुँजीपतिहरूलाई मतलब जिम्मा दिने खालको पनि हामीले देखेनौ। त्यसले गर्दाखेरि समग्रमा म चाहिँ के भन्छु भन्दाखेरि यो देश बनाउने हो भने देशसँग पैसा हुँदैन तर देशसँग नीति हुन्छ र पोलिसी हुन्छ भन्छु म। त्यो नीति र पोलिसी दिनुपर्छ। एउटा म सानो सुझाव दिन चाहन्छु यहाँको मतलब चाहिँ मिडिया मार्फत, जस्तै किसानहरूलाई हामीले चाहिँ बजारको व्यवस्थापन गर्न सकेको छैन। जस्तै अहिले यो बजेटले अब आउने उसमा चाहिँ किसानहरूले दूध मतलब बाटोमा बेच्नु पर्दैन त, अब उहाँहरूको गोलमेडाहरूले बजार पाउँछ त, आलुले बजार पाउँछ त, धानले बजार पाउँछ त, तोरीले बजार पाउँछ त, यो आम सवाल त प्रश्न यो जीवित रहन्छ नि त। त्यसैले अहिले फेरि बजार पाउँदैन, यो बजार सुनिश्चित गर्ने गरी उहाँले एउटा मोडालिटी मात्रै बनाइदिएको भए पनि सरकारले यसमा कुनै पनि पैसा लागू गर्न इन्भेस्ट गर्नु पर्थेन। जस्तै किसान र व्यापारीको बीच व्यापारीलाई जोड्नको निमित्त एउटा सेतुको रूपमा चाहिँ सरकारले काम गर्न सक्थ्यो र किसानहरूले उत्पादन गरेको कुनै पनि वस्तुको 20-25% मुनाफा दिएर व्यापारीहरूलाई किन्नुपर्ने खालको एउटा पोलिसी बनाइदिने, अनि व्यापारीहरूले पनि बजारमा बेच्दाखेरि 20% भन्दा बढी नाफा नलिकन बेच्ने खालको एउटा मोडालिटी मात्रै बनाइदिएको भए पनि मतलब किसानहरूले बजारको ग्यारेन्टी हुन्थ्यो। अब व्यापारीहरूले किन्दैछ गरिरहेछ तर उनीहरूले मतलब चाहिँ मनलाग्दी ढंगले किनेको छ र सस्तोमा किन्छ र बजारमा महँगोमा बेचिरहेछ। त्यसैले गर्दाखेरि त्यो खालको एउटा राष्ट्रिय नीति त्यो बनाइदिएको भए हुन्थ्यो र अनि अब किसानहरूको उत्पादन चाहिँ राख्नको निमित्त कोल्ड स्टोरहरू ठाउँ ठाउँमा बनाउनको निमित्त सरकारले सक्दैन भने व्यापारीहरूलाई नै लगानी गरेर कोल्ड स्टोरहरू बनाउने।
0: मतलब अहिलेको बजेटले चाहिँ निजी क्षेत्रलाई उपेक्षा गर्यो होइन, निजी क्षेत्रले स्वागत गरे पनि कता कता यो बजेटमा चाहिँ उनीहरूका भावनाहरू समेटेको
4: होइन। निजी क्षेत्र त हाम्रो आर्थिक समृद्धिको हामी इन्जिन हो भन्छौँ। जस्तै तपाईँ आफै हामी नै हेरौँ न विश्वको इतिहास, चाइना 1980 पछि कसरी भने त देश सेवापिङले निजी क्षेत्रलाई विश्वका विभिन्न कम्पनीहरूलाई जापानिज कम्पनीहरूलाई अमेरिकन कम्पनीहरूलाई चाइनामा बोलाएर उद्योग स्थापना गर्न दिएर अनि तिनीहरूकै मतलब पुँजी लगानीबाट उनीहरूकै ब्रेनहरू युज गरेर चाइनाले हात यत्रो फड्को मार्यो। भारतले पनि निजी क्षेत्रलाई मतलब अगाडि बढाइरहेको छ। जुनसुकै देश बन्नको निम्ति निजी क्षेत्र पहिला सुरुमा चाहिन्छ नै, देश गरिब हुँदाखेरि त्यो कुरा एकदम महत्वपूर्ण विषय हो र त्यसको इकोनोमी चाहिँ निजी क्षेत्रलाई नै उठाउँछ। अब हाम्रोमा चाहिँ अहिले निजी क्षेत्रलाई चाहिँ एकदम मतलब चाहिँ दुरुत्साहित गर्ने उस्तै मतलब परेको खण्डमा चाहिँ मान्छेहरूलाई चाहिँ पक्रिने, थुन्ने, जेलमा हाल्ने, व्यापारीहरूलाई व्यापार देशबाट लखेट्ने खालको नीति चाहिँ पुरानो सरकारले पनि लियो, नयाँ सरकारले पनि त्यही कुरालाई निरन्तरता दिएको देख्छु। उदाहरणको लागि अस्ति भर्खरै तपाईँको के अरे नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको सिइओलाई पक्रियो, जुन कि कुनै कारणै थिएन, गलत काम गरेको छ सरकारले। त्यो खालको कुराहरू भयो भनेदेखि त मतलब देशमा त लगानीको वातावरण बन्दैन, अनि देशमा लगानीको वातावरण बनेन भने बाहिरबाट लगानी आउने कुरा त झन् हामीले कल्पना पनि गर्न सक्दैनौँ। त्यसमा सरकारले के मात्रै गर्यो भने खालि जागिर खुवाउने, कर्मचारीहरूलाई मतलब चाहिँ राख्ने र आफ्नो मेकानिजमलाई चाहिँ निरन्तरता दिने मात्रै काम गर्यो। रोजगारीको क्षेत्रमा, गरिबी उन्मूलनको क्षेत्रमा, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्नेतिर कुनै पनि मतलब चाहिँ तयारीहरू बाटोहरू निर्माण गरेको देख्दिन। अब एउटा कुरा मलाई मतलब चाहिँ महत्वाकांक्षी भए पनि मन परेको चाहिँ के हो भन्दाखेरि आइटी सेक्टरले फड्को मारेर नेपालबाट चाहिँ सफ्टवेयरहरू बेचेर ठूलो मात्रामा चाहिँ हामी चाहिँ नेपालमा चाहिँ रेभेन्यू भित्राउन सक्छौ, पुँजी भित्राउन सक्छौ भन्ने खालको परिकल्पना गरेको छ। अब त्यसलाई चाहिँ मतलब चाहिँ उसले सफल गर्न सक्यो भने त्यो एउटा अहिलेको देशलाई डिजिटलाइज गर्ने र मतलब चाहिँ त्यो कुराहरू चाहिँ अगाडि बढाउने कुरा चाहिँ सकारात्मक रूपमा हामीले लिनुपर्छ। अब त्यो उसले गर्न सक्यो भने त्यो राम्रो, तर त्यसको लागि पनि अब मलाई त मैले धेरै बुझेको छैन। काठमाडौँको सिल्चा टारमा डाटा सेन्टर खोल्ने भनेर सुनेको छु, मैले मेरो अध्ययनमा त धेरै ठुलो मतलब चाहिँ बिजुली र पानीको ठुलो मतलब चाहिँ डाटा सेन्टरलाई जरुरी हुन्छ, त्यो धेरै तातो हुन्छ, त्यसको लागि त काठमाडौँमा पिउने पानी नै पुगिरहेको छैन, उहाँहरूले पानी कहाँबाट म्यानेज गर्नुहुन्छ त्यो चाहिँ उहाँहरूको पाटो हो। तर त्यो सोच चाहिँ आफैमा एउटा राम्रो खालको सोच हो, तर जबसम्म हामीले कृषिलाई मतलब चाहिँ एउटा के अरे औद्योगिकरण गर्दैनौँ र किसानहरूलाई चाहिँ मल बिउ मतलब दिने व्यवस्था गर्दैनौँ र उनीहरूले काम गर्ने उपकरणहरू हामीले चाहिँ खरिद गर्ने खालको वातावरण सही ढङ्गबाट गर्दैनौँ भने, जबसम्म किसानलाई उठाउँदैनौँ भने हाम्रो रोजगारीको ठुलो मतलब चाहिँ बाटो त्यहाँबाट उठ्न सक्दैन। त्यसैले गर्दा देशको चाहिँ गरिबीको चाहिँ उन्मूलन हुन सक्दैन भन्ने मेरो चाहिँ मान्यता छ।
0: होइन, अहिले सरकारले त अब देशमा स्वरोजगारीदेखि लिएर अब हरेक क्षेत्रमा चाहिँ जनताका भावनाहरूलाई समेट्ने, अब चाहिँ यो सरकारलाई फेल हुने सुर त छैन होइन, यसले चाहिँ कम्तीमा पनि देशमा अब सुशासन कायम गर्ने, अबको यो दिएको 5 वर्षभित्र यो म्यान्डेटभित्र चाहिँ एउटा एउटा खाका तय गर्ने चाहिँ काम त हुनुपर्ला। तर कता कता राजनीतिक हिसाबले अहिले सरकारमा भएका कतिपय मन्त्रीहरूका विवादहरूदेखि लिएर सीमाका अभिव्यक्तिहरूदेखि लिएर यावत कुराले चाहिँ कतै यसबाट पनि जनता निराशातर्फ त धकेलिँदै छैन नि डाक्टर साहब?
4: होइन अब यो त एक वर्षमा नै पुरै क्लियर नै भइहाल्छ। बजेटको हिसाबले हेर्दाखेरि चाहिँ धेरै आशा गर्नुपर्ने ठाउँ देखिँदैन। 7% ग्रोथको कुरा गर्नुभएको छ जीडीपीको, त्यो सम्भवै छैन। त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ तपाईँले जुन कुराहरू गर्नुभएको छ मन्त्रीहरूको प्रधानमन्त्रीहरूको अलिकति मैले चाहिँ त्यति मेच्योरिटी देख्दिनँ।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
7: यस समयको साथमा जितु सुनचाँदी पसल
8: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
9: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: का आकर्षक गरगहनाहरू ग्यारेन्टी का साथ खरीद बिक्री असल तपाईकै सुख दुखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
1: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। बिरकोट नगरपालिकाद्वारा अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम अन्तर्गत खुर्सानी खेती विस्तार, वालिङ सामुदायिक सिकाई केन्द्रद्वारा महिलाहरूलाई सशक्तिकरण तथा अभिमुखीकरण तालिम प्रदान र फेदी खोलाको नयाँ अभ्यास, विद्यालयमा कफी खेती, कक्षा कोठामा भर्चुअल शिक्षा। बिरकोट नगरपालिकाले अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम प्रभावकारी रूपमा अघि बढ़ाएको छ। कृषिमा आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्र सुदृढ़ीकरण गर्ने उद्देश्य सहित स्थानीय तहहरूले संचालन गरिरहेका विभिन्न कार्यक्रम अन्तर्गत यहाँ पनि अकबरे खुर्सानी खेती विस्तार गरिएको हो। नगरपालिकाका 9 वटामा 26 वटा सामूहिक नर्सरी स्थापना गरी करिब 1,400 अकबरे खुर्सानीका विरूवा उत्पादन गरिएको छ। बिरूवा 270 जना कृषकलाई वितरण गरी करिब 125 रोपनी क्षेत्रफलमा खेती विस्तार गरेको हो। यसले नगरपालिकाभित्र व्यावसायिक कृषि प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको नगरपालिकाले जनाएको छ। परम्परागत खेती प्रणालीमा उत्पादनशील जमीन बाँझो रहने, जंगली जनावरको समस्या बढ़ने तथा अत्याधिक रासायनिक मल विषादी प्रयोग हुने अवस्थाका बीच नगरपालिकाले थालेको यो अभियान किसानका लागि नयाँ आशाको आधार बनेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताउनुभयो। कार्यक्रम अन्तर्गत किसानलाई अभिमुखीकरण, समूह गठन, बिउ खरीद तथा वितरण, प्राविधिक सहजीकरण, रोग तथा किराको व्यवस्थापन, झोलमल तथा जैविक विषादी निर्माण, तालिम लगायत गतिविधि सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो। हेफर प्रोजेक्ट नेपाल परियोजना अनुगमन तथा समन्वय समितिको निर्णय अनुसार 1 रोपनी भन्दा बढ़ी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्ने कृषकलाई मल्चिङ प्लास्टिक समेत सहयोग गरिएको छ। कृषि क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने स्थानीयले बताएका छन्। स्थानीय तह विकास साझेदार संस्था र कृषक बीचको सहकार्यले बाँझो जमीनको उपयोग, रोजगारी सृजना तथा आय आर्जन वृद्धि गर्ने लक्ष्यलाई थप मजबूत बनाउने विश्वास बिरकोट नगरपालिका कार्यपालिका सदस्य तारा प्रसाद अरियालले व्यक्त गर्नुभयो। वालिङ सामुदायिक सिकाई केन्द्र वालिङ 9 को आयोजनामा महिला सशक्तिकरण तथा अभिमुखीकरण तालिम वालिङ 2 ढोखोलामा सम्पन्न भएको छ। एक दिने अभिमुखीकरण तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष पोत प्रसाद लम्सालले महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउन यस्ता तालिमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। राज्यका हरेक निकायमा महिलाहरूको अर्थपूर्ण सहभागिता रहेको अवस्थामा महिलाहरूको हक अधिकार प्राप्तिका लागि महिलाहरू पनि स्वयं जागरूक हुनुपर्ने बताउनुभयो। कार्यक्रममा केन्द्रका सल्लाहकार भूपराज बगालीले कार्यक्रमको बारे उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो। बहुअग्रसर आमा समूह तथा लालीगुराँस आमा समूहका गरी 44 जना महिलाहरूको सहभागिता रहेको तालिममा रेडियो आधी खोलाका स्टेशन म्यानेजर तुलाकान्त बगाले, समाचार वाचक आरती कुँवर र आयुष्मा काफेले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष चक्रबन्धु रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको स्वागत बहुअग्रसर आमा समूहका कोषाध्यक्ष हिमा कुमारी अरियालले गर्नुभएको थियो। विद्यालयलाई केवल पठन पाठनको थलोमा सीमित नराखी उत्पादन र प्रविधिसँग जोड़ने अभ्यास फेदीखोला गाउँपालिकाले थालेको छ। गाउँपालिकाले एकैसाथ विद्यालय परिसरमा कफी खेती विस्तार गरेको छ भने कक्षा कोठामा भर्चुअल शिक्षाको व्यवस्था पनि गरेको छ। यस अन्तर्गत फेदीखोला गाउँपालिका 3 भाटखोला स्थित जनप्रिय माध्यमिक विद्यालयको प्रांगणमा 1,000 कफीका बिरूवा रोपिएको छ। विद्यार्थीलाई कृषि उद्यमसँग जोड़ने, बाँझो जमीनको सदुपयोग गर्ने र उत्पादनमुखी शिक्षाको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो। विद्यालय परिसरको करिब 14 रोपनी क्षेत्रफलमा गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिकहरूको सहयोगमा कफीका बिरूवा रोपिएको हो। विद्यार्थीले अध्ययनसँगै कृषि अभ्यास गर्न पाउने र त्यसले उद्यमशीलता विकास

0: समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष सुवेदीका अनुसार स्थानीय स्तरमा कफी खेती विस्तारलाई प्राथमिकतामा राखिएको छ। चालू आर्थिक वर्षभित्र पालिकाभित्रका 2000 रोपनी क्षेत्रफलमा 20,000 भन्दा बढ़ी कफीका विरूवा रोप्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। यता शिक्षामा सूचना प्रविधिको प्रयोग बढ़ाउन गाउँपालिकाले जनप्रिय माध्यमिक विद्यालयमा भर्चुअल शिक्षण, ई लर्निङ सामग्री तथा आवश्यक उपकरण व्यवस्थापन योजना हस्तान्तरण गरेको छ। करिब 10 लाख रूपियाँको लागतमा तयार गरिएको उक्त योजनाले डिजिटल माध्यमबाट सिकाईलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। पर्वतको बाछा गाउँबाट यस वर्ष 1 करोड़ मूल्य बढ़ीको भक्तपुरे लोकल काँक्राको बिउ उत्पादनको आकलन गरिएको छ। बिहादी गाउँपालिका वडा नम्बर 1 मा पर्ने बाछा गाउँका कृषकले वर्षेनी बिउ काँक्राको व्यवसायिक खेती गर्दै आएका छन्। बाछाको सृजनशील कृषक समूहले यस वर्ष 1,400 केजी काँक्राको समूहगत बिउ उत्पादन हुने आकलन गरेको छ। कृषक समूहमा 32 जना सदस्यहरू समावेश छन्। यो समूह भन्दा बाहेक पनि गाउँमा काँक्राको बिउ उत्पादनमा लागेका कृषकको संख्या उल्लेख्य छ। कृषक समूहका अध्यक्ष शिव कुमारी छेत्रीका अनुसार गत वर्ष बिउको जिल्ला दर रेट प्रति केजी 6,000 कायम गरिएको थियो। गत वर्षको दर रेट अनुसार मूल्य आउँदा मात्रै पनि कृषक समूहको मात्रै उत्पादित काँक्राको बिउको मूल्य 80 लाख भन्दा बढ़ी रकम हुन्छ। यसपालि काँक्राको झालमा असिनाले छुट्न नपाएको र मौसम अनुकूल हुँदा उत्पादन राम्रो हुन पुगेको कृषकहरूको भनाई छ। अगुवा कृषक छेत्रीले 45 रोपनी जग्गामा बिउ उत्पादनका लागि काँक्राको खेती गर्नुभएकोमा 90 केजी बिउ उत्पादन भएको छ। कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेले जिल्लाको जलजला गाउँपालिका क्षेत्रका कृषकहरूको काँक्रा खेतीमा असिनाले असर गर्दा बिउ उत्पादनमा कमी हुने देखिएको छ भने बाछा र फलेवास क्षेत्रका कृषकहरूको उत्पादन भने राम्रो रहेको बताउनुभयो। प्रमुख लामिछानेका अनुसार जलजला क्षेत्रमा मात्रै 15 हेक्टर जग्गामा बिउ उत्पादनका लागि कृषकहरूले काँक्राको खेती गरेका छन्। असिनाले हिर्काएपछि कृषकहरूले 30% बिउ उत्पादन हुने र बाँकी काँक्राको फल नै बिक्री गर्ने बताएका छन्। यस वर्ष जिल्लाभरबाट करिब 2 करोड़ मूल्य बराबरको काँक्राको बिउ उत्पादन हुन सक्ने आकलन कृषि कार्यालय पर्वतका प्रमुख लामी छानेको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
1: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना। यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिम उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ। मिति असार 12 गते शुक्रबार, समय दिउँसो ठिक 12:30 बजेदेखि। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा 371 जनाले नयाँ नागरिकता लिएका छन्। गत सोमबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अंगीकृत नागरिकता 1371 जनाले नयाँ नागरिकता लिनुभएको जिल्ला सहायक प्रमुख जिल्लाधिकारी हरिप्रसाद गहिरीले जानकारी दिनुभयो। उहाँका अनुसार 160 जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनु भएको छ। यस अवधिमा नाबालक परिचय पत्र 8 जनाको गराइएको छ। राहदानी आवेदन संकलन 202 र राहदानी वितरण 257 जनाको गरिएको छ। राष्ट्रिय परिचय पत्रको आवेदन संकलन 607, राष्ट्रिय परिचय पत्र वितरण 299, दलित जनजाति पारिवारिक विवरण तथा अन्य प्रमाणित 49 लागू गरिएको छ। यो साता एक संस्था नवीकरण गरिएको छ। संस्था दर्ता र हात हतियार नवीकरण र नामसारी नभएको सहायक प्रमुख जिल्लाधिकारी गहिरेले जानकारी दिनुभयो। यस समय अवधिमा प्रशासन कार्यालयले 9,91,750 रूपियाँ राजस्व संकलन गरेको छ, जसमध्ये राहदानीबाट 9,77,500 रूपियाँ, संस्था नवीकरणबाट 750 रूपियाँ र राष्ट्रिय परिचय पत्रबाट 13,500 रूपियाँ राजस्व संकलन भएको छ। प्रशासनले विगतदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक गर्दै आएको बताइएको छ। आधुनिकताको तीव्र प्रभाव र पुस्तान्तरणको अभावमा भाषा, संस्कृति र ऐतिहासिक पहिचान ओझेलमा पर्न थालेपछि तनहुँमा भुजेल समुदायका बासिन्दा जागरूक हुन थालेका छन्। मौलिक सांस्कृतिक धरोहर संकटमा पर्न थालेपछि यसको संरक्षण र सम्वर्धनका लागि समुदाय स्तरबाट स्वतस्फूर्त रूपमा सक्रियता देखिन थालेको हो। भुजेल समाज सेवा समिति तनहुँको आयोजनामा देवघाट गाउँपालिका एक बसेनी टारमा शनिबार विशेष सांस्कृतिक प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नयाँ पुस्तालाई पुर्खाको गौरवमय संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा भुजेल समुदायका विभिन्न 8 टोलीले ऐतिहासिक पहिचान बोकेको चुड्का र कौरा नाच प्रस्तुत गरेका थिए। आफ्नो मौलिकता रक्षाका लागि आयोजित यस कार्यक्रमका लागि देवघाट गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने अपुग रकम स्थानीय समुदाय आफैले चन्दा संकलन गरेर जुटाएका थिए। कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मौलिक भाषा र संस्कृति मेटिए सिंगो जाति र उसको इतिहास नै संसारबाट नामेट हुने मार्मिक धारणा व्यक्त गर्नुभयो। खबरको अन्त्यमा खेल समाचार। साङ्जाको वालिङ खेल मैदानमा जारी श्याम स्मृति फुटबल प्रतियोगिताको क्वार्टर फाइनलका खेलहरू सम्पन्न भएका छन्। वालिङ युथ क्लबको आयोजनामा भइरहेको वालिङ युवा क्लबका आयोजनामा भइरहेको उक्त प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न क्वार्टर फाइनल खेलहरूसँगै अन्तिम चरणमा पुग्ने टोलीहरूको टुंगो लागेको हो। हिजोको पहिलो खेलमा भकुण्ड युवा क्लब र स्याङ्जा युथ क्लब बीच प्रतिस्पर्धा भएको थियो। स्याङ्जा युवा क्लबले 4 गोल गर्दै विजय भएको छ। दोस्रो खेल न्यू युनियन युथ क्लब पाल्पा र ट्रिनिटी क्लब बीच भएको थियो, जसमा पाल्पाले 1 गोल गर्दा ट्रिनिटी क्लबले 3 गोल गर्दै जित आफ्नो पक्षमा पार्यो। क्वार्टर फाइनलका खेलहरू सकिएसँगै आजदेखि सेमी फाइनलका रोमाञ्चक भिडन्तहरू शुरू हुनेछन्। आज हुने पहिलो सेमी फाइनल खेलमा वालिङ युवा क्लब विरूद्ध स्याङ्जा युवा क्लब र दोस्रो सेमी फाइनलमा रामबासा विरूद्ध ट्रिनिटी क्लब बीच हुनेछ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भिरकोट नगरपालिकाद्वारा अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम अन्तर्गत खुर्सानी खेती विस्तार। वालिङ सामुदायिक सिकाई केन्द्रद्वारा महिलाहरूलाई सशक्तिकरण तथा अभिमुखीकरण तालिम प्रदान। र फेदीखोलाको नयाँ अभ्यास, विद्यालयमा कफी खेती, कक्षाको ठाउँमा भर्चुअल शिक्षा। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आधी खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आधी खोला यहाँले रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँ हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईको आजबाट। आज मिति 2083 साल जेठ महिनाको 31 गते आइतबार तदनुसार सन् 2026 जून 14 तारीक ज्येष्ठ अधिकृष्ण पक्षीको चतुर्दशी तिथि बिहान 11:40 बजेपछि औंसी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा आत्मीय समस्याले बोलीको गलत अर्थ लाग्न सक्छ अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ अरूलाई दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नु पर्ला परिस्थिति सबल नदेखिए पनि मेहनतले आशा जगाउनेछ बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। वृष राशि हुनेहरूको लागि परिवारजनसँग भेटघाट हुनेछ रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ मनपर्ने वस्तु उपहार प्राप्त हुने समय छ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् रचनात्मक कामले मनज्ञ धन आर्जन हुनेछ पहिलेको सफलताले थप हौसला पनि जगाउनेछ। मिथुन राशि हुनेहरूको लागि खर्चको जोहो गर्न अलि दौड़धूप गर्नु पर्ला अवसरको खोजीमा आफन्त र परिवारबाट टाढ़िनु पर्ने हुन सक्छ छरछिमेकमा समझदारी बढ़नेछ व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय छ पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ उधारमा व्यापार गर्नु पर्ला खर्च लागे पनि उपलब्धि हात लागि नहुन सक्छ चुनौती पछ्याउँदै रोकिएका काम गर्नुपर्ने समय छ। कर्कट राशि हुनेहरूको लागि आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् सानो कामले पनि राम्रो आमदानी दिलाउनेछ श्रमको उचित मूल्य पाइनेछ व्यापारमा राम्रै फर्क मार्ने समय छ छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ़नेछ दिगो फाइदा हुने काम प्रारम्भ होला साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। सिंह राशि हुनेहरूको लागि प्रतिष्ठित काम गरेर अरूको मन जित्न सकिनेछ सामाजिक कार्यले हौसला प्रदान गर्नेछ भूमि वाहन र कर्मयोगबाट लाभ मिल्नेछ राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ विशिष्ट व्यक्तिको सहयोग जित्नाले महत्वाकांक्षी काम बन्न सक्छ समाजमा तारीफ योग्य कामले नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।
कन्या राशि कन्या राशि हुनेहरूको लागि चुनौती भित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। शारीरिक कमजोरीले चिन्ता बढ़ाउनेछ भने परिस्थिति बस्थित आएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चन पर्ला। आफ्ना विषयमा पनि अरूले दावी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा सेवामूलक काम सम्पादन गर्न सकिनेछ। तुला राशि हुनेहरूको लागि प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च बढ़नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। वृश्चिक राशि हुनेहरूको लागि प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनज्ञ धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। शोक पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। धनुराशि हुनेहरूको लागि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू प्रास्त हुनेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य सम्पादन गर्ने समय छ। मकर राशि हुनेहरूको लागि समयमा अल्छी गर्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। अवसर आए पनि काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। कुम्भ राशि हुनेहरूको लागि आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्न पर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनज्ञ धन लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी दिविला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुरा 105.4
1: हार्दिक निमन्त्रणा।
2: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
2: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
2: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
2: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
2: नोट, आजीवन वैश्विक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
2: मोबाइल नम्बर 9856027966, 9856040126 र 9460-81-136।
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
1: मोबाइल 9849618921 र 9842939399।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856055331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: सामाजिक सञ्जालजी छ्यानले झाँझी मरी बुझी मरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दै भन्दा उहिसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दीको वेबसाइट ना URL चेक लना आक्षेवा घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परे मो नुए टोए तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
6: सतर्क तन ठगे तब त क्या जोगिना
7: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
9: त्यो रलीमा बतास चलु
10: होइन यही चौतारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
11: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
10: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
11: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
10: गरिमा एग्रो वालिङ आठ मोड़ स्टाफ होटल को आड़ेमा वालिङ सिटी पोलिक्लिनिक को ठ्याक्कै अगाडि।
11: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 9856501068 र 9836707071।
10: एक पटक आएर त हेर्नुस्, तपाईलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
12: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
15: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
14: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
15: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
16: चरक मेमोरियल हस्पिटल लाखढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
17: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनु होला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
16: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।

0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसे रे?
1: सावधान, तपाईहरु पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
3: होइन, के भयो? किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइस।
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
6: फोन नम्बर 0364145502, मोबाइल 98560405502 र 98460551401।
7: Yamaha Monsoon Service Camp. Export gear for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
8: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
9: OMG श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
10: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
9: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
10: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
9: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
10: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
9: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
10: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
6: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
10: सम्पर्क मोबाइल 98462-98145।
6: भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
11: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
12: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
11: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
12: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
11: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9855-50119 र 9855-33-246।
13: चिया कस्तो सास गुनाएको तिम्रो त?
14: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गुनाएको भन्छौ?
13: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
14: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
13: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
15: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
16: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845-48622 र 9821-4040-29।
14: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
17: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
14: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
17: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
15: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
17: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
15: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855-54963, 9855-55104 र 9800-48-47723।
18: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
19: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट। मोबाइल 9855-0075-56 र 9845-0075-56।
20: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
21: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
20: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
21: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक यस्ती कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
21: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
21: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
21: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
21: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
21: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
21: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
21: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
21: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
21: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
21: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
22: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
23: के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
22: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
23: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
24: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुन साथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुन साथी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
0: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 32809 र 9856051।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849718921 र 9842939399
2: ओहो अंकल चिटिक्क परेको घरमा मौरी को पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
3: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
2: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
3: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
2: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0663-691-004
5: सम्पर्क मोबाइल 97484-34484
6: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ सन्ध्या
7: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
8: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी पनि जहाँको त्यही
8: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
7: हाम्रा सेवा तथा सुविधाहरू
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
8: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
1: सम्पर्क फोन नम्बर 0363-441-6024

0: happiness to all.
1: ओ माइला बा बिरामी हुनु भयो कि कसो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जताउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहिबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा के पर्यो त्यस्तो
4: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ
5: सुखको गहना दुखको खजना
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
5: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचानी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
3: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: राज सरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे। म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9863686647।
8: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
9: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
8: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
10: उपलब्ध सेवाहरू।
11: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
10: दाँत सफा गर्ने टल्काउने,
11: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
10: दाँतको जरासम्म सफा गरी भर्ने,
11: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
10: दाँतमा खोल राख्ने,
11: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
10: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
10: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
11: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
10: मोबाइल 9864221629 र 9861868251।
12: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
13: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
12: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
13: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
12: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
13: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
12: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
13: मुटुको जाँच, ईसीजी सेवा,
12: भाँचिएको हड्डी प्लास्टर सेवा,
13: डिजिटल एक्सरे सेवा,
12: चिरफार गर्ने,
13: थाइराइड जाँच,
12: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
13: सर्वसुलभ फार्मेसी सेवा।
12: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
13: फोन नम्बर 0364-41087, मोबाइल 9849-7071-47।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: ए दिदी पक्नुस् त भनेको होइन, हतार हतार गर्दैको त हो र।
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र, ल ल त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560-39988 र 98560-55988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको टाइम लगाएर हिँडेका छौ त, यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृह्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिए अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भए नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।
4: मुख्य खबर। परराष्ट्र मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन प्रस्थान। भोलि चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता हुने। कांग्रेसमा आन्तरिक एकताको लागि 7 बुधे प्रस्ताव। अध्यावधि गर्न छुटेका क्रियाशील सदस्यले असार 20 गते भित्र आवेदन दिन सक्ने। भारतले कडाई गरेपछि चिया उद्योग समस्यामा। भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा धेरै चिया अलपत्र। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ़्यो। युरोपेली संघले युक्रेनका लागि 90 अर्ब युरो ऋण निकासा गर्दै। र विश्वकप फुटबलमा हाइटीलाई हराउँदै स्कटल्याण्डको विजय शुरूआत। ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिने भ्रमणका लागि आज बेजिङ प्रस्थान गर्नुभएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किनुभएका मन्त्री खनाल 4 दिने भ्रमणका लागि आज बिहान चीन जानुभएको हो। चीनका विदेश मन्त्री वाङगीको निमन्त्रणामा उहाँ बेजिङ जानुभएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा भोलि आफ्ना चीनिया समकक्षी वाङगीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउन पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम तय छ। भ्रमणका क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जनाएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 गतेदेखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। नेपाली कंग्रेसमा आन्तरिक एकताका लागि संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शेखर कोइराला समूहलाई 7 बुधे प्रस्ताव पठाएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित थप 5 जना नेताहरूलाई गगन थापा पक्षले पठाएको 7 बुधे प्रस्तावमा विधानको धारा 17(2) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अध्यावधिक, सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसात गर्नुपर्ने लगायत छ। उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको 7 बुधे सहमतिको प्रस्ताव सार्वजनिक गर्नुभएको हो। गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको सक्रियतामा गएको पुष 27 देखि माघ 1 गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन भएको थियो। यो विशेष महाधिवेशन प्रति देउवा पक्षले विमति राखेको छ। यसैबीच नेपाली कंग्रेस बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अध्यावधिक, सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसात गर्नुपर्ने लगायत छ। उपसभापति विश्वप्रकाश

0: सक्ने जनाएको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजोको बैठकले छुटेका निरन्तरता सहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यले असार 20 गते भित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्य मध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ। तर पूर्व सभापति शेरबहादुर देउवा सहित कतिपय शीर्ष नेताहरूले सदस्यता अध्यावधिक गर्नु भएको छैन। गएको पुस्तसम्म नवीकरण गरेका सबैलाई आउँदो महाधिवेशनमा सहभागी गराउनुपर्ने देउवा कोइराला पक्षको अडान कायमै छ। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग समस्यामा परेका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोडक्सन एसोसिएशन नेपालले भोलि असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3,00,000 किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अल्पत्र छ भने उद्योगमा 7,00,000 किलोभन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको उद्योगिकको गुनासो छ। भारतले सन् 2026 मे 1 देखि नेपालबाट आयात हुने चियामा स्ट्याण्डर्ड अपरेटिङ प्रोड्युसर ओएसएसओपी लागू गरेको छ। यस अनुसार हरेक गाड़ीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउँदो 20 दिनभन्दा बढ़ी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता गर्नुपर्ने बाध्यता छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएशनका अध्यक्ष श्रेष्ठले बताउनुभयो। अवरोध हटाउन पहल नभए अरबौं रूपियाँको नेपाली चियाको बजार गुम्ने खतरा छ। उद्योग बन्द हुँदा हजारौं किसान प्रभावित भएका छन्। एसोसिएशनका अनुसार सूर्योदय नगरपालिकामा 2,995 चिया किसान छन्। उद्योग बन्द भयो भने आमदानी नै रोकिने किसान राजन भट्टराईले गुनासो गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा
2: उठ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका केही ठाउँ तथा देशका हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको

शाखाले जनाएको हो। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना छ। यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा तथा मधेस प्रदेशका केही क्षेत्रमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस वर्ष मनसून भित्रिन ढिलाइ भएको छ। मनसून भित्रिने सरदर मिति हिजो जून 13 तारीख भए पनि मनसून नेपाल भित्रिएको छैन। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ। पानी पर्ने क्रम कम भएसँगै गर्मी थप बढ्नेछ। महाशाखाका अनुसार भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। आज विश्व रक्तदाता दिवस। मानवताका लागि एक थोपा रगत, रक्तदान गरौं जीवन बचाऊ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे जनचेतना बढ़ाउने साथै स्वैच्छिक तथा निशुल्क रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेखनीय सुधार भए पनि विश्वभर यसको पहुँचमा अझै ठूलो असमानता कायम छ। 132 देशबाट संकलित तथ्याङ्क अनुसार सन् 2013देखि 2023सम्म विश्वव्यापी रक्त संकलन झण्डै 19% वृद्धि भएको छ। सन् 2023मा अनुमानित 12 करोड़ रक्तदान मध्य 85% भन्दा बढ़ी योगदान स्वैच्छिक तथा निशुल्क रक्तदाताबाट प्राप्त भएको थियो। तर सुरक्षित रगतको उपलब्धता सबै क्षेत्रमा समान भने छैन। विशेष गरी कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव हुने, महिला, गम्भीर रक्त अल्पताबाट पीड़ित बालबालिका, दुर्घटना तथा आगजनीका घाइते, त्यसै गरी शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक क्षमता कमजोर र क्यान्सर जस्ता रोगबाट प्रभावित बिरामीहरूले आवश्यकता अनुसार समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिएको छ। झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका 4 62-वर्षीय पद्मा पौडेलको आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो। अब विदेशको खबर। युक्रेनको सार्वजनिक ऋण सन् 2022देखि हालसम्म 110 अर्ब डलर भन्दा बढ़ीले वृद्धि भएको रूसी समाचार संस्था तासले जनाएको छ। यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश छन्। सन् 2022को शुरूदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बर भन्दा बढ़ी भएको हो। युक्रेनी अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण 97.96 अर्ब अमेरिकी डलरबाट 208.97 अर्ब डलर पुगेको छ। युक्रेनको बाह्य ऋणमा वृद्धि सन् 2022को 57.2 अर्ब डलरबाट 162.73 अर्ब डलर पुगेको छ। यो लगभग 3 गुणा वृद्धि हो। यस रकम मध्ये युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई लगभग 10 अर्ब डलर तिर्नुपर्ने बाँकी छ। बाँकी विभिन्न सहयोगी देशहरूलाई पनि तिर्नुपर्नेछ। किएवको ऋणमा तीव्र वृद्धि सैन्य सहायता र अनुदानको रूपमा पश्चिमा सहयोग प्राप्त गरेपछि आएको हो। अनुमानित कुल 2.80 करोड़ जनसंख्या रहेको युक्रेनमा जनसंख्याको आधारमा हरेक नागरिकले अब सार्वजनिक ऋणमा लगभग 7,500 डलर ऋणभार बोक्नुपर्नेछ। युरोपेली संघले हालै युक्रेनको लागि 90 अर्ब युरो ऋण प्याकेजको घोषणा गरेको छ, जुन निकासा हुने तयारीमा छ। यो ड्रोनको लागि छुट्याएको पहिलो किस्ता रहेको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा स्कटल्याण्डले विजय शुरूआत गरेको छ। समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1 गोलले पराजित गरेको हो। अमेरिकाको बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको 28 मिनटमा गोल गरेका छन्, जो निर्णायक बन्यो। स्कटल्याण्डले विश्वकपमा 28 वर्षपछि खेलेको हो। जितसँगै उसले महत्वपूर्ण 3 अंक जोड़ेको छ। अहिले पाउने 10 बजे समूह डीको अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। यस्तै आज बिहान भएका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले भने बराबरी खेलेका छन्। मोरक्कोसँगको खेलमा ब्राजिलका स्टार खेलाड़ी नेइमारले खेलेनन्। मोरक्कोका स्माइल साइबरीले 21 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अंक बाँडेका छन्। यस्तै स्विजरल्याण्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलोले स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए, तर खेलको इन्जुरी समयमा कतारका बौलेम खोकीले गोल गर्दै खेल बराबरीमा ल्याए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक समेत दिलाएको छ।
चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री खनाल चार दिने भ्रमणका लागि चीन प्रस्थान, भोलि चिनिया समकक्ष वाङगीसँग द्विपक्षीय वार्ता हुने। कांग्रेसमा आन्तरिक एकताको लागि सात बुधे प्रस्ताव अध्यावधि गर्न छुटेका क्रियाशील सदस्यले असार 20 गते भित्र आवेदन दिन सक्ने। भारतले कडाई गरेपछि चिया उद्योग समस्यामा, भारतीय बजारमा पुगेको 3 लाख किलोभन्दा धेरै नेपाली चिया अलपत्र। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ़्यो। युरोपेली संघले युक्रेनका लागि 90 अर्ब युरो ऋण निकासा गर्दै। र विश्वकप फुटबलमा हाइटीलाई हराउँदै स्कटल्याण्डको विजयी शुरूआत, ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले।

0: रेडियो आदि खुला 105.4
1: बैंकिंग खैमत बिले क्यों दे एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोपे विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठज रेख्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
2: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723
5: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
6: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
5: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
6: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
5: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
5: मोबाइल 98469-18921 र 98462-39399
7: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
8: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
7: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
5: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
8: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
5: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
9: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050 सहयोगका लागि मोबाइल 98015-23051
10: छिटो भनेके वर्ल्ड लिङ्क
11: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
5: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
11: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
5: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
11: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
5: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
11: मोबाइल नम्बर 98560-54313 र 98141-4842 32।
12: मूल्य होइन स्वास्थ्य रोजौ।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363 440 331, मोबाइल 98565 551 331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595 76044 044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: हार्दिक निमन्त्रणा।
5: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत्संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रमहरू
5: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
4: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
5: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
4: असार 8 गते सोमबार विशेष रथ यात्रा, नगर परिक्रमा एवं प्राण प्रतिष्ठा, साथै भण्डारा प्रसाद वितरण, भगवान दर्शन।
5: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन, प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
4: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
5: नोट, आजीवन वैश्विक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
4: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ 8 बगाले टोल,
5: मोबाइल नम्बर 98560 27966, 98560 40126 र 98460 81136।

0: to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817682123।
1: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
4: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा, डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
4: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9844485411। होइन, के भयो, किन बन्द भएको हो गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364415002, मोबाइल 9855405002 र 9864501।
6: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
1: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव निकालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लोनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565867।
0: कहिले आयो भने विदेशबाट? हिजो आगो मामा, हिजो यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आगो मामा।
7: लु लु लु नानी हो, चकटी ल्याऊ, यता ल्याऊ, बाबु र आउनु भएर विदेशबाट।

0: ओई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिए अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 9856501 र 9856333246
0: चा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
7: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
8: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
8: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9855308329।
8: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
9: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
8: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
9: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
8: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
9: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
8: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
9: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
8: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
9: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
8: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
9: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
8: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
9: फोन 0363 44 600।
10: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
11: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
10: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
11: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
12: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
8: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
12: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।
13: ए नानी, त्यो पानी नपिउ त।
14: किन र काका?
13: त्यो पानी फोहोर छ।
14: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
15: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: यस समयको साथमा जितु सुनचाँदी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोपराइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
0: फोन 063-441-258।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।

0: हिटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपिक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468 32809 र 9856501।

0: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-4-41-6-24।
8: रेडियो आदिखोला 105.4।

0: होइन यही चौपाटीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुर सँगै जान्छु है
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हर्दीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
2: एक पटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो
3: यामाहा मनसुन सर्विस क्याम्प Export care for rainy ride, just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्
4: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यमाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट लुब्रिकेन्टमा 15% डिस्काउन्ट स्पेयर पार्ट्समा 10% डिस्काउन्ट 15 पॉइंट चेकअप र फ्री बाइक वास थप जानकारीको लागि यमाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला
5: यस यमाहा

0: Duong.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
3: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
4: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ए असरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी
4: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-4-66-54-123 र 98-066-61-52।
5: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त?
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 063-4141-502, मोबाइल 98-5-60-40-502 र 98-4-60-51-401।
9: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
9: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
10: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
10: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
11: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
10: मुटुको जाँच, ECG सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
10: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने,
10: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
10: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
10: फोन नम्बर 0364140087, मोबाइल 9849701740।
12: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
13: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
12: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
13: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
10: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841424288 र 9843686647।
1: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
2: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
1: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
2: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
1: मोबाइल 9815546496।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 03-4-12-133।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9817969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो बनेको वर्ल्ड लिङ्क,

0: कृष्णा, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वाली उद्योग वाणिज्य संघको सूचना।
2: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
1: मिति असार 12 गते शुक्रबार,
2: समय दिउँसो ठिक 12:30 बजेदेखि।
1: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
2: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो न्यू तोय तारी शङ्खलैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
7: होइन के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
7: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।

0: ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9847918921 र 9847939399
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा

0: ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98565553031।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162823।

0: नमस्कार हल्दर साहब, क्यारन तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्यारन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त छमछम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
7: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
6: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरुबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
6: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
8: ए अङ्कल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
9: के हुन्थ्यो र नानी, यही टाँपले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
8: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अङ्कल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
10: उपलब्ध सेवाहरू,
11: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
10: दाँत सफा गर्ने टल्काउने,
11: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
10: दाँतको जरासम्म सफा गरी भर्ने,
11: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
10: दाँतमा खोल राख्ने,
11: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
10: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
10: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
11: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
10: मोबाइल 98460-21629 र 98461-68251।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेकी क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्स रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565867
2: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 98560075656 र 98460075656
3: ओएमजी श्रेया असम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
3: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
3: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
4: सम्पर्क मोबाइल 98462 98145

0: सुन्नु न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31 966
0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 98560501119 र 98560332446 लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
3: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
3: मोबाइल नम्बर 98467 21 380
0: कस्तो सास गनाएको तिम्रो त
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खोलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
5: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
2: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465648622 र 98241440029

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30-829।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 0363-44-600।
3: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पाइन्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ
7: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल शटिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
6: मोबाइल 98135 56496

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटल को खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: समयको साथमा जितु सुनचादी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
4: रेडियो आदि खोला 105.4

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ्न थाल्यो, पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाई। असारका लागि अधिकांश बैंकहरूको ब्याज दर स्थिर, 6 वटाले घटाए, आज सुन चाँदीको भाव बढ़्यो। कैलालीमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए, हटाउनुभन्दा अटेर गरेको कार्यालयको दावी। G7 शिखर सम्मेलन भोलिदेखि फ्रान्समा शुरू हुँदै नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्ने अवसर रहेको नेताहरूको धारणा। र विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्याण्डको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। मनसून भित्री नसकेको र पानी पर्ने क्रम पनि केही कम भएसँगै गर्मी फेरि बढ़न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। अस्ति शुक्रबारसम्म देशका विभिन्न ठाउँमा पानी परेपछि गर्मी निकै घटेको थियो। आज दिउँसो कोशी प्रदेशको केही ठाउँ तथा देशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षासम्मको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ। मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको तर नेपालभित्र न ढिलाइ भएको मौसमविदले बताएका छन्। नेपालमा सरदर जून 13 तारीकमा मनसून भित्रने गरेकोमा आज जून 14 तारीक भइसकेको छ। गएको वर्ष सरदरभन्दा 15 दिन अगाडि जेठ 16मा नै मनसून नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भागमै बसेको थियो। मौसम पूर्वानुमान महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको जनाएको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा र धेरै गर्मी हुन सक्ने प्रक्षेपण गरिएको छ। जेठको अन्तिम भइसक्दा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ। आकाशे पानीको भरमा धान खेती गर्दै आएका धेरैजसो किसानले धानको ब्याड राख्न नपाएको नेपालगंज 19 सुइया गाउँका ललवा महतुले बताउनु भएको छ। पर्याप्त सिंचाईको व्यवस्था नभएकोले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। बाँकेमा सिंचाई सुविधा नपुगेको क्षेत्रमा कतिपयले घरायसी प्रयोजनका लागि राखिएका मोटर र खानेपानीको धाराको पानी प्रयोग गरेर धानको ब्याड राखिरहेका छन्। सिंचाईको सुविधा पुगेको र वैकल्पिक उपाय गरेर अहिलेसम्म झण्डै 40% किसानले मात्रै धानको ब्याड राखेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले जानकारी दिनुभयो। जिल्लामा झण्डै 36,500 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। सिंगटा सिंचाई आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्ती सुनारी गाउँपालिकाका केहीवटामा सिंचाईको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धान खेती गर्न बाध्य रहेको राष्ट्रिय समाचार समितिले जनाएको छ। असार महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन्। सञ्चालनमा रहेका 20 मध्ये 17 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार 11 वटाले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदरलाई स्थिर राखेका हुन्। त्यस्तै 6 वटा बैंकले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, स्ट्याण्डर्ड चार्टर, प्राइम, हिमालयन र एनएमबी बैंक रहेका छन्। असारमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम 4.75% ब्याज पाइने भएको छ। एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन्। जेठमा औसत ब्याजदर 4.34% रहेकोमा असारमा यस्तो औसत ब्याजदर 4.27% छ। स्ट्याण्डर्ड चार्टर बैंकबाट सबैभन्दा कम 3.95% माझदरीय ब्याजदर पाइने भएको हो। नबिल कुमारी र नेपाल एसबीआई बैंकको विवरण प्राप्त भएको छैन। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,93,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,92,000 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदी तोलामा 55 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 4,840 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,895 रूपियाँ पुगेको महासंघले जनाएको छ।
कैलालीमा अतिक्रमित वन क्षेत्र खाली गर्ने क्रममा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएका छन्। गोदावरी नगरपालिका चारकी धनादेवी धामीको टेम्पो कर्मचारीले धकेलेर भीरसम्म पुर्याउँदै खसालेको भिडियो अहिले शासनले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,92,000 रूपियाँ रहेको थियो, त्यस्तै आज चाँदी तोलामा 55 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 4,840 रूपियाँमा कारोबार भएको चाँदी

0: दिएको उहाँको गुनासो छ। तर डिभिजन वन कार्यालय धनगढ़ीका प्रमुख रामविचारी ठाकुरले पटक पटक हटाउन ताकेता गर्दा नमानेको र कर्मचारीलाई गाली गरेपछि धकेला धकेलको अवस्था आएको बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे छानबिन भइरहेको जनाएको छ। डिभिजन वन कार्यालयले अतिक्रमित वन क्षेत्र खाली गर्ने अभियान संचालन गरेको छ। अहिलेसम्म भीमदत्त राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाइएका 47 कच्ची तथा पक्की संरचना भत्काएको ठाकुरले बताउनुभयो। भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासको वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाइने उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पालिका र प्रदेश तहको चुनावलाई केन्द्रित गरी एमालेको मिशन जागरण अभियान लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 0153519990 5351990 मा सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ़न थाल्यो, पानी नपर्दा बाँकेमा धानको ब्याज राख्न ढिलाई, असारका लागि अधिकांश बैंकहरूको ब्याजदर स्थिर, 6 वटाले घटाए लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। एमाले पालिका र प्रदेश तहको चुनावलाई केन्द्रित गरी केन्द्रीय सदस्यलाई मिशन जागरणका लागि परिचालन गरेको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार नागरिक संघको सम्बन्ध सुधारका लागि एमाले 6 जको नीति प्रस्तुत गर्दै जनतामा जाउँ, जनताका कुरा सुनौ, जनप्रिय बनौ, जनसंगठन परिचालन गरौं, जवजालाई आत्मसात गरौं र जनमत सर्वेक्षणको आधारमा योग्य र सक्षम नेतृत्व तयार गरौं भन्ने आह्वान सहित कार्य योजनाको विवरण पठाएको हो। यही नीतिमा आधारित भएर एमाले अबको चुनाव केन्द्रित मिशन जागरण अभियान चलाउने उहाँको भनाई छ। एमाले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई पनि प्राथमिकतामा राखेको छ। पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ। 31 पृष्ठको अवधारणा पत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ। अब विदेशको खबर। G7 शिखर सम्मेलन फ्रान्समा शुरू हुँदैछ। भोलिदेखि शुरू हुने सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने नेताहरूले बताएका छन्। फ्रान्सको इमियन लेन्सबेन्समा जून 15-17 सत्रसम्म अर्थात भोलिदेखि शुरू हुने 52 जी शिखर सम्मेलन अघि एक अन्तर्क्रियात्मक कार्यक्रममा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढ़ेको धारणा राख्नुभयो। सम्मेलन फ्रान्सको अध्यक्षतामा आयोजना हुँदैछ र यसले विश्व अर्थतन्त्र, सुरक्षा, कृत्रिम बौद्धिकता तथा भू राजनीतिक चुनौतीहरूबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्नीले यसपटकको G7 शिखर सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनुभयो। भारत, ब्राजिल, इजिप्ट, केन्या, दक्षिण कोरिया तथा खाड़ी देश क्षेत्रका देशहरूबाट विशेष आमन्त्रित प्रतिनिधिहरूको सहभागिताले निर्णय प्रक्रियामा फराकिलो दृष्टिकोण थप्ने उहाँको विश्वास छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्कीलाई 2 गोलले हराउँदै विजय शुरूआत गरेको छ। भ्यानकुभरमा भएको खेलमा अस्ट्रेलियाले खेलको पहिलो हाफ र दोस्रो हाफमा 1-1 गोल गर्यो। अस्ट्रेलियाका नोस्टोरी इरान कुण्डाले खेलको 27 मिनटमा गोल गरे। कोनर मेटकाल्फले 75 मिनटमा अर्को गोल थपे। जितसँगै समूह डीको अस्ट्रेलियाले महत्वपूर्ण 3 अंक जोड़ेको छ। त्यस्तै विश्वकप फुटबलमा स्कटल्याण्डले पनि विजय शुरूआत गरेको छ। समूह सीको खेलमा स्कटल्याण्डले हैटीलाई 1 गोलले पराजित गरेको हो। मा भएको खेलमा उसका जोन म्याकगिननले खेलको 28 मिनटमा गरेको गोल नै निर्णायक भयो। स्कटल्याण्डले विश्वकपमा 28 वर्षपछि खेलेको हो। जितसँगै उसले 3 अंक जोड़ेको छ। आज बिहान भएका अन्य खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार

11 बजे जर्मनी र कुराकाओले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ्न थाल्यो, पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ। असारका लागि अधिकांश बैंकहरूको ब्याजदर स्थिर, 6 वटाले घटाए, आज सुन चाँदीको भाव बढ़्यो। कैलालीमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए, हटाउनुभन्दा अटेर गरेको कार्यालयको दावी। G7 शिखर सम्मेलन भोलिदेखि फ्रान्समा शुरू हुँदै नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्ने अवसर रहेको नेताहरूको धारणा। र विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्याण्डको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगाहर्ट्ज
1: अनि तयो कागज के मेथी वा झिल्काई त्यही पर्सनल नम्बर ब्लक लै वी पर्सनल मोबाइल नम्बर मि उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लै र खलखाई अनि बैंगरी बैंकरी चर्च तली लगपर्दी समलपति न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
2: सतर्क तना ठगी तब्द क्या जोगिना
3: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
5: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
6: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
5: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
6: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
5: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
5: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
5: मोबाइल नम्बर 98061 40870 र 98654 97
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
8: होइन के भयो र किन हल्लाखोर गरेको हो
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
8: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
8: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723

0: लौहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
4: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
5: छिटो भनेको वर्ल्ड लिङ्क।
6: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिङ उद्योग वाणिज्य संघको सूचना।
7: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
6: मिति असार 12 गते शुक्रबार,
7: समय दिउँसो ठिक 12:30 बजेदेखि।
6: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सामुदायिक सभा हल, सिटी हल।
7: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ, वालिङ साइन्जा।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443331, मोबाइल 9855553331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू,
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 0363441464।

नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841424288 र 9843686647।

Thank you.

तिमीलाई मनमन्दिरमा तिमी चौक अफ राख्ति नकसैलाई चुनी चुनी सधैँ परि हाम्रो माया अदम बढी जहाँ चाहौँ जता चाहौँ तिम्रै छाया वरिपरि मात्र लुकको तालमा कम्बर माछि नाचिदिउला सङ्गीतको छालमा कम्बर जस्तै बगिदिउला तिमी एक्लो

0: हजुर हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसादी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
5: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364-41-087, मोबाइल 9849-71-71-47।
6: चिया कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821-4047-029।

0: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाई त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
4: ए दिदी, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाएर त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्दैछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
6: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाजा सोरुम, भिरकोट एक बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560309888 र 98560559988।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
8: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
8: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
4: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
10: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू
10: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
10: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
10: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
10: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
10: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
10: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटलको खुल लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार
9: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी पाली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
10: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9817969611।
10: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
9: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
12: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
9: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
12: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
9: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
12: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
9: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
12: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
9: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
12: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
9: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
12: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
13: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
12: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
13: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
12: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
13: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: पूर्णिमा एक बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: नमस्कार, म लोक गायक अर्जुन गैरे। तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदिखोला FM 105.4 मेगाहर्ज।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन जगाउँछौ कार्यक्रमका मिसिका भाटाको यस सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रमका मिसिका भाटाको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका अवसरहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसके कार्यक्रम कामसिका भाका यहाँहरूले स्याङ्जे जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम कामसिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नवार भिन्न व्यवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम कामसिका भाकाको पहिलो श्रृंखला आइतबारीय श्रृंखलाको यस सुन्दर व्यवसायमा छौं। आइतबारीय व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष भर्खरै मात्र बजारमा उपलब्ध भएका नयाँ नयाँ लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्नेछौ भन्दै अब पनि कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भ दैलो घाट्छौ सुमधुर खालको भाकाबाट सही भाकासँगै पुनः उपस्थित हुने नै छौ। यहाँहरू पनि हामीसँगै रहनुहोला।

आहा झुर्ले हजुर झुर्ले सुटुक्का दिल चोरियो मेरो चोरले यो सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्सीका भाकमा विष्णु माझी अनि बाबु कृष्ण परिवारका आवासमा सजिएको भर्खरै मात्र बजारमा उपलब्ध भएको एकदमै नयाँ लोकगीत भाका रहेको थियो झुर्ले झुरले हजुर नामबाट बजारमा उपलब्ध भएको यो सुमधुर खालको भाकासँगै हामी आजको सुन्दर व्यवसायी आइतबार व्यवसायको शुभारम्भमा दैलो घार्यौं र यसै क्रममा हामी अर्को भाका जोड्छौं सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पुनः उपस्थित हुने नै छौ यहाँ पनि रेडियो सेट छोडेर कतै नजानुहोला।

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल ठिकै छुटेछ, टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467 21380।

0: access to all.
1: Benji Khaimut Billy. Kyondi ATM mobile de internet banking gopya vivaran ari khai bile toy madhyam kyare nyo de pre chali jankari ri bisya nyo call por dimo samay nyo thagdil khamo bangarwe karmachari bira nyo de pre vivaran ri bisya bank de ngel por dimo nyo tani satrak tana thadre kya bachena siddhartha bangar kyale jan hitari jari sandesh
2: siddhartha bank sambandha sadai bhari lai
3: के भयो दाइ हजुरलाई त्यसले रातो पिरो भएको छ त अनुहार
4: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
3: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
5: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
3: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
5: हो र अब हजुरहरूले विश्वस्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटा जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050 सहयोगका लागि मोबाइल 9801523051
7: छिटो भनेको वर्ल्ड लिङ्क
8: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वाली उद्योग वाणिज्य संघको सूचना
9: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ
8: मिति असार 12 गते शुक्रबार
9: समय दिउँसो ठिक 12:30 बजेदेखि
8: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सामुदायिक सभा हल सिटी हल
9: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साङ्जा
10: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
11: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
10: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
11: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
10: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
11: हाम्रा सेवाहरू
10: दाँत तथा मुखको परीक्षण
11: दाँतको एक्सरे
10: दाँत सफा गर्ने
11: दाँत टल्काउने
10: मुख गनाउने समस्याको उपचार
11: दाँत रङको सिमेन्ट भर्ने
10: दाँतको जरेदेखिको उपचार
11: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
10: साधारण दाँत निकाल्ने
11: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
10: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
11: गिजाको शल्यक्रिया
10: कृत्रिम दाँत राख्ने
11: दाँत रङको वा मेटलको खुल लगाउने
10: बच्चाहरूको दाँतको विशेष उपचार
11: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
8: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
10: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
11: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900 25 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ
12: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
13: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
12: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
13: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडौली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
12: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
0: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारीको विश्रामस्थली पुनः स्वागत गर्दछौ। कार्यक्रम गाम्बुसिका भाकमा आज हामी कार्यक्रम गाम्बुसिका भाकाको सुन्दर व्यवसाय आइतबार व्यवसायमा छौ। आइतबार व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्ने सम्पर्कमा पनि जुटिरहेका छौं। रेडी बेलाको क्रममा हामी अर्को भाका जोड्छौ, विशेष गरी नयाँ भाका रहेको छ। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

यसमा धेरै खालको भाका सँगै पनि स्वागत गर्दछौ कार्यक्रम गाम्बुसीका भाकामा पर्वत फलेवास लाउने छोड्यो अब मलाई मायाको आश यो सुमधुर खालको भाका अत्यन्तै रमाइलो भाका पनि रहेको थियो सोही भाका हातबहर समक्ष जोड्यौ र यिनी अनि यस्तै सुमधुर खालका लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थानीय अगाडि बढ्ने चमर्कमा जुटिरहँदा यति बेला हामी अर्को सुमधुर खालको भाका जोड्छौ सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पुनः पास्तो नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला।

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
3: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856323646।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
6: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आट नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
6: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
7: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
7: ल, त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
8: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
6: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
8: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
9: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
10: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
9: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबबाट चेक जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र इसिजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
10: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
9: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
11: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विश्वका भाकमा। आज हामी कार्यक्रमका विश्वका भाकाको यस सुन्दर व्यवसाय आइतबार व्यवसायमा रहेर सुमधुर खालका नयाँ नयाँ लघु भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका थियौं। अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। तपाईहरूमा आज रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदाहुँदै पनि छुट्टिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारका शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरूमा झर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसाय आइतबार व्यवसायबाट म कार्यक्रम सञ्चालिका आरती कुमार पनि उजेल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते। जय गीत, जय संगीत।

0: बस ना अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: अनि खोले रसै क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला FM 105.4 MHz।

0: होइन के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145002, मोबाइल 98560405002 र 98460151। आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 98469918921 र 98462939399।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
0: हार्दिक निमन्त्रणा।
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू
1: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
0: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
1: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
0: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन, प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको नौ अधिवासहरू 6, 7 र 8 मा हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट, आजीवन वैश्विक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
0: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ 8 बगाले टोल।
1: मोबाइल नम्बर 98560 27966, 98560 40126 र 98460 81136।

0: यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
2: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
3: छिटो भनेको वर्ल्ड लिङ्क।
1: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
4: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
8: सम्पर्क मोबाइल 97484-34484।
9: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
10: समितियों 14 बोधे लोटी पर्दीरो बैंगे विवरण पी भी मुई खाता खै हम्रो
11: खै खै बहु कोई लोटरी भर दिल
12: आंगी समझो लोटरी पर दी छाई गुरी
11: भर दी आर दी लोटरी खाले पर दी बा शैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बनी खै बिस्या खै मई विश्वास आनन्द फोन खाले पनी आप विवरण खैमय आपिन खबै बनी वित्तीय संस्था कोई पासवर्ड पिन खैमय आरी सुमी बैंक आप बनी आरी
13: सतर्क
14: सिद्धार्थ ब्याङ्क र क्यारे जनहेदरी जारी सन्देश
15: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
16: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 98-560-55-331।
17: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
18: नमस्कार हलदार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
19: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
18: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हलदार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हलदार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
19: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
20: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
21: साथै OPD सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
20: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03674146024।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162823।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू मासमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुःखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।
6: ए आसरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी।
8: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ फार्म, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846-54-123 र 9806-61-52।
9: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोध भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9841168251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9556085667।
5: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
6: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
7: चा, कस्तो सास गनाएको तिम्रो त?
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
7: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
7: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9846648622 र 9241440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
6: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
6: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर वालिङ बजार
6: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
10: मोबाइल नम्बर 98460-86005
11: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
12: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
11: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
12: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
11: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
12: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
11: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
12: टेलिफोन खाने पानी विद्युत डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने
11: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
12: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
11: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
12: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
11: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
12: फोन 0364-40-600

0: दिदी पक्नुष्ठ पक्नुष्ठ पक्नुष्ठ भनेको होइन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815564496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
5: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्नमा कहीँ पनि
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
5: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
7: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
7: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
6: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063-412-133
9: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
10: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर थाइराइड युरिक एसिड कोलेस्ट्रोल तीन महिने सुगर जाँच मुटुको पीटीआईएनआर मृगौलाको जाँच कलेजोको जाँच जन्डिस परीक्षण रगतको क्यान्सर पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच दिशा पिसाब तथा खकार जाँच वृय जाँच ट्युमर मार्कर भिटामिन डी बी ट्वेल्भ रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
10: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 0635900018 मोबाइल 9840516535 र 9813769611।
10: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
6: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
11: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
6: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
11: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
6: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
11: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
6: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
11: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
6: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
9: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
11: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।
4: सम्पर्क विच्छेद हुने जोखिम उच्च, संघीय सरकारले पुनर्निर्माणलाई व्यवस्था गरेको गुनासो, कैलालीमा सड़कमा टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू, भिडियोमा हुत्याएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटना बस खसेको वनका कर्मचारीको जिकिर, चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना, जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने, र पुरा काओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै नेपाल खबरमा अब पूरा खबर। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17.78 अर्ब पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा 9.22%, लुम्बिनी प्रदेशमा 7.91%, मध्य प्रदेशमा 7.22%, गण्डकीमा 1.62% र सुदूरपश्चिममा 1.55% कर्जा प्रवाह भएको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.67% हिस्सा ओगटेको छ। विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62% र कृषि तथा पिय पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उपयोग 42% सीमित छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर 461 नयाँ उद्योग दर्ता भएका छन्, जस मार्फत 22,000 भन्दा बढ़ी जनालाई रोजगारी सिर्जना हुने अनुमान छ। वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ। गएको वर्षको अत्याधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको पुननिर्माण हुन सकेको छैन। भत्किएका सड़क र पुलहरू बेलैमा मरमत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत राजदा दुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60,00,000 रूपियाँ प्राप्त भएको र त्यसले कुल क्षतिको 0.5% काम पनि नधान्ने मेयर थापाले बताउनुभयो। केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष व्यवस्थापन गरी अवरूद्ध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गरेको थियो। इलामको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा नौबिसे मलेखुस सड़क खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालो पत्र गर्ने काम पुनः शुरू भएको छ। मध्य पूर्वको तनावका कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू गरिएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालो पत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाडौँलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड्ने यस सड़कमा कालो पत्र नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा आक्रान्त थिए। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलेर भीरबाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बास पानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीरबाट खसालिदिएका थिए। टेम्पो गोदावरीकै 44 वर्षीय धनमाया धनादेवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीरबाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीरबाट खसालेको प्रष्ट देखिन्छ। यस्तै वन कार्यालयको कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको

0: 4 93 5 55।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब शोभा ज्ञानराज कण्डेल 40,000 रूपियाँ घुसित पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपियाँ समेत बरामद गरेको अख्तियारका प्रमुख प्रवक्ता सुरेश निरूपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चीनीय राजधानीले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ, जुमा, दासी र बन्यू नदीहरूको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्य भागमा नदी सफाई र तटबन्ध शुद्धिकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। 5 नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 84% पुग्नेछ जसले बेजिङको उत्तरी र पश्चिमी पहाड़हरूमा बाढ़ी नियन्त्रणको मजबूत आधार तयार हुने चीनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समूह ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444,000 वर्ग किलोमिटर र जनसंख्या झण्डै 158,000 मात्र रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफ का नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति पाउने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान पाउने 5 बजे फिलाडेल्फिया रंगशालामा समूह ई का आइवरी कोस्ट र इक्वेटर खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको मोन्टेरी रंगशालामा समूह एफ का स्वीडेन र ट्युनिसिया खेल्दैछन्। चार भन्सङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाग्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च। संघीय सरकारले पुननिर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कबाट टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुत्ताएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
2: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लन आक्षेप घटना तल आपिबै लागि समय समय आफैना पासपोर्ट फेरदिल परे मो नुए टोए तारी शङ्ख लैदी भिसा बैङ्गरी यहीमरी तुरन्त खबर लन
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
7: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था

0: मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
1: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
0: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालीका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
0: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालीका सुनसादी पसल
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
0: मोबाइल नम्बर 9806641870 र 9865494997
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849618921 र 9862439399
2: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
3: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
2: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
3: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468323809 र 9856555271

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9841 43 42।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: त्यो गलीमा बता चलु, बता चलु, बता चलु।
3: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो। म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855 51068 र 9836 70771।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061 585 595 76044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9844584411 भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भए 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
4: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: Yamaha Monsoon Service Camp Expert Care for Rainy Ride Just 24 to 30 दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्
6: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यमहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट लुब्रिकेन्टमा 15% डिस्काउन्ट स्पेयर पार्ट्समा 10% डिस्काउन्ट 15 पोइन्ट चेकअप र फ्री बाइक वास थप जानकारीको लागि यमहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला
7: yes,

0: हार्दिक निमन्त्रणा।
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्वत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू
1: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
0: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
1: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
0: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
0: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
1: मोबाइल नम्बर 9856027966, 9560401126 र 9460081136।
2: सरा किन बोलाएको मलाई?
3: हेर ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु तनी हिँ।
4: हाम्रा विशेषताहरू,
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
0: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। गर्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी। मन्जु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
1: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856303829।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029680। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 0364142558।
5: रेडियो आदिखोला 105.4 MHz।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
2: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 4 69 र 0364 41 2 68।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल, भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
5: रेडियो आदि खोला 105.4।
6: अनि तयो कागज केमा थियो वा? अँ झिल्काई के पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसर आएर ब्लक लै र खलखाई। अनि बैङ्करी बैङ्करी अँ चर चाहिँ तली लगपर्दी सम लगपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयार भिस आफै न ब्याङ्क दे पनि जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दज्ञा सचेत तल पर्यम
7: सतर्क तना ठगी तब्द क्या जोगिला
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
11: होइन के भयो र किन हल्लाखोर गरेको हो?
10: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
11: ए कुरो त्यस्तो भयो पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
11: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
10: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
12: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
13: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
12: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
13: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
12: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
14: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63961900004।
10: सम्पर्क मोबाइल 97484 34484।
15: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
10: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63744331, मोबाइल 98560 55331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।

0: प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0363414624।

0: access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9864168251।
7: पलङ, लोबी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
8: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
7: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
8: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9855031966।
9: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
1: होइन ए दाई, बिमारले फेरि च्यापे भी क्या हो, गुनगुनाइ रहनु भएको त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिमा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट। मोबाइल 9560585667।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 98469701740।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
1: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364140246, मोबाइल 9856050119 र 9856033246।
4: चिया कस्तो सास गनाएको तिम्रो त,
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
7: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
7: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
7: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर, वालिङ बजार,
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
8: मोबाइल नम्बर 9846086005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दि स्याङ्जा।
1: फोन 0364-40-600।
2: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560-39988 र 98560-55988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेको छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एन वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
5: मोबाइल 98135-56496।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0364-40-594।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-1133।

0: किन मुख छोपेर हाँसेकी हो र शबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0638-90-18, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: सुनत ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: बैंकिंग खैमत बिली चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खई बिले तो ही माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी वीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो तानी सतर्क तना ठग दिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
2: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
3: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सब गरगहना बनाउन अर्डर दिइसकेको छु
2: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजार को भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
2: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
2: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
2: मोबाइल नम्बर 9806641870 र 9865494497
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
2: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
2: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
2: मोबाइल 9849618921 र 9862439399 लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
3: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
2: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
3: मोबाइल नम्बर 9847621380

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551, 9468 32809 र 9855502071।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार

0: बारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन्ड वाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9841443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने बिसारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855051068 र 9836707071।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ओ माइलाबा, बिरामी हुनुभयो कि कस्तो
4: हो नि नानी? सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
4: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
5: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
6: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
7: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
8: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
9: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
8: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
9: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
8: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
10: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
10: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
10: सुखको गहना, दुःखको खजना।
8: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व, हिमाल सुन चाँदी पसल,
10: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: रेडियो आदिखोला 105.4
1: सरा किन बोलाको मलाई?
2: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
1: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
0: हाम्रा विशेषताहरू:
1: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
0: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्ना सुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
0: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
0: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98065161052।
3: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 98460-21629 र 98461-68251।
6: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
6: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिल भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9846605556।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470169686।
5: पर्वत जाने गेट सहारा एग्रोभेट।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
1: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
6: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
3: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
1: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिए अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना।
7: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
1: मिति असार 12 गते शुक्रबार।
7: समय दिउँसो ठिक 12:30 बजेदेखि।
1: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
7: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
8: रेडियो आदिखोला 105.4

0: अहिले हामीले गर्नेमा छ बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड़।
4: भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, भारतीय अवरोधले 10 लाख किलो तयारी चिया थन्किँदा किसानलाई भुक्तानी दिनै नसकेको भनाई।
5: पश्चिम तराईमा गर्मी फेरि बढ़्यो, केही दिन गर्मी हुने सम्भावना, यसपालिको मनसून आजसम्म पनि नेपाल भित्रिएन।
4: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने विषयमा मतदान चल्दै प्रस्ताव पारित भएमा यूसँगको सम्बन्ध कमजोर हुन सक्ने, व्यापार तथा रोजगारीमा असर पार्ने चिन्ता।
5: र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11मा भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले देशको अर्थतन्त्रलाई औपचारिकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित युवा उद्यमशीलता सम्मेलन 2083लाई सम्बोधन गर्दै उहाँले दशकौंदेखि चर्चामा सीमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगाएको दावी गर्नुभयो। करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बसेका बस्न बाध्य भएका साना उद्योगीहरूका लागि सरकारले विशेष आम माफीको योजना ल्याएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार विगतमा बक्रताका कारण ठूलो दायित्व बोकेका झण्डै 2-3 लाख साना कम्पनी तथा व्यक्तिहरूले अब 1% प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसाय पुनः वैधानिक रूपमा सञ्चालन गर्न सक्नेछन्। युवाहरूमा रहेको यो देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्यलाई चिर्न सरकारले जग बसाल्ने काम गरिरहेको उहाँको जिकिर छ।
5: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएशनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाममा भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकोले उद्योग बन्द गर्न बाध्य भएको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात हुने चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। परीक्षण प्रतिवेदन अनुसार 2 हप्तासम्म लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्। यसैबीच सूर्योदय नगरपालिकाले भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ। नेपालले वार्षिक झण्डै 4.25 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ, जसको 90% भन्दा बढ़ी भारतीय बजारमा पठाइन्छ।
4: देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव एउटा प्रमुख समस्याका रूपमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनले कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजारको अभाव, पर्याप्त पूँजीको कमी, उच्च उत्पादन लागत र प्राविधिक पछौटेपनसँगै दक्ष जनशक्तिको अभावलाई पनि प्रमुख चुनौतीका रूपमा देखाएको हो। प्रतिवेदन अनुसार युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम जारी रहेकाले उद्योगका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नु चुनौतीपूर्ण बनेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पुँजी अभाव, बजारीकरणको समस्या र भारतसँगको खुल्ला सीमा नाका मार्फत हुने अवैध आयातले स्थानीय उद्योगलाई थप कठिनाई पारेको छ। तर अध्ययनले देशको औद्योगिक क्षेत्रमा उल्लेखनीय सम्भावना रहेको पनि देखाएको छ। जलविद्युत उत्पादनमा भइरहेको विस्तार, कृषि उपज, जड़ीबुटी तथा खानीजन्य पदार्थको उपलब्धता र बढ़दो सूचना प्रविधिको प्रयोगले सफ्टवेयर विकास तथा आउटसोर्सिङ उद्योगको विकासका लागि अनुकूल वातावरण बनाएको छ। मध्य प्रदेशमा कृषिमा आधारित उद्योग, खाद्य प्रशोधन र पर्यटनसँग सम्बन्धित उद्योगको सम्भावना प्रबल रहेको प्रतिवेदनमा भनिएको छ। बागमती प्रदेशमा दुग्ध, मासु तथा जड़ीबुटी प्रशोधनका साना तथा मझौला उद्योगको विकास गर्न सकिने पनि अध्ययनले देखाएको छ। राष्ट्र बैंकले न्यून ब्याज दर, बैंक तथा वित्तीय संस्थामा उपलब्ध लगानी योग्य रकम र सरकारको नीतिगत सहयोगको अधिकतम उपयोग गरी औद्योगिक उत्पादन र रोजगारी बढ़ाउन सक्नुपर्छ।
5: बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17.87 अर्ब पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उद्योग 42% मात्र सीमित छ।
4: वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि औसत ब्याजदर घटाएका छन्। बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सूची आज सार्वजनिक गरेका हुन्। जेठको तुलनामा असारमा 7 वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने 13 वटाले स्थिर राखेका छन्। कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एसिया, लक्ष्मी सनराइज, हिमालयन प्राइम कमर्सियल र एनएमबी बैंकले जेठको तुलनामा असारमा ब्याजदर घटाएका हुन्। धेरै बैंकले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसत ब्याजदर घटेको छ। जेठमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत 4.343% रहेकोमा असारमा 4.265% झरेको छ। धेरैसो बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 3.9 देखि 4.5% रहेको छ। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ। निक्षेपको ब्याजदर घटेपछि आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्छ। बैंकहरूमा लगानी योग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह अति न्यून भएपछि ब्याजदर घटिरहेको छ। राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ।
5: प्रतिनिधि सभामा भोलि र पर्सी विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ। यस्तै मन्त्रालयगत छलफलका क्रममा जेठका उठेको प्रश्नको आउँदो असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। सरकारले जेठ 15 गते आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिइसक्नु भएको छ।
4: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणमा सड़क मार्ग हुँदै आउने विदेशी पर्यटकका लागि पालना गर्नुपर्ने नियम, सुरक्षा र आचरण सम्बन्धी गर्न हुने र नहुने नियम सार्वजनिक गरेको छ। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र पर्यटक मैत्री बनाउने उद्देश्यले मन्त्रालयले सामाजिक सञ्जाल मार्फत निर्देशनहरू जारी गरेको हो। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रवेशदेखि यात्रा, स्वास्थ्य, संस्कृति र सुरक्षा सम्बन्धी सबै नियम पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
5: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। चीनिया विदेश मन्त्री वाङ ईको निमन्त्रणामा चीन जानुभएका मन्त्री खनाललाई बेजिङमा रहेको विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल र चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी
4: नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रवेशदेखि यात्रा, स्वास्थ्य, संस्कृति र सुरक्षा सम्बन्धी सबै नियम पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
5: परराष्ट्र मन्त्री शिशिर खनाल

0: सीधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा नेपाल आउँदै गरेको मनसुनको अवस्था बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493-555।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड़, भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पनि एउटा प्रमुख समस्या रहेको राष्ट्र बैंकको निष्कर्ष, बैंकहरूको औसत ब्याज दर असार महिनाका लागि पनि घट्यो लगायतका खबर प्रस्तुत गर्यो।
8: नेपाल दर्पणमा अब बाँकी प्रसंग। पश्चिम तराईमा आज फेरि गर्मी केही बढ़ेको छ। पानी परेका कारण केही दिन शीतल अनुभव भएकोमा आज फेरि पश्चिम तराईका धेरै ठाउँमा गर्मी महसुस भएको हो। तुलनात्मक रूपमा पूर्वी तराईमा केही शीतल रहे पनि पश्चिम तराईमा अधिकतम तापक्रम 35 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी पनि पुगेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ़ने बताएको छ। यसैबीच यस वर्षको मनसून अहिलेसम्म पनि नेपाल प्रवेश गरेको छैन। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति अर्थात जून 13 तारीक हिजो हो। औसत मितिभन्दा 10 दिनसम्म ढिलो वा चाँडो हुनुलाई सामान्य मान्न सकिन्छ। तर यस वर्ष नेपालको सीमा क्षेत्रमा केही दिन अघि नै मनसून आइसकेको भारतीय मौसम विभागले जनाएको थियो। तर नेपालमा आउन ढिलाइ भइरहेको छ। यस्तो किन भएको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
9: जुन 13 मै मनसुन भित्रिन्छ भन्ने सिन्कुले होइन, अघिल्लो वर्ष अलिकति अगाडि मनसुन भित्रिएको छ। यो वर्ष चाहिँ अहिलेसम्म पनि सबै चाहिँ काटेर फुलफुल भएको देखिँदैन। अरू कुरो मनसुन भित्रिँदैमा या मनसुन आउँदैमा तातो नहोला भन्न चाहिँ सकिँदैन। विशेष गरी मनसुन पूर्वबाट भित्रेर पश्चिमतिर फैलन समय लाग्ने हुन्छ। त्यसो गर्दाखेरि पूर्वतिर मनसुन भित्रिँदै गर्दा पश्चिमतिर तातो दिन हुन्छ भन्ने सम्भावना पनि रहने नै गर्छ।
10: अहिलेसम्म चाहिँ मनसुन नेपाल भित्रिन्छ भन्ने अनुमान गर्न सकिन्छ?
9: हामीले पूर्वानुमान चाहिँ गरेका छैनौ। स्रोत साधनले गर्दा चाहिँ पूर्वानुमान भन्दा पनि हामी चाहिँ यसलाई अवलोकन गर्ने र अनि त्यसरी गरेर डिक्लेयर गर्ने गर्छौँ। त्यो आधारमा चाहिँ ठ्याक्कै यति गते भित्रिन्छ, यही नै भित्रिन्छ भन्ने कन्डिसन चाहिँ अहिले देखिँदैन।
10: के छ अब यसको बाह्य गतिविधि हेर्दाखेरि होइन, नेपालमा कहाँबाट आउँछ र त्यो चाहिँ त्यहाँ अहिले के भइरहेको छ भन्ने सम्मको अध्ययन त्यस्तो छ कि छैन?
9: मनसुन चाहिँ नेपालको नै पूर्वको दक्षिण भूभागतिर चाहिँ मनसुन

0: आगमन भएको जस्तो थिएन त्योभन्दा अगाडिको स्टेपहरूमा चाहिँ नेपालको चाहिँ भूभागमा चाहिँ आइसकेको जस्तो देखिँदैन।
1: अनुमान गरेको समयमा यो मनसुन नभित्रिँदाखेरि के देखिन्छ असर?
0: यसो छ, मनसुन भित्रमा चाहिँ बढी वर्षा हुन्छ भन्ने कुरो पनि आउन सक्छ होइन। अघिल्लो वर्ष पनि मनसुन भित्रिसकेपछि चाहिँ केही समय चाहिँ अलिकति कम वर्षा गतिविधि भएको नै थियो होइन। अब यो वर्ष पनि मनसुन वर्षा लगातार होला भन्ने किसिमको चाहिँ त्यस्तो देखिँदैन। अस्तितिर पनि वर्षा गतिविधिहरू चाहिँ भइरहेको देखिन्छ। त्यसैले गर्दाखेरि चाहिँ यो मनसुन भित्रिँदैमा या मनसुन नभित्रिँदैमा त्यस्तो धेरै असर गर्ने जस्तो परिवर्तनलाई देखिँदैन।
1: पानी पनि अलिकति कम पर्ने भन्ने थियो, अहिले त्यो सिनारियो त्यही अवस्था अथवा केही परिवर्तन फेरबदल भएको देखिन्छ अथवा पानी परेको पनि देखियो बीचमा होइन? योभन्दा पहिले यसलाई कसरी लिन्छ?
0: मौसम विज्ञान विभागले चाहिँ यो वर्षको मनसुन आउटलुक भनेर चाहिँ वैशाखको 25 गते सार्वजनिक गरेको थियो, जसलाई अध्यावधिक गरेर जेठको 25 गते फेरि अर्को अपडेटेड वर्षनमा चाहिँ आकलन सार्वजनिक गरेको छ। जस अनुसार पनि यो वर्ष विशेष गरी देशको सम्पूर्ण भूभागहरूमै वर्षा चाहिँ सरदरभन्दा कम हुने नै प्रक्षेपण छ होइन। तापक्रम पनि सरदरभन्दा माथि नै रहने प्रक्षेपण छ। यसो भन्दै गर्दाखेरि चाहिँ सरदरभन्दा कम वर्षा हुन्छ भन्दै गर्दाखेरि चाहिँ यसले चाहिँ लामो समयसम्म खडेरी हुन सक्छ भन्ने अनुमान चाहिँ गर्दैन होइन। यसले चाहिँ अब थोरै थोरै पानी परेर हरेक समय चाहिँ हरेक दिन जस्तो थोरै थोरै पानी परेर चाहिँ सरदरभन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो। साथसाथै लामो समयसम्म पानी नपरेर एकैचोटि चाहिँ ठुलो पानी परेर चाहिँ सरदरभन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो। दुइटै सम्भावनालाई चाहिँ यो चाहिँ चार महिनाको अवधिको आकलन भएको कारणले दुइटै सम्भावनालाई चाहिँ यसले व्यक्त गर्ने भयो।
1: वर्षा त्यसै गरी तापक्रम तातो दिन यो समग्र हिसाबले चाहिँ के छ मौसमको अवस्था देशभित्रको आज भोलि एक दुई दिन?
0: आज भोलिको विश्लेषण अनुसार चाहिँ आज भोलि नै वर्षा गतिविधिहरू चाहिँ जस्तो हिजो आज वर्षा गतिविधि भएकै देखिन्छ, विशेष गरी कोशीको देश केन्द्र चाहिँ वर्षा गतिविधि भएको देखिन्छ भने यो वर्षा चाहिँ गण्डकी प्रदेशसम्म नै भएको देखिन्छ। आजको दिनमा पनि उसको चाहिँ सम्भावना देखिन्छ, भोलिदेखिबाट चाहिँ वर्षा गतिविधि अलिकति कम हुने जस्तो देखिन्छ भने तापक्रमको कुल गर्नु पर्दाखेरि पनि अब बिस्तारै वर्षा गतिविधि कम हुने भएपछि थोरै तापक्रमहरू चाहिँ अलिकति बढ्न सक्ने जस्तो देखिन्छ। विशेष गरी सुदूरपश्चिम प्रदेशको तराई भूभाग अनि लुम्बिनी प्रदेशको तराई भूभागमा चाहिँ भोलि र पछिको दिनमा चाहिँ अलिकति तापको दिन हुन सक्ने जस्तो सम्भावना देखिन्छ।
2: उहाँहुन्थ्यो मौसमविद डेभिड ढकाल, नेपाल दर्पणमा खबरको सिलसिला। वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ। गएको वर्षको अत्यधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको सड़कको पुनर्निर्माण हुन सकेको छैन। भत्किएका सड़क र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा चालन हुन सकेको छैन। गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60 लाख रूपियाँ प्राप्त भएको र यसले कुल क्षतिको 0.5% मात्र काम धानेको मेयर थापाले बताउनुभयो। केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष स्थापना गरी अवरूद्ध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गर्ने काम गरेको थियो। इलामको भौतिक पूर्वाधार पुननिर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर गुनासो व्यक्त गरेका छन्।
3: कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकेलेर भीड़बाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वड़ा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बाँसपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीड़ खसालिदिएका थिए। टेम्पो गोदावरीकै 44 वर्षीय धनादेवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीड़बाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीड़बाट खसालेको प्रष्ट देखिन्छ। यस्तै वनका कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
6: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
4: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन
7: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरकै विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लोभी पापीको संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ। बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले आज गुन्नुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूलाई बोलाएर ब्रिफिङ लिनु भएको थियो। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति कड़ा असन्तुष्टि जनाउनु भएको हो। ओलीले पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै यस्ता क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ। ओलीले आफूलाई हटाउन खोजिएको छ तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनु भएको नेताहरूले जनाएका छन्। एमाले सचिवालयले बैठकले जेठ 10 गते रामबहादुर थापा बादलको नेतृत्वमा गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन पेचिलो बन्दै गएको छ।
2: नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै एकता नै एकमात्र विकल्प रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले पार्टी दुई टुक्रा भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै नेताहरूलाई पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्र रहेको बताउनुभयो। डाक्टर कोइरालाले सर्वोच्च अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको निर्णय गलत भएको र यसकै सजाय पार्टीले भोगिरहेको बताउनुभयो। 80 वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको उहाँको भनाइ छ।
3: भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज खडेल 40,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपैयाँ समेत बरामद गरेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2: काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा नौबिसे मलेखु सड़क खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालो पत्र गर्ने काम पूर्ण शुरू भएको छ। मध्य पूर्वको तनावको कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू भएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रलाई प्राथमिकतामा राखेर कालोपत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाडौँलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड्ने यस सड़कमा कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा पीड़ित बनेका थिए।
3: काठमाडौँ महानगरपालिका मन्त्रालयले आउँदो आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर बनाउने संकल्प सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको 19 अधिवेशनमा आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले काठमाण्डुलाई समावेशी र सहृदय शहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान अन्तर्गत चिकित्सक र स्वास्थ्य प्राविधिकहरू परामर्श तथा औषधि सहित वृद्ध वृद्धा र अशक्त नागरिकको घर दैलोमै पुग्नेछन्। साथै गैर सरकारी संस्थाहरूसँग समन्वय गरी काठमाण्डुलाई सड़क आश्रित मानव मुक्त शहर घोषणा गर्ने लक्ष्य राखिएको छ। भित्री सागुरा सड़कमा स्वास्थ्य सेवा पुर्याउन बाइक एम्बुलेन्स संचालन, वृद्धहरूलाई निमोनिया खोप र मानसिक स्वास्थ्यका लागि कल सेन्टर स्थापना जस्ता कार्यक्रम पनि समावेश गरिएका छन्। कार्यवाहक मेयर सुनिता डंगोलले महानगरको मानवीयता पशुपक्षी र प्रकृतिको सहअस्तित्वसम्म विस्तार गरिने बताउँदै चराचुरुङ्गीका लागि हजारौं पानीका भाडा राखिने जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको द्वन्द अन्त्य गर्ने सम्झौतामा आज औपचारिक हस्ताक्षर हुने तालिका रहेको बताउनु भएको छ। उहाँको यो वक्तव्यले इरानले तालिका दिएको तालिकाप्रति शंका व्यक्त गर्दै केही समयपछि आएको हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत सम्झौतामा सहमति जुटेपछि अन्तर्राष्ट्रिय व्यापारको प्रमुख मार्ग मान्ने हर्मुज जलमार्ग सधैँका लागि खुल्ला गरिने पनि उल्लेख गर्नुभएको छ। सम्झौताका लागि मध्यस्थताकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले पनि सम्झौता आउँदो 24 घण्टाभित्र अन्तिम रूप दिने र इलेक्ट्रोनिक हस्ताक्षरको प्रक्रियाका लागि तयारी अघि बढ़ेको हिजो बेलुका नै बताएको थियो। यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले हस्ताक्षरको सही मितिबारे प्रतिक्रिया दिँदै समझदारी ज्ञापनमा हस्ताक्षर आज नहुन पनि सक्ने र त्यसको ठ्याक्कै समय भने पर्खनु पर्ने बताउनु भएको छ।
3: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने कि नगर्ने भन्ने विषयमा मतदान चलिरहेको छ। देशको सबैभन्दा ठूलो राजनैतिक दल स्विस पीपुल्स पार्टीले दिगो पहल नाम दिएको यो प्रस्ताव मार्फत तीव्र जनसंख्या वृद्धिले आवास पूर्वाधार सामाजिक सेवा र जीवनशैलीमा दबाव बढ़ाएको तर्क गरेको छ। विशेष गरी युरोपेली संघका देशहरूबाट आउने आप्रवासी कामदारको बढ़दो संख्याप्रति दल ले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको छ। तर प्रस्तावका आलोचकहरूले यसलाई स्विजरल्याण्डकै अर्थतन्त्र विरूद्धको कदमका रूपमा चित्रण गरेका छन्। स्वास्थ्य सेवा, वित्त, औषधि र प्रविधि जस्ता क्षेत्रमा विदेशी दक्ष जनशक्तिको महत्वपूर्ण योगदान रहेको र प्रस्ताव पारित भएमा ईयूसँगको सम्बन्ध कमजोर भई व्यापार तथा रोजगारीमा असर पर्ने चिन्ता व्यक्त भएको छ। प्रस्ताव पारित भएमा सन् 2050 सम्ममा जनसंख्या 1 करोड़ भन्दा माथि जान नदिने नीति लागू गर्नुपर्नेछ। जनसंख्या 95 लाख पुगेपछि शरणार्थी नीति, परिवार पुनर्मिलन तथा बसोबास अनुमतिका नियम कड़ा बनाउनु पर्नेछ र आवश्यक परे ईयूसँगको स्वतन्त्र आवागमन सम्झौता पनि रद्द हुन सक्नेछ। युरोपभर आप्रवासन लामो समयदेखि संवेदनशील राजनैतिक मुद्दा बनेको छ, जहाँ वृद्ध जनसंख्या, श्रम अभाव र बढ़दो विदेश विरोधी भावनाबीच धेरै देशहरू सन्तुलन खोजिरहेका छन्।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराका आओ खेल्दैछन्। समूह ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444 वर्ग किलोमिटर, जनसंख्या झण्डै 158,000 मात्रै रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छन्। यस्तै आज राति समूह एफका नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति पाउने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान पाउने 5 बजे फिलाडेल्फिया रंगशालामा समूह ईका आइभरी कोस्ट र इक्वेडर खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको मोन्टेडी रंगशालामा समूह एफका स्वीडेन र ट्यूनिशिया खेल्दैछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
3: कर प्रणाली र सार्वजनिक सेवामा आवुल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड़।
2: भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, भारतीय अवरोधले 10 लाख किलो तयारी चिया थन्किँदा किसानलाई भुक्तानी दिनै नसकेको भनाई।
3: पश्चिम तराईमा गर्मी फेरि बढ़्यो, केही दिन गर्मी हुने सम्भावना, यसपालि मनसून आजसम्म पनि नेपाल भित्रिएन।
2: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने विषयमा मतदान चल्दै, प्रस्ताव पारित भएमा यूसँगको सम्बन्ध कमजोर हुन सक्ने, व्यापार तथा रोजगारीमा असर पर्ने चिन्ता।
3: र कुराकाउले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको पुतेल बजार प्रज्ञाप सम्मानद्वारा तीनजना स्रष्टालाई सम्मान, वालिङमा वित्तीय साक्षरता। ट्राफिक प्रहरी कार्यालय स्याङ्जाद्वारा सार्वजनिक सवारीको अनुगमन सँगै चालकको लापसे परीक्षण र चौथो गण्डकी प्रदेश स्तरीय जिम्नास्टिकमा कास्के प्रथम। स्याङ्जाको पुतेल बजार तीनका कवि एवं समाजसेवी अनन्त श्रेष्ठलाई पुतेल बजार प्रज्ञा सम्मानले सम्मान गरिएको छ। पुतेल बजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले कला साहित्य र संगीतको श्रीवृद्धिमा योगदान गरेको भन्दै सम्मान गरेको हो। सम्मानित श्रेष्ठले हालसम्म 5 कृति प्रकाशन गर्नुभएको छ। कला साहित्य पर्यटन र आर्थिक क्षेत्रमा योगदान गर्नुभएका श्रेष्ठले यसअघि कविता सम्मेलनमा प्रथम पुरस्कार र तिलाकुमारी साहित्य पुरस्कार पनि प्राप्त गर्नुभएको थियो। प्रकाशित कृतिमा 2 कविता संग्रह, 1 कथा संग्रह र 2 पर्यटन संगम पुस्तक रहेका छन्। प्रज्ञा प्रतिष्ठानले श्रेष्ठ सहित पुतेल बजार 7 समालोचक असफल गौतम र पुतेल बजार 14 लघु कथाकार लक्ष्मी रेग्मी खनाललाई समेत पुतेल बजार प्रज्ञा सम्मानले सम्मान गरेको छ। प्रज्ञा प्रतिष्ठानले 3 जनै 20,000 नगद सम्मान पत्रले प्रज्ञा सम्मान प्रदान गरेको प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले बताउनुभयो। 3 पुतेल बजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले सम्मान गर्नुभएको हो। सम्मान गर्दै प्रमुख रेग्मीले प्रज्ञा प्रतिष्ठान स्थापना कालदेखि स्रष्टा र सृजना कामको कर्मको सम्मानमा नगरपालिका लाग्दै आएको र निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा पूर्व मन्त्री त्रिलोचन ढकाल, प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह, कविहरू मदनराज थापा, चिन्तु गिरी, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी काफ्ली, सूर्यप्रसाद खनाल लगायतले आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो। वालिङ सामुदायिक सिकाई केन्द्रको आयोजना वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थाका संचालक समिति शेयर सदस्य कर्मचारीलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको छ। सहकारी संस्थाको संस्थागत सुशासन, वित्तीय जोखिम व्यवस्थापन र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता सम्बन्धी तालिम दिइएको हो। कार्यक्रममा प्रशिक्षण दिनुहुँदै गरिमा विकास बैंकका लिमिटेडका अध्यक्ष एवं वालिङ नगरपालिका पूर्व नगर प्रमुख दिलीप प्रताप खाँडले सहकारीमा समस्या आउन नदिनका लागि यसका सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सहकारीमा देखिएका समस्या र चुनौतीहरू आउन नदिनका लागि शेयर सदस्यहरू नै चनाखो हुनुपर्ने बताउनुभयो। सहकारीमा आबद्ध सबैजना आफ्नो जिम्मेवारी भूमिका प्रति सचेत भई जिम्मेवार तरिकाले अगाडि बढ़न आवश्यक रहेको उहाँको भनाइ छ। कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष एम बहादुर गुरूङ, सहकारीका लेखा संयोजक नेत्र प्रसाद पराजुली, सहकारीका सचिव भूपराज बगाली लगायतले आफ्नो धारणाहरू व्यक्त गर्नुभएको थियो। वालिङ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चक्रबन्धु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ध्रुव पंगेनीले गर्नुभएको थियो। सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले स्याङ्जाको सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधनहरूको अनुगमन र चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जा, ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको आयोजना, प्रदेश अस्पताल स्याङ्जाको प्राविधिक सहयोग र स्याङ्जा गण्डकी यातायात प्रणालीको सहकार्यमा अनुगमन सँगै चालकको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ। पेट्रोलियम पदार्थको भाड़ा वृद्धि भएका बेला सवारी साधनहरूले भाड़ादर आफूखुशी वृद्धि गरेको भन्ने जनगुनासो बढ़ेपछि प्रहरीले भाड़ादरको विषयमा पनि अनुगमन गरेको छ। राजमार्गमा उड्ने लामो तथा छोटो दूरीका सवारी साधनहरूले यात्रीसँग बढ़ी भाड़ा लिए नलिएको, गाड़ीमा नियमन अनुसार भाड़ादर ट्रान्स गरेको नगरेको विषयमा पनि प्रहरीले सघन चेकिङ गरेको छ। अनुगमनका क्रममा सवारी चालकलाई स्वास्थ्यलाई समेत ध्यानमा राख्दै गुड़िरहेको गाड़ीका 35 चालकको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणकै क्रममा शंकास्पद देखिएका 1 चालकको लागू पदार्थ लापसले परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो। गराएको छ। यात्रीहरूको ज्यान जोखिममा राखेर लागू पदार्थ सेवन गरी सवारी चलाउने ती चालकलाई आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय सैन्या पठाइएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्न यात्रीलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन चालकहरूको स्वास्थ्य र सचेतना गरिएको कार्यालयले जनाएको छ। आगामी दिनमा पनि यस्ता आकस्मिक चेकिङ र परीक्षणलाई निरन्तरता दिइनेछ। कार्यालयका प्रमुख नरेन्द्र बहादुर साईका अनुसार जेठ महिनामा बढ़ी भाड़ा दर लिने सवारीलाई कार्यवाही गरिएको थियो। बढ़ी भाड़ा लिने यात्रुलाई अनावश्यक दुःख दिने गरेको भन्ने जनगुनासो आउन साथ कार्यालय एक्सनमा जाने कार्यालय प्रमुख साईको भनाइ छ। विपदको समयमा हुन सक्ने जनधनको क्षति कम गर्न र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सैन्यमा भूकम्प सम्बन्धी नमूना अभ्यास प्रदर्शन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन संयुक्त अभ्यास हातेमाला 2083 कार्यक्रम अन्तर्गत सैन्यको पुतेलबजा नगरपालिका वडा नम्बर 1 माले बगरमा उक्त प्रदर्शनी गरिएको हो। कार्यक्रममा पुतेलबजा नगरपालिका प्रमुख तुलसीराम रेग्मीले विपदबाट हुने धनजनको क्षति कम गर्न सबै निकाय सनाखो हुनुपर्ने बताउनुभयो। प्राकृतिक विपत्तिको कुनै सानो संकेतबाट पनि आफू र आफ्ना समाजलाई सुरक्षित राख्न सकिने भएकाले चनाखो हुनुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा प्रशासन जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरू नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि उद्योग वाणिज्य संघका पदाधिकारी शिक्षक विद्यार्थी र स्थानीयको सहभागिता थियो। भूकम्प आएको समयमा कसरी सुरक्षित रहने घाइतेहरूको तत्काल उद्धार कसरी गर्ने र प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा प्रयोगत्मक अभ्यास गरिएको थियो। उक्त नमूना अभ्यासमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले संयुक्त रूपमा उद्धारको जीवन्त कौशल प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा विपद बाजा बजाएर आउँदैन तर पूर्व तयारी चुस्त राख्न सके ठूलो क्षति हुनबाट जोगिन सकिन्छ भन्ने सन्देश पनि प्रदान गर्न खोजिएको थियो। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना।
3: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिम उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
2: मिति असार 12 गते शुक्रबार,
3: समय दिउँसो 12:30 बजेदेखि।
2: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
3: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। बाँकी खबर। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध रूपमा नदीजन्य पदार्थ ढुंगा ओसार पोसार गर्दै गरेको अवस्थामा तीनवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कानूनी कार्यवाही गरी छाडेको छ। ग एक त 2964 र ग एक त 7382 नम्बरको ट्र्याक्टर बिरूवा गाउँपालिका एक कटहरी र ग एक त 6117 नम्बरको ट्र्याक्टरलाई एक नम्बर ओडाको राक्सी घाटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उक्त ट्र्याक्टरलाई प्रहरी चौकी बिरूवा अर्चलले नियन्त्रणमा लिएको हो। ती सवारीलाई कार्यवाहीको लागि सम्बन्धित पालिकामा पठाइएकोमा 35,000 जरिवाना तिराई छाडिएको छ। त्यस्तै प्रहरी चौकी फेदीखोलाले ग एक त 6172 नम्बरको ट्र्याक्टरले ढुंगा ओसार पोसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर जरिवाना तिराएर छाडेको छ। ग एक त 6173 नम्बरको ट्र्याक्टर भाटकोला स्थित झलंगे पुल स्थितबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त ट्र्याक्टरलाई 5,000 जरिवाना गरी पालिकाले छाडेको प्रहरीले जनाएको छ। सैन्याको वालिङमा आज सम्पन्न 14 गण्डकी प्रदेश स्तरीय जिम्नास्टिक प्रतियोगितामा कास्की जिल्ला प्रथम भएको छ। वालिङ स्थित जिल्ला सैनिक बोर्डको जिम्नास्टिक प्रशिक्षण केन्द्रमा पुरूष तथा महिलाहरू बीचमा भएको प्रतियोगितामा द्वितीय स्थान स्याङ्जा भएको छ। तृतीयमा बागलुङ जिल्ला भएको छ भने गण्डकी प्रदेश अन्तर्गतका स्याङ्जा सहित कास्की बागलुङ नवलपुर पर्वतका महिला पुरूष गरी 38 सहभागी भएका थिए। फ्लोर इभेन्ट्स र भल्टिङ इभेन्ट्स गरी दुई विधामा खेलाइएको उक्त प्रतियोगितामा फ्लोर इभेन्ट्स स्याङ्जाका सोनिस थापा प्रथम, स्याङ्जाका श्रवण परियार द्वितीय र कास्कीका साइमन थापा तृतीय हुनुभएको छ। त्यस्तै भल्टिङ इभेन्ट्सका पुरूषतर्फ कास्कीका मियोन गुरूङ प्रथम, कास्कीका सार्जन श्रेष्ठ द्वितीय र स्याङ्जाको सोनिस थापा तृतीय भएको वालिङ नगरपालिका जिम्नास्टिक संघका अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताउनुभयो। महिलातर्फ फ्लोर इभेन्ट्समा कास्कीले लीला थापा त्यस्तै गरी लीला थापा प्रथम, सैन्यकी जेनिसा गुरूङ द्वितीय र कास्कीकी मोनालिसा कार्की तृतीय हुनुभएको छ। भल्टिङ इभेन्ट्समा महिलातर्फ कास्कीकी मोनालिसा कार्की प्रथम, सैन्यकी निशा गुरूङ द्वितीय, कास्कीकी लीला थापा, त्यसै गरी सैन्यकी साधवी श्रेष्ठ र कास्कीको क्रिस्टिना मस्ताङ्गी तृतीय हुनुभएको छ। महिला तथा पुरूष प्रतिस्पर्धालाई दुई विधामा गराइएको समग्र प्रतियोगिता अवधिभर सबैभन्दा धेरै पदक कास्कीले जितेको छ, यसैले कास्की प्रथम भएको हो। प्रतियोगितामा उत्कृष्ट खेलाड़ीलाई आगामी दशौं राष्ट्रिय खेलकुदको छनौटको तयारीका लागि सहभागी बनाइनेछ। गण्डकी प्रदेश जिम्नास्टिक संघको व्यवस्थापन वालिङ नगरपालिका जिम्नास्टिक संघको संयोजनमा दुई दिन प्रतियोगिता संचालन गरिएको थियो। वालिङ क्षेत्रमा पछिल्लो समय जिम्नास्टिक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने क्रम बढ़दो छ। जिम्नास्टिक खेलतर्फ आकर्षित गर्दै यसलाई व्यावसायिक रूपमा अगाडि बढ़ाउनका लागि पनि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। समापन तथा पुरस्कार वितरण कार्यक्रममा ओआईसी पोली क्लिनिक बुटवलका कर्णेल बलबहादुर रेग्मी, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, परिषदका सदस्य इन्द्रा मल्ल, गण्डकी प्रदेश जिम्नास्टिक संघका अध्यक्ष योगेन्द्र गुरूङ, कार्यक्रम संयोजक दिपेन्द्र खाँड, वालिङ नगरपालिका जिम्नास्टिक संघका उपाध्यक्ष घनश्याम पंगेनी लगायतले विजयी तथा सहभागी खेलाड़ीलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो। विजयी भएका टीमले सिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेका छन्। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनपटक। सैन्यको पुतेल बजार प्रज्ञा सम्मानद्वारा तीनजना स्वस्थालय सम्मान, वालिङमा वित्तीय साक्षरता। ट्राफिक प्रहरी कार्यालय सैन्यद्वारा सार्वजनिक सवारीको अनुगमन समेत चालकको लापसे परीक्षण र चौथो गण्डकी प्रदेश स्तरीय जिम्नास्टिकमा कास्की प्रथम। आधी खोला खबर सकियो, भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिलकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ। प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
3: सम्पर्क मोबाइल 97484-34484।
4: चिउरी घर मौरी घर भेटकोट नगरपालिका 7 सेन्जा।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
6: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
6: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
6: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
5: मोबाइल नम्बर 9856-54313 र 9841-43-48-32।
6: मूल्य होइन, स्वास्थ्य रोजौं।
7: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
7: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
7: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
7: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9865-19076, 9861-71976 र 9917-1682-23।
6: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
6: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
6: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
10: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
10: फोन नम्बर 03-4141-502, मोबाइल 9856-40502 र 9860-51401।
11: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
12: हैन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
11: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
12: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
11: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
12: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
11: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
11: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
12: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
11: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
12: मुटुको जाँच ईसीजी सेवा
11: भाँचिएको हड्डी प्लास्टर सेवा
12: डिजिटल एक्सरे सेवा
11: छिरफार गर्ने
12: थाइराइड जाँच
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
12: सर्वसुलभ फार्मेसी सेवा
11: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
12: फोन नम्बर 0364-41087 मोबाइल 98469-71-7147
13: हार्दिक निमन्त्रणा
14: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ
13: कार्यक्रमहरू
14: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी
13: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास
14: असार 7 गते आइतबार जप पाठ एवं अधिवास
13: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन
14: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ
13: भगवानको 9 अधिवासहरू 6, 7 र 8 मा हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ
14: नोट आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ
13: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल
14: मोबाइल नम्बर 98560-27966 98560-40126 र 98460-81136
12: चा कस्तो सास गुनाएको तिम्रो त
15: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गुनाएको भन्छौ
12: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
15: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
12: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
16: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
17: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
12: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4709
18: ए नानी त्यो पानी नपिउ त
19: किन र काका
18: त्यो पानी फोहोर छ
19: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ
20: सार्वजनिक हितका लागि रेडियो आदि खोला
21: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
22: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
21: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
22: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308329
23: ए दिदी पक्लुस्ट पक्लुस्ट पक्लुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
24: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
23: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
24: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
22: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
23: मोबाइल 9856309888 र 9856555988
25: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
26: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
25: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
26: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
25: मोबाइल 9815564696
22: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
21: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
22: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्नमा कहीँ पनि
21: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
22: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
21: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
22: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
23: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटुरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार
21: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
24: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
22: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
24: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
1: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जितु सुनचाँदी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
7: सुख दुःखका तरेलीहरूसँग रम्दै
8: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
7: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
8: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
7: 105.4 मेगाहर्ज।
27: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
27: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
27: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
27: प्रुफ राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
27: मोबाइल नम्बर 98-06-41-870 र 98-65-94-97।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
28: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
29: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
28: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
29: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
28: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
29: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
28: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98-55-54-963, 98-55-54-104 र 98-28-47-23।

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 98560-54313 र 98143348।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरिकाका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637707071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460 86005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्ध सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 44 6 सय।
2: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0364 41 258।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।

0: रेडियो आदिखोला 105.4
1: टक खसालिएको घटनामा 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ शुरू। पोहोरको तुलनामा विपदका घटना 20.5% बढ़्यो। मृत्यु र जनधनको क्षति भने कम।
2: कार्यक्रमहरू पनि अलि वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै निकायहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो।
1: उद्योगमा कर्जा बढ़्यो तर क्षमता उपयोग कमजोर रहेको राष्ट्र बैंकको निष्कर्ष। समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको साथ अपरिहार्य रहेको परराष्ट्र मन्त्रीको भनाई। बाजुरा र हुम्ला सीमा विवादपछि अस्थायी सुरक्षा बल परिचालन, 3 महिना नियमित गस्ती हुने।
3: सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टीमलाई राखे हो अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखे हो।
1: भारतीय पर्यटकका लागि स्थल मार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य। सड़कमै खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कड़ाई। अलैंची निर्यातमा ऐतिहासिक उछाल, 10 महिनामै 11 अर्ब।
4: पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
1: र लेबनानमा इजरायली आक्रमणपछि अमेरिका र इरान सम्झौतामा अन्यलता बढ़्यो। विश्वकप फुटबलमा आज जर्मनी र कुआकाओ भेट्दै नेदरल्याण्ड्स र जापानको खेल पनि आजै।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन। किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरीमा कार्यवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ। साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ।
5: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ। उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रूपियाँ आमदानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रूपियाँ आमदानी भएको थियो। निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ। तथ्याङ्कलाई तुलना गर्दा चालू आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रूपियाँले बढ़ेको देखिन्छ। प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो। निर्यात परिणाम पनि 20,17,079 किलोले बढ़ेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
4: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नभएपछि त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो। भइसकेपछि अब अहिले चाहिँ भनौँ न इण्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ र नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढायो हो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै। पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले
5: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषि जन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो 1 महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़ी पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको 1 महिनामा विपदका 930 घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 विपदका घटना भएका थिए, जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 बढ़ेका छन्। जून 20.5% ले बढ़ी हो, तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ, अर्थात 16.7% कमी आएको छ। कारण बारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग भन्नुभयो,
2: सचेतनाका कार्यक्रमहरू पनि गर्यौं भने त्यसै गरी हामीले विशेष गरी यो अलिक ठूलो वर्षा हुन्छ भनिसकेपछि मुख्य असोजको 17-20 समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सर्वसाधारणहरूलाई पनि इन्टरभेन्सन गरेर उहाँहरूलाई पनि केही समय रोक लगायौँ। यो कारणले पनि र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौँ भने त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलिक वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गऱ्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभएको छ। गत वर्ष त्यसैले पनि यो घटेको हो र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कमभन्दा कम क्षति होस् भन्ने किसिमले तयारीहरू गरिरहेका छौँ।
5: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9 जना, आगलागीबाट 5 जना, हावाहुरीका कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 7 जना, चट्याङका कारण 7 जना, आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थल मार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थल मार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गोदावरी नगरपालिका 4 गाई बाँधीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवाड भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 को लामपटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो,
3: यो नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो, जुन प्रहरी आवश्यक देख्यो तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखे हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुईटा जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखे हो।
5: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17,78,30 करोड़ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरुतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्योल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरुतमा भइएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति पौने 11 बजे अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति पौने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
1: सन्तोषी रावल इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
6: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
1: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, संवाद श्रृंखला, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रमयन मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जायज छ, स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
6: विभागीय मन्त्रालय चिकित्सकहरूको, स्वास्थ्य कर्मीहरूको, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण, त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
11: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ। त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो, यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नु भएको छ छैन?
6: होइन, यो अध्ययनरत चिकित्सकहरूको, अध्ययनरत विद्यार्थीहरूको भनौँ न, अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भए हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं।
11: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि?
6: होइन, त्यो त देखाउँछ, स्वास्थ्य मन्त्रालयले गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ, उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
11: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकारी गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो, त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
6: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्, सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला, मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
11: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
6: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानुनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
1: अब बाँकी खबर, नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन्। पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको हो, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाण्डौ, ललितपुर, भक्तपुर बाहेकका जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 काठमाण्डुमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
12: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
1: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने, सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
15: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौं। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नुपरेको छ। समाजले उहाँहरूको अस्तित्व माथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौ।
16: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्ग महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढी नै रहेको छ। हाम्रो समुदायको ट्रान्सम्यान साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनुभयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टल्ली, फिजिकल्ली, इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्सम्यान भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त। त्यो एकदमै हिंसा त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनुभयो र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनली, मेन्टल्ली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरूलाई। अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने, एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि एउटा कति साथीहरूले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलडाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको।
17: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
16: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझैसम्म थाहा छैन।
18: म जन्मिँदाखेरि चाहिँ अस्पष्ट योनाङ्ग लिएर जन्मेको थिएँ। मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो। सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन। कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रोलिङ्गी भनेर पढ्ने गरेका थियौँ। अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नु पर्ने हुन्छ नि त, अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
19: हो भनेर
18: म के हो भन्ने कुरा नै अन्यल भयो। कि
19: कति समयसम्म त्यस्तो अन्यल रह्यो हजुर?
18: म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी।
19: 21 वर्ष लाग्यो आफूले आफूलाई चिन्नलाई। त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो?
18: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो, त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त, अनि छोरा भइसकेपछि चाहिँ अब
19: छोराकै नाम राखियो।
18: हजुर, छोराकै
19: नाम गर्दा छोरा नै,
18: हजुर छोरा नै भनेर हुर्काउनु भयो। एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न, किशोरावस्थामा आउँदाखेरि चाहिँ जसरी छोरा भइसकेपछि दारिजुङ आउनुपर्छ, स्वरधोत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे। जसरी अब छोरा भनेर हुर्काउनु भयो, मेरो ब्रिस्ट डेभलप भयो, अनि त्यसपछि चाहिँ स्वर धोत्रो भएन, दारिजुङ आएन। मैले त्यो ब्रिस्टहरू बाँधेर यताउता हिँड्ने गर्थेँ, गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ। अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन, विभिन्न उपनामहरू, अब म यस्तो किन अरू जस्तो पाइरहेको छैन, म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि, मैले किन बाँचिराख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेका थिएँ। अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन।
19: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो?
18: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ, मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ, अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त, उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तर्लिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु, किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ अवेरनेस नै छैन, त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनु हुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि, त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु, जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ।
19: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ, बाहिर आउनलाई पहिचान सहित बाहिर आउनलाई गाह्रो भइरहेको छ, उहाँलाई तपाईँको सुझाव तपाईँको सल्लाह चाहिँ के छ?
18: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि, इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त, जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ। इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो लाई चाहिँ लागिराखेको छ, त्यो तपाईँहरू एक्लै हुनुहुन्न, हामीहरू साथमा छौँ, हामी पनि तपाईँहरूकै साथमा छ, तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ होइन, हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौँ, हामी अलग होइनौँ, हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो, तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेर काम गर्नुपर्छ, पहिचान छ, अस्तित्व छ।
15: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। ताजा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: नेपालको अलैंचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ। परराष्ट्र मन्त्री सुशीर खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ। र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्डस र जापान खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
20: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा बजेको छ।
21: यस समयको साथमा जितु सुनचादी पसल
22: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
21: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
20: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
1: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
2: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9847918921 र 9862439399
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
0: सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9847918921 र 9800

0: सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचारी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचारी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250।

0: नगरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना।
1: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिम उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
0: मिति असार 12 गते शुक्रबार,
1: समय दिउँसो ठिक 12:30 बजेदेखि।
0: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
1: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भर पर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9460216629 र 9461868251।

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
1: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
4: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
3: सधैँ त्यही भनेर गयो, अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
4: ल, अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
3: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
4: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
4: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आर्ट स्याङ्जा, फोन 063-440-594।

0: आहा, कति राम्रो हो बालीनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: ना, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: Corriere di Colera Sanchia.
1: नमस्कार म देवीराम पराजुली जिरे खर्सानीको भोक लायो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4 मेगा

0: tragedy attracts them.
1: सुखी र सुरक्षित भाई हो खुल्लुली.com खुल्लुली.com मा तपाईलाई हार्दिक स्वागत छ. हामी रेडियो अर्जुनको स्टुडियो कमेडी हाइट नारायणपुर मार्ग बारेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र, र तपाईँलाई कस्तो छ कुनै सन्चो बिसन्चो? छेउमा पानी ल्याउनु नबिर्सनुहोस् अनि सकारात्मक सोच राखौँ, सकारात्मक व्यवहार गरौं. अनि अलिक फरक सोचौ प्रकाशजी, अलिक फरक सोचौ भनेपछि तपाईँले पर्सि एक गतेदेखि भ्रिगुटी मण्डलमा गर्न खोज्नुभएको कामको बारेमा पनि थोरै कुराकानी गरेँ. मैले तपाईँलाई अहिले एमएलए अखिलको सचिव भन्नु चिनाउँदिन नि त है. त्यो पहिला त्यो कामको चाहिँ कुराकानी गरौँ.
2: हामीहरूले
1: अलिकति अगाडि आइदिनुहुन्छ.
2: हामीहरूले जेठको एक गतेबाट तीन गतेसम्म स्पेसल्ली हामीले एउटा इभेन्टको रूपमा कसरी भने हाम्रो स्थापनाको 60 वर्ष हामीले मनाउँदैछौँ.
1: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको
2: स्थापनाको
1: 60 वर्षको
2: अवसरमा हामीले अघिल्लो वर्षहरूमा तीभन्दा अगाडि फरक फरक खालका कार्यक्रमहरू गर्यौं. हामीले यो 60 वर्षको अवधिमा चाहिँ हामीले के सोच्यौं भने पछिल्लो 59 वर्षले फर्केर हेर्दाखेरि नेपालको स्टार्टअप जागरणको आन्दोलनको दिनदेखि पहिलोपटक मानिसहरूलाई अवेरनेस गर्ने कुरामा रगत बगाउने मान्छेहरू विद्यार्थी थिए, गंगालाल श्रेष्ठहरू थिए. यो सबै खालको चेन्जको अभियानको अगुवाहरूको थिए, विद्यार्थीहरू थिए र समाजले यसले जागृत गर्ने काम गर्यो. विभिन्न खालका चरणका आन्दोलनको अगुवाई गर्ने काम गर्यो. जुनसुकै पनि अप्ठ्यारो राष्ट्र राष्ट्रियताको सबै खालको अभियानको चाहिँ संगठनको तर्फबाट विद्यार्थीहरूले अगुवाई गर्यो. हामीले आज के फिल छ भने आजको टाइम परिवर्तित छ र यो टाइमको अगुवाई पनि हामीले गर्नुपर्छ. जसरी हिजो विभिन्न शासनकालहरूमा आम जनताहरूलाई दमन गर्ने काम भएको थियो, आज पनि मानिसहरूलाई डिस्ट्र्याक्ट गर्ने काम भएको छ. आज मानिस दमनमा चाहिँ छैन, मान्छे डिस्ट्र्याक्ट भइरहेको छ. मानिसहरूलाई सम्भावनाको बारेमा बुझाइएको छैन. मानिसहरूलाई, युवाहरूलाई, विद्यार्थीहरूलाई प्रेरित गरिएको छैन. त्यसैले हामीले इम्पावरिङ माइन्ड स्टेपिङ फ्युचर भन्ने मूल नाराका साथ जेठको एकदेखि तीन गतेसम्म काठमाडौँको भिरगुटी मण्डपमा नेपालको इतिहासमा एकपटक हाम्रो अहिले म बधाई दिन चाहन्छु कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुभएको छ. हिक्मत कार्की अखिलको अध्यक्ष हुँदाखेरि यही टाइपको इभेन्टहरू चलेको थियो. त्यो पछि हाम्रो माधव ढुङ्गेल अखिलको अध्यक्ष हुँदाखेरि हामीले एउटा विज्ञान मेला गरेका थियौं, विभिन्न खालका कन्क्लुजनहरू निकालेका थियौं. र यो चाहिँ के हो भने मलाई लाग्छ नेपालको हिस्ट्रीमा स्टुडेन्ट युनियनको अथवा अर्गनाइजेसनको तर्फबाट आयोजना गरेको एउटा ओपन माइन्डेड पोलिटिकल फ्लेभर कम भएको सबैलाई यो प्रोग्राम हाम्रो हो भन्ने खालको चाहिँ फिल गराउन सक्ने खालको प्रोग्राम चाहिँ स्टुडेन्ट फेस्टिभल हो भन्ने लाग्छ. र हामी विभिन्न तयारीका साथमा यति बेला कार्यक्रमको सम्मुख आइपुगेका छौँ.
1: एउटा विद्यार्थी अथवा एउटा अभिभावक जसले अस्ति भर्खरै एससी दियो, प्लस टू सकायो, 11 एक्जाम दिएको छ, म भोलि के बन्ने भनेर सपना बोकेको छ, त्यो युवा र त्यो किशोर एक गते, जेठको एक गते, दुई गते र तीन गते भ्रिगुटी मण्डलमा गएन भने के कुरा मिस गर्छ?
2: यति बेला तपाईँको रेडियो विभिन्न बसमा हजारौं विद्यार्थीले ट्राभल गर्दै पनि सुन्दै हुनुहुन्छ, धेरै घरहरूमा पनि सुन्दै हुनुहुन्छ. म के भन्न चाहन्छु भने त्यो एउटा कम्बो प्रोग्राम हो. जब भ्रिगुटी मण्डपमा विद्यार्थीभित्र प्रवेश गर्नुहुन्छ, अभिभावकहरूलाई म अनुरोध गर्न चाहन्छु कुनै पनि हालतमा आफ्नो विद्यार्थीहरूलाई पार्टिसिपेट गर्न पठाइदिनुहोला, विद्यार्थीहरू आउनुहोला. सबै खालको इन्ट्रीदेखि सबै कुरा फ्री छ. हामीले किन एउटा कम्बो प्रोग्राम भनेका छौँ भने हामीले 14 फरक फरक इभेन्टमा चाहिँ त्यहाँ हामी कार्यक्रम गर्दैछौँ. त्यो केसँग सम्बन्धित छ भने आज सी इक्जाम दिएर रिजल्टको पर्खाइमा रहेको, हिजो मात्रै केही दिन अघि मात्रै कक्षा 12 परीक्षा दिएको र हामीले प्रोग्राम गर्ने अवधिमा चाहिँ कक्षा 11 परीक्षा पनि चलिरहेको हुनेछ. हामीले यी सबै कुरालाई मध्यनजर गर्दै भौतिक तथा भर्चुअल सबै माध्यमबाट हामी विद्यार्थीको घर घरमा उनीहरूको यो 6 इन्चको मोबाइलमा हामी पुग्नेछौँ. यो प्रोग्रामलाई किन स्केप नगर्न म अनुरोध गर्न चाहन्छु भने त्यहाँ हामीले बन्न चाहनेहरूको लागि काउन्सिलिङ, एकदमै गुड मोटिभेटरहरूबाट करियर काउन्सिलिङको प्रोग्रामहरूदेखि आफूले सपनामा देखेको अथवा केही टेक्निकल्ली बन्न चाहेका विद्यार्थीहरूले तयार गरेका विभिन्न विश्वविद्यालयहरू कलेजहरूको तर्फबाट तयार भएका चाहिँ लाइफ प्रोजेक्टहरू, 50 बढी स्टलमा लाइभ प्रोजेक्टहरू हुनेछन्. हामीले विभिन्न न्यूजहरूमा हामी सुनिराखेका हुन्छौँ, फलानु ठाउँको विद्यार्थीले यस्तो बनायो, फलानु ठाउँकोले हेलिकप्टर बनायो, फलानुकोले ड्रोन बनायो, यस्तो यस्तो खालका चाहिँ इनोभेसनहरू भइरहेका छन्. तर त्यो संस्थागत भएको छैन. त्यसैले पोलिसी मेकरहरूलाई पनि त्यहाँ टेबलमा ल्याएर हरेक स्टलहरूमा चाहिँ यो देशको मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म विद्यार्थीहरूले सिर्जना गरेका सृजनशीलता त्यहाँ प्रदर्शन हुन्छ. त्यसपछि हामीले त्यहाँ युनिभर्सिटीको सबैभन्दा आज हामीलाई विद्यार्थी वर्गलाई एउटा निराश पारेको हाम्रो पोलिसी चाहिँ युनिभर्सिटीको समस्याहरू छ। त्यसलाई चाहिँ हामीले के भने युनिभर्सिटी इन्फो भनेर फरक प्याकेजमा नेपालका सबै विश्वविद्यालयका एक एक स्टल रहने गरी, त्यहाँको अथोराइट रहने गरी, युनिभर्सिटीको प्रोग्रामहरूको बारेमा, युनिभर्सिटीको समस्याहरूको बारेमा, युनिभर्सिटीले गर्न सकेका कामहरू, नसकेका कुराहरूलाई सुझावको आधारमा एउटा कन्क्लुजन निकाल्ने गरी हामीले युनिभर्सिटी इन्फोको डेस्क पनि राख्दैछौं। त्यस्तै गरी हामीले पोलिसी मेकर तथा आवाजकर्ताहरूलाई समेट्ने गरी विभिन्न प्रख्यात अथवा ख्यातिप्राप्त आफ्नो क्षेत्रमा प्रख्यात बन्नुभएका मीडिया जगतका श्रद्धेय व्यक्तिहरू, पोलिटिकल्ली चाहिँ पोलिसी मेकिङमा राम्रो रोल राख्न सक्ने हजुरको प्रतिभाशाली एकदमै हामी भन्छौँ शक्तिशाली नेताहरू, सबै पार्टीका सबैले हामीले त्यो डिबेट एण्ड डायलगमा चाहिँ सहभागी बनाउनेछौँ। र यो मुलुकको विशेष गरी हामी शिक्षा प्रणालीको लागि, विशेष गरी युवा विद्यार्थीहरूको यो प्लानको आजको कारण के हो, हामीले देखेको कुरा तथ्यसहित र यसलाई रोक्ने कुरा विषयवस्तु के हो, त्यो तथ्यसहित चाहिँ हामीहरू यी खालका प्रोग्रामहरू गर्नेछौँ। त्यस्तै गरी हामीले विभिन्न स्कूलहरूलाई हामीले कस्तो, आज म रेडियोबाट पनि म अनुरोध गर्न चाहन्छु, हामीले सरकारी स्कूलहरूले स्टल राख्न चाहँदाखेरि हामीले निशुल्क भनेका छौँ। यसमा कुनै पनि खालको कन्सल्टेन्सीहरू, कुनै पनि विदेश प्रेरित गर्ने खालका कुनै, यसमा कुनै टाइटलको कुनै स्थानै छैन। हामीले त्यो प्रोग्रामतिर हामीले सोचेकै छैनौँ। एकदम यो कार्यक्रमको माध्यमबाट कतिपयलाई डाउट लाग्न सक्छ, किनभने हामी कार्यक्रमहरू आयोजना गर्छौँ त्यसलाई धान्न नसक्दाखेरि हामी जुन पनि खालको कम्प्रोमाइज गर्ने हाम्रो पुरानो समस्या थियो, त्यसैले हामीले यसलाई त्यो छलफलमै राखेका छैनौँ। कुनै पनि सरकारी स्कूलले, नेपालको कुनै पनि क्षेत्रमा सामुदायिक स्कूलले, मेरो विद्यार्थीले यस्तो पेन्टिङ गरेको छ, मेरो विद्यार्थीले यस्तो इनोभेसन क्षेत्रमा काम गरेको छ, मेरो विद्यार्थीले यस्तो खालको चाहिँ प्रविधिको निम्ति चाहिँ उनीहरूले कन्सर्न गरिरहेका छन् भनेर उसले स्टल ल्याउन चाह्यो भने हामीले निशुल्क त्यसलाई प्रमोट गर्ने गरी हामीले सरकारी विद्यालयको लागि हामीले खुल्ला गरेर हामीले रजिस्ट्रेसन आह्वान पनि गरेका छौँ। काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रबाट ठूलो मात्रामा विद्यार्थीहरूको त्यहाँ सहभागिता हुँदैछ। त्यस्तै गरी विभिन्न प्राविधिक कलेजहरूमा आज वर्ल्ड एउटा चाहिँ रोबोटिक्स कम्पिटिसनमा गइरहेछ। उनीहरूले विज्ञान प्रविधिले युद्धदेखि सिर्जनासम्म सबै कामहरू रोबोटको माध्यमबाट गरिरहेका छन्, तर हामीहरू धेरै पछि छौँ। हामीले तीन टाइटलमा चाहिँ नेपालका विद्यार्थीहरूले तयार गरेका रोबोटहरूको कम्पिटिसन गराउँदैछौँ, रोबोटिक्स कम्पिटिसन। त्यो चाहिँ हाम्रो एउटा अर्को आकर्षणको कार्यक्रम हो, जसबाट धेरै हाम्रा प्रतिभाहरूले तयार गरेका सामग्रीहरू हेर्दै अगाडि आउनुहुनेछ। यहाँको शैक्षिक गुणस्तरीय सुधार भएको स्कूलहरू, त्यसपछि हामीले हाम्रो स्टेजहरू हुन्छ, भेलकुटी मण्डपको खुल्ला चौरमा जब विद्यार्थीहरू, जब अभिभावकहरू प्रवेश गर्नुहुन्छ, दिनको 3-4 बजेको हुनेछ त्यति बेला घडीमा, हामीले प्रवेश पूर्ण रूपमा निशुल्क भनेका छौं। र हामीले नेपालमा एकदमै पछिल्लो समय आजको युवा पुस्ताका लोकप्रिय कलाकारहरू, आजको आधुनिकता र हिजोको क्रान्तिलाई हामी सँगै जोडेर एउटा स्टेजबाट पर्फर्मेन्स गराउँछौं। जेठको 1 गते हामी जोन चामलिङ एन्ड टिम, जेठको 2 गते डेलिमेन्स, जेठको 3 गते हामीले निकै चर्चित ब्यान्ड अनुप्रस्थाको प्रस्तुति हुन्छ। सँगसँगै के भने नेपालको रेभोल्युसनमा भएका धेरै कुराहरू छन्। हामीले यसलाई के भनेका छौं भने एउटा परिवर्तनको आन्दोलनमा संघर्षपछि आधुनिकतातर्फको एउटा प्रस्थान बिन्दु, नेपाली विद्यार्थीलाई आशा जगाउने, त्यहाँबाट जब निस्किन्छ विद्यार्थी 6:30-7 बजे घर पुग्छ नि, उसको मनमा फेरि होप ब्याक होस् क्या, ओ मेरो लागि यहीँ ठिक रहेछ, त्यो झल्काउने गरी हाम्रो कार्यक्रम हो।
1: अखिलले प्रोग्राम गरेको रहेछ, त्यो पनि एमाले अखिलले प्रोग्राम गरेको रहेछ। निसङ्गको साथी त किन जाने र त्यो पार्टीको प्रोग्राम हो भन्ने भाव चाहिँ कसैले पनि नराखेको हुनुभयो।
2: हामीले यति बेला 50,000 हाम्रो इन्भिटेसन पासहरू बजारमा छन्। विभिन्न एकदमै हाइपर हामीलाई राम्रो इन्फ्लुएन्स राख्न सक्ने सोसियल साइटहरू, मिडियाहरूले हामीलाई कोलाबोरेसन गर्नुभएको छ, सहयोग गर्नुभएको छ हाम्रो यो इभेन्टहरूलाई राम्रो मानेर। त्यहाँ कुनै पनि ठाउँमा झण्डा पनि छैन, नाम पनि छैन, किनभने यो विद्यार्थीको कार्यक्रम हो। हामीले के भनेका छौँ भने के हामी अपडेटेड हुनुपर्छ कि आउटडेटेड हुनुपर्छ। आज विद्यार्थी संगठन अथवा विद्यार्थी स्टुडेन्ट मुभमेन्ट भनेको नेभर इन्ड मुभमेन्ट हो, यो कहिल्यै सकिँदैन। तर हामी सकिन्छौँ भने त हाम्रो व्यवहारले सकिन्छौँ, त्यसैले यसमा कुनै पनि प्रतिस्पर्धा छैन। यो फेस्टिभलभन्दा अझ यसलाई एजुकेसन मानेर अरू मित्र संगठनहरूले पनि योभन्दा अझै अपडेटेड प्रोग्रामहरू गर्नको निम्ति म आह्वान गर्न चाहन्छु, किनभने मानिसहरू रह्यो भने, युवाहरू रह्यो भने, विद्यार्थीहरू रह्यो भने मात्रै देश रहन्छ, देश रहँदा मात्रै हामी रहन्छ।
1: सामान्यतया विद्यार्थी संगठनहरूले कार्यक्रम गर्यो भने त त्यो आफ्नै बारेमा बढी व्याख्या गर्ने, आफ्नो विचारलाई लाद्ने कुरा हुन्छ। यसले चाहिँ विद्यार्थीको विचार विद्यार्थीको विचार बदल्नको लागि मद्दत गर्छ।
2: यसले हाम्रो कन्सर्न नै यति मात्रै रह्यो कि मानिस नै नरहेको एक दिन कुनै बेला आज त्यो एउटा पोलिटिकल्ली स्टेटस अथवा उनीहरू एउटा स्टेटसमा बन्न सक्छन्। एक पाला भारतमा त्यहाँ धार्मिक हिसाबले लडाईँ प्रारम्भ भएको थियो, उनीहरूले त्यसलाई एजेण्डा बनाएका थिए र जो आज त्यहाँ रूलिङ पार्टीहरू गर्छन्। त्यति बेला मलाई बिहारमा लालू यादवले भनेको मलाई एउटा स्पिचको चाहिँ मलाई याद आउँछ। म त्योभन्दा अरू पोलिटिकल्ली अरू थटमा म जान चाहन्न। जति बेला उनले भनेका थिए बिहारमा एउटा रथयात्रा आरवाणीको रथयात्रा प्रवेश गर्दै थियो, जब मानिस नै रहेन भने मस्जिदमा को हुन्छ, के अरे पण्डितै रहेन भने मन्दिरमा घण्टी कसले बजाउँछ। त्यसैले यो मानव नरसंहार विरूद्धको यो अभियानमा मेरो समर्थन हुँदैन। त्यस्तै विद्यार्थी नै नरहे, देशमा मानिसहरू नै नरहे, थटले कहाँनिर काम गर्छ। त्यसैले यो एउटा ब्रेक भन्छ नि, काहीँ न काहीँ एउटा आशा जगाउने, काहीँ अँध्यारोमा उज्यालो बत्ती बले जस्तो एकदमै अनकन्टार गुडिरहेको एउटा टायरलाई चाहिँ ब्रेक गर्न राखिएको ब्रेकर जस्तो, एउटा अब चाहिँ छैन है भन्ने ठाउँबाट, सुक्खा ठाउँबाट चिस्यान भेटिए जस्तो एउटा सम्भावनाको। र संसारमा भन्ने गरिन्छ स्वर्ग ब्रह्म नेपाल स्वर्ग, देशमा मानिसहरू नै नरहे थटले कहाँनिर काम गर्छ। त्यसैले यो एउटा ब्रेक भन्छ नि, काहीँ न काहीँ एउटा आशा जगाउने, काहीँ अँध्यारोमा उज्यालो बत्ती बले जस्तो

0: एक स्टेपको धक्का अथवा एउटा खालको चाहिँ मेहनतले निकाल्न सक्ने नतिजाको निम्ति चाहिँ हामी यो काम गर्दैछौ।
1: रेडियो हरेको स्टुडियो कमेडी हाइट नालेश्वर मार्ग बानेश्वरबाट बोलिरहेका छौ। मेरो नाम दिपेन्द्र, स्टुडियोमा आज प्रकाश पौडेल हुनुहुन्छ। अघि नै फर्मल्ली चिन्जान गराइन, भोलि माफी मागे तपाईँसँग। प्रकाश पौडेल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सचिव हुनुहुन्छ र केन्द्रीय प्रवक्ता पनि हुनुहुन्छ संगठनको, विद्यार्थी संगठनको। र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जेठको 1 गते 2 गते र 3 गते काठमाडौँको भ्रुकुटी मण्डपमा एउटा वृहत खुल्ला कार्यक्रम गर्दैछ, जहाँ चाहिँ हरेक विद्यार्थी र हरेक अभिभावकले आएर आफ्नो भविष्यको छनौट गर्न सक्नुहुन्छ। मैले मोटामोटी पाएको एकजेलको इन्फर्मेसन चाहिँ तपाईँले आफ्नो भविष्यको छनौट गर्न सक्नुहुन्छ, खास गरी शैक्षिक उन्नति र प्रगतिका लागि। यो 3 दिनको काठमाडौँ भ्रुकुटी मण्डपको उत्सवले नयाँ ऊर्जा जगाइदियोस्, नयाँ सम्भावनाको ढोका खोलिदियोस् र विद्यार्थी संगठन भन्ने बित्तिकै ढुङ्गा हान्ने, आन्दोलन गर्ने, सड़क जाम गर्ने, अब अथवा आज प्रिन्सिपलको ढोकामा चाबी लाएर भन्ने भने जस्तो समाचार मात्रै सुनिरहेको बेलामा यसलाई अन्यथा नलिदिनु होला प्रकाशजी। हाम्रो आजको सोसाइटी कस्तो छ भने नेता भन्ने बित्तिकै बदमास हुन्, सरकारी कर्मचारी भन्ने बित्तिकै ठग हुन्, पत्रकार भनेपछि लोचा भन्ने टाइपको एउटा छ नि, अनि कलाकार भनेको नौटङ्की भन्ने जुन समाज मलाई कता कता भन्न मिल्थ्यो मिल्थेन, यसरी कुरा गर्न मिल्थ्यो मिल्थेन थाहा छैन। तर एउटा कुरा के छ थाहा छ भने हामीमा पोजिटिभ थट भन्ने कुरा चाहिँ हराउँदै गएको छ, सकारात्मक सोच भन्ने कुरा चाहिँ हामीले गुमाउँदै गएका छौँ। यो देशमा केही पनि हुँदैन, यहाँ पढेर केही पनि हुँदैन, होइन, एउटा दुईटा कुरा मात्र सत्य हो, बुवा आमा सत्य हो, छोराछोरी सत्य हो भन्ने कुरा भन्दा बाहेकमा अरू अरू धेरै कुराहरूमा विश्वास हराइरहेको बेलामा अखिलले जुन कार्यक्रम भ्रुकुटी मण्डप गरेको छ, यो म त भन्छु तपाईँले वार्षिक क्यालेन्डर बनाउनुहोस् है, हरेक जेठको 1 गते 2 गते 3 गते चाहिँ हरेक वर्ष यस्तो एउटा थिमेटिक बनोस्। अझ सक्नुहुन्छ भने हामी काठमाडौँ मात्रै किन, हामी यही कुरा विराटनगरमा किन गर्न नसक्ने, यही कुरा हामी जनकपुरमा किन गर्न नसक्ने, यही कुरा वीरगञ्जमा किन गर्न नसक्ने, होइन, यही कुरा हामीले चितवनमा गऱ्यौँ भने, पोखरामा गऱ्यौँ भने, बुटौलमा गऱ्यौँ भने, दाङमा गऱ्यौँ भने, नेपालगञ्जमा गऱ्यौँ, सुर्खेतमा गऱ्यौँ, धनगढीमा गऱ्यौँ भने, कम्तीमा त्यहाँका विद्यार्थीहरूले पनि आफ्नै घरभित्रको सम्भावना थाहा पाउँथे कि भन्ने थोरै तपाईँको लागि फिडब्याक पनि हो। हामी एक किसिमपछि आउनेछौँ खुल्लो.com को साथमा रहनुहोला।

देशै भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट कम

0: really attracts them.
1: Radio Audio Studio, Comedy Height, Ramadhan Marga, Balasar Bata, Bolirai Kasum, my name is Dipendra. This is khulmuli.com. This is our Lokapriya FM station with www.airadio.com. हाम्रो पात्र मोबाइल एपमा पोडकास्टको रूपमा पनि तपाईँले सुन्न सक्नुहुन्छ. हाम्रो पात्रमा लाइभ पनि सुन्न सक्नुहुन्छ. युट्युबमा हामीले संग्रहलाई यो कपीलाई संग्रह गर्न सजिलो हुन्छ भनेर रेडियो अडियो 106.3 सायद युट्युब च्यानल हो खुल्नु डटको भनेर युट्युबमा खोज्नु भयो भने पनि सम्भवतः फेला पर्छ होला. हेर्नुहोस् तपाईँका सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने हाम्रो वाट्सएप नम्बर 9810

0: एक्कासी छ सय दस सधैँ खुला छ, थुप्रै साथीहरूको फिडब्याक पाइ पनि रहेको छु मैले। र त्योभन्दा पनि महत्वपूर्ण कुरा, हामी राम्रो कामको तारिफ गर्न सिकौं, असल कामलाई मल्टिप्लाई गर्न सिकौं, नराम्रो कुरा छ भने माइनस गर्न सकियोस्। अनि आज कुन्दु लटकमा सत्र सुन्दाखेरि दिपेन्द्रले पनि एमालेको रहेछ क्या हो, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सचिवलाई स्टेडियम ल्याएछ भन्ने कतै परा छ भन्ने तपाईँको मन त्यस्तो परा रहेछ कि म केही भन्दिनँ होइन, त्यसलाई म कुन विचारधाराको अधिकार मलाई मात्र लाग्छ होइन। तर अखिलले जे काम गर्दैछ प्रकृति मण्डलमा एक गति दुई गति र तीन गति जेठको, त्यो चाहिँ साँच्चै राइट टाइममा, अब राइट टाइम भन्दा नि अप्ठ्यारो टाइममा गरेको राइट डिसिजन भन्ने लागिरहेछ। मैले फेरि प्रकाशजीलाई एकचोटि रिभिजन गर्न चाहेँ कि सपना बोकेर आउनुहोस्, योजना बोकेर आउनुहोस् र केही कुरा लिएर जानुहोस् भनेर भन्न मिल्छ अभिभावक र विद्यार्थीलाई।
1: एकदमै यो कार्यक्रम अझै बढी म अनुरोध गर्न चाहन्छु, सन्तानहरू अथवा छोराछोरीहरू बुवा आमाहरू सँगै हात समातेर सँगसँगै त्यो कार्यक्रममा चाहिँ आधा जति विद्यार्थीहरू आधा जति अभिभावक देख्न पाउँदा अझै बढी हामी सफल महसुस गर्नेछौँ, किनभने यो चीजको आवश्यकता आज हरेक घरमा, हरेक परिवारमा, हरेक अभिभावकमा, हरेक बच्चाहरूमा छ। एउटा पारिवारिक मित्रताको, एउटा सम्भावनाको सँगै दृश्यावलोकनको, त्यसैले यो कार्यक्रम चाहिँ बुवा आमा छोराछोरी जो अहिले इक्जाम भ्याएर हामी धेरै ठाउँमा, अहिले धेरै कफी सपमा, धेरै चिया पसलहरूमा हामी डुलिरहेको हुन्छौँ, हामी उहाँहरूसँग सोधिरहेको हुन्छौँ। त्यो मध्ये धेरैजना जति अहिले भर्खरै टुवेल्भको इक्जाम दिएको विद्यार्थीहरू हुनुहुँदो रहेछ, काठमाडौँको धेरै ठाउँहरूमा हामीले यसरी हाम्रो साथीभाइहरूलाई चाहिँ त्यो सर्वेको लागि पठाएछौँ। त्यसमा
0: अलिक जाडो जाडो जस्तो भयो र
1: यो भित्र छिर्दा तपाईँले पनि अलि न्यानै भन्नुपर्ने कुरा चाहिँ कुलै भएको छ हाम्रो, किनभने प्रोग्राम पनि कुल भएको हिसाबले त्यति हाइपमा गइरहेको छ, भित्रको वातावरण र कुराकानी त्यो पनि रह्यो। त्यसैले यो कार्यक्रम चाहिँ एउटा पारिवारिक कार्यक्रम हो, यसलाई अभिभावक सहित हामी एउटा त्यो डिटेल पनि हामी राख्न चाहन्छौँ, किनभने हामी धेरै गम्भीर छौँ यो विषयमा। यसलाई चाहिँ एउटा कार्यक्रम शुरूआत भयो, एक दिन अन्त्य भयो भन्ने कुराको मात्रै होइन, यसले के दिन सक्यो, के पाउन सक्नुभयो, हामीले अझै के कुरा थप्नुपर्छ तपाईँले अगाडि नै भन्नुभयो। यसलाई हामी एउटा नियमित कार्यक्रम, किनभने कुनै पनि अपडेटेड भर्सन मात्रै बजारमा सफल छ, हामीले कुनै ब्रान्डहरूको कुरा गरौं, बजारमा आइरहेका जति पनि ब्रान्डहरू छन् जसले आफूलाई अपडेट गरे ती आज पनि एलाइभ छन्, जसले आफूलाई म त सस्तै छु ठिकै छु बजारमा चल्ला किनभने मानिसहरू सस्तो रुचाउँछन् भन्नेहरू चाहिँ समाप्त भएको चरण छ। त्यसैले यो कुरालाई पनि हामी मनन गर्छौं र अहिले हामी पूर्ण रूपमा केन्द्रित के छौं भने यसको स्टार्टअपसँगै अत्याधिक अभिभावक र विद्यार्थीको सहभागितासँगै यसको एउटा कन्क्लुजन सहितको एउटा निश्चित कार्यक्रम अवधिको अन्त्य र त्योपछि हामी नयाँ सोचमा चाहिँ अवश्य पनि हामी जानेछौँ तपाईँहरूसँग, अभिभावक विद्यार्थीहरूसँग, हामीसँग अहिले लाखौंजनाहरू चाहिँ हामीसँग सम्पर्कमा।
0: अलिकति मलाई जोड्नु मन लागेको छ यहाँ चाहिँ, जस्तो काउन्सिलिङको पाटो भन्नुभयो नि त्यहाँ के टेक्स्टहरू हुन्छ इन्जिनियरिङ पढ्नेका लागि, इन्जिनियरिङमा पनि विभिन्न विधा होला, जस्तो वनको विषय पढ्ने कि नपढ्ने, एग्रिकल्चर पढ्ने कि नपढ्ने, होइन ब्याचलर कहाँ पढ्ने अथवा सर्टिफिकेट लेभल कहाँ पढ्ने भने स्टल हुन्छ, कस्तो हुन्छ त खाका?
1: करियर काउन्सिलिङको लागि हामीले कस्तो इस्युमा प्रायोरिटी दिएका छौँ भने तपाईँले भन्नुभयो जस्तै जति पनि युनिभर्सिटीहरू छ त्यसले आफ्नो त्यहाँको बारेमा जानकारी त गर्नुपर्छ, तर एउटा चाहिँ प्रभावकारी इन्फ्लुएन्सरहरू जो चाहिँ विद्यार्थीहरूको चाहिँ प्रेरणाका स्रोत साँच्चैमा बनिराख्नु भएको छ, उहाँहरूको माध्यमबाट सबै अध्ययनको सम्भावना, हामीले त आज त म्याक्सिमम यो ब्रेन ड्रेनको समस्या छ, मसल ड्रेनको समस्या छ, हामीले मानिसहरू अथवा हाम्रो समूह यति धेरै ओरिट पाइराखेका छौँ कि हामीले सुरुवात कहाँबाट गर्ने भन्ने छ। त्यसैले यी सबै कुराहरूलाई समेट्ने गरी सेसन सेसनमा हामीहरूले प्रोग्रामहरू बनाएका छौँ र जसमा चाहिँ कस्तो खालको मनोविज्ञानले कस्तो पढाइ पढ्ने, होइन अब आफ्नो रुचिको विषय के छ, पारिवारिक रुचिले मानिसलाई कहाँ पुर्याए, ती इक्जाम्पलका कुराहरूदेखि धेरै कुराहरूलाई जोडेर विद्यार्थीहरूले स्टल वाइज प्यानलमा यो छलफलहरूमा सरिक हुनेछ र हाम्रो वेबसाइट छ, तपाईँहरूले नोट गर्नु होला, www.studentfest2024.com। यसमा चाहिँ जुन जुन प्यानलहरूमा तपाईँहरू सरी गर्न चाहनुभएको छ, जस्तै हामी लाइभ पेन्टिङ प्रोग्राम राखेका छौँ, तपाईँहरू आएर मजाले लाइभ पेन्टिङसँग रिलेटेडहरूले चाहिँ त्यो गर्न सक्नुहुन्छ। यी सबै खालका इभेन्टहरू छन्। ब्लड डोनेसनको प्रोग्राम हामीले राखेका छौँ, सेवाभाव कतिपय विद्यार्थीहरूको प्रारम्भ हुनसक्छ, हरेक 18 वर्ष केक काटेर होइन ब्लड डोनेसन गरेर मनाऊ भन्ने खालको कोटेसन पनि त्यति नै हाइपमा छ। यो चाहिँ धेरै खालले चाहिँ एउटा माहौलको प्रोग्राम अथवा आफ्नो निम्ति चाहिँ एउटा मेमोरी चाहिँ क्याच गर्ने चाहिँ अवधि छ। त्यसैले वेबसाइटमा सबै डिटेलहरू छ, तपाईँहरू त्यहाँ जानुहोस्। तपाईँलाई जुनमा इन्ट्रेस्ट लाग्छ, तपाईँलाई भोलिन्टियर बन्न मन लाग्यो, रोबोटिक्सको म भोलिन्टियर बस्यो भने त्यहाँ फर्म भर्न मिल्छ, हाम्रो साथीभाइहरू तपाईँलाई रिप्लाई गर्नुहुन्छ। तपाईँलाई प्रोग्राममा म डायलग एन्ड डिबेटहरूमा म सरिक भएर म केही कुरा चाहिँ संवाद गर्न चाहन्छु भन्नुभयो भने तपाईँले ती सबै कुराहरू हामीले फेसिलिटेट गरेका छौँ, त्योमा सरिक भएर गर्न सक्नुहुन्छ।
0: विकृति मण्डलको प्रोग्राम भन्ने बित्तिकै पहिला हामी एक्जिबिसनको कुरा पढिसक्थ्यौँ, किनमेलको कुरा, एक्जिबिसन भन्दा पनि पछि आएर यो जुत्ता मेल जस्तो सधैँ चलिरहेको हुन्छ, मोटरसाइकलको एक्सचेन्ज मेला पनि सुन्थ्यौँ। यसपालि त बुद्धिको एक्सचेन्ज हुने भएको छ होइन?
1: बुद्धिको एकदमै, त्यो अनुभवको, सपनाहरूको, अनि त्यो त फ्रस्ट्रेसन फ्याँक्ने ठाउँ भन्छु म त्यसलाई, किनकि मानिसहरू हामी साँच्चै ओरिएट भएको छौँ कि, कसैले पनि कसैलाई रोकिएर टाइमै नदिने, डेडिकेटेड नहुने, इस्युहरूमा डिप नजाने हाम्रो पुरानो समस्या भएको छ। तपाईँले अगाडि प्रारम्भमा पनि भन्नुभएको थियो, हामी एउटा ट्रेनको शिकार भएको छौँ। धेरै चिजहरूलाई मलाई लाग्छ त्यो दिन सबै कुराको समाधान त नहोला, तर एउटा गुड स्टार्टअप चाहिँ हुन्छ।
0: सुरुवात त शुद्ध मात्रै हुने हो, कम्तीमा सोचौँ के गरौँ भन्ने हो, र अभिभावकका लागि, विद्यार्थीका लागि जेठको 1 गते, 2 गते र 3 गतेको एउटा चुल्यो निम्तो कति बजीबाट सुरु हुन्छ?
1: हामीले त्यसलाई बिहान 10 बजीबाट सुरुवात
0: गर्छौँ। 10 बजीबाट सुरु हुन्छ विकृति मण्डलमा। तपाईँले भर्खरै एसई दिनुभएको छ अथवा 12 कक्षाको इक्जाम दिनुभएको छ अथवा पढ्नु भएको छैन, तपाईँले कति पनि पढ्नु भएको छैन, तपाईँको पढाइमा रुचि छैन भने पनि मेरो विचारमा तपाईँ त्यहाँ जानुभयो भने नेपालको अबको शैक्षिक बाटो कस्तो हुनुपर्छ, तपाईँले नपढेर केही पनि भएन, सबै मान्छेले पढ्नै पर्छ भन्ने छैन, होइन त्यो हाम्रो एकाडेमिक क्वालिफिकेसन चाहिन्छ भन्ने पनि छैन, तर तपाईँले बुझ्नुभयो भने एकजना ट्याक्सी चलाइरहनु भएको दाई, एकैछिन भिकुटे मण्डल कोही कतै ट्याक्सी अडाउँछु र म त्यो मेला चलिरहेको रहेछ, तपाईँले बुझ्न जानुभयो भने आउनै पर्छ, तपाईँको छोराछोरीले एससी दिँदै हुनुहुन्छ, आउनै पर्छ तपाईँको छोराछोरीले के अरे प्लस टू दिँदै हुनुहुन्छ भने के कतातिर गइरहेको छ समाज भनेको तपाईँले बुझ्नुहुन्छ। यो चाहिँ यहाँ ठ्याक्कै विद्यार्थी नै जाने, अभिभावकै जाने भन्दा नि विद्यार्थी नभएकाहरू र अभिभावक नभएकाहरूले पनि के भन्दा यो सिकाइले हाम्रो भविष्य कता जाँदो रहेछ भन्ने कुरा तपाईँले थाहा पाउनुहुन्छ। अनि त्यो कुरा तपाईँले थाहा पाउनुभएको कुरा चाहिँ भान्जीलाई भनिदिनु भयो भने, भतिजीलाई भनिदिनु भयो भने, बुहारीलाई भनिदिनु भयो भने, म यस्तै भ्रिकेट मण्डल गएको थिएँ यस्तो रहेछ नि त, त्यो मैले सुनेको है, यो त प्रकाशले सुने हो कि होइन, के पूर्व प्रधानमन्त्री केपी ओलीले कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ अरे एमसीको रूपमा।
1: जो हाम्रो पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा उहाँ सबैभन्दा अपडेटेड भर्सन हो, हरेक कुरामा उहाँलाई हामी हेर्न सक्छौँ। जो त्यो एउटा बिग कास्टिङ हुन्छ नि त त्यो दिनको हाम्रो प्रोग्राम चाहिँ त्यो फेममा चाहिँ
0: सूर्य मात्र हो कि थाहा छ, सरप्राइज पनि होला यो, तर त्यो दिनमा चाहिँ सबै प्रमुख अतिथि हुने पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ एज अ कार्यक्रम होस्ट भन्दाखेरि होइन, मैले त्यो राजा राजनले रेडियोको चाहिँ 1200 गाइजता चलाएको फिल भइरहेछ क्या मलाई, होइन त्यो भइदियो होस् न अलिकति
1: यो प्रोग्रामलाई। हामीले जस्तै हामीले के बनायौँ भने एउटा कार्यक्रममा सञ्चालक हुन्छ, धेरै ठूला मान्छेहरू सबै अतिथि, प्रमुख अतिथि हुन्छन्, पालै पालो बोल्छन्, यो बोल्नु नपाउँदा अर्को मन कुडिन्छ, प्रमुख अतिथि भएको मान्छे अन्त्यमा आउँछ लामो बोल्छ, त्यो होइन। हामीले यो प्रोग्रामलाई चाहिँ एकदमै सरप्राइज, एकदमै इन्ट्रेस्टिङ प्रोग्रामहरू चाहिँ एकदमै हामीले घटनाक्रमहरूलाई सामान्य लिनुपर्छ भन्ने हिसाबले हामी प्रयास गर्ने मोडमा छौँ।
0: मैले मोहन तपाईँको केन्द्रीय सदस्य अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी हुनुहुन्छ, केन्द्रीय सदस्य मोहनले पनि मलाई छोसो कुराकानी गरेको सुनेको थिएँ। सधैँ हामी यस्तो प्रकारहरूमा गर्ने भनौँ न राजनीतिक आस्था बोकेका कलाकारहरू मात्रै त्यो स्टेजमा पढ्थे, यसपालि चाहिँ युवाको आस्था पुगेको, विद्यार्थीको आस्था पुगेको, नयाँ पुस्ताको आस्था पुगेको, को चाहिँ बढी भावना छ र सँगसँगै विचार त अलिअलि आइ नै हाल्छ भन्ने यो चाहिँ मलाई अर्को रमाइलो लाग्यो खास.
1: किनभने हामीले यसलाई जोड्न चाहिँ कसरी पर्दो रहेछ भने, जस्तै पोलिटिकल पार्टीहरू किन मानिसहरूको त्यो फ्लेभर भन्छ नि, त्यो गुड फ्लेभरको एकदमै चाहिँ एकदम चाहिँ हगिङ फ्रेन्ड बन्न सकेनन्, गमाल गर्ने टाइपको साथीहरू किन सिम्पल बन्न सकेनन् भने, हामीले सधैँ आफ्नो त्यो थटलाई मात्रै हामी प्रस्तुत गर्न खोज्दो रहेछ. जस्तै त्यही गीतहरूबाट मान्छेहरूले क्रान्ति गरे हो नि त, गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, होइन यो देशको मुखार फेर्नलाई उठ, हातमा कलम हुनेहरू कलम लिएर उठ, साथमा केही नहुनेहरू आवाज लिएर उठ, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ, बुद्धिजीवीहरूले कलम चलाए, श्रमिक मजदूरहरूले श्रम गरिरहेको ठाउँबाट क्रान्तिको निम्ति उभिए, यी सधैँ प्रिय छन्. तर सँगसँगै हामीले यो प्रोग्राम कुन चरणमा गरिरहेका छौं, मन बलिएको बेला, मानिसहरूलाई दिक्क लागेको
0: बेला,
1: युवा विद्यार्थीहरू ओरिएट भएको बेलामा, हावा जस्तै मलाई उड्न मन छ नि, जोन चामलिङसँगै गीत गाउँदा, होइन कुनै बेला अनुप्रस्थाको एकदमै त्यो एकदम हाइप कसो हुन्थ्यो, दिन यस्तो बनिरहेछ, यो गीतहरूले साँच्चै छुन्छ क्या. द एलिमेन्ट्सको गीतहरू पुतली चाहिँ रियल भाइब छ क्या, हामीले जोड्न मात्रै खोजा हो कि. मैले अगाडि पनि भनेको थिएँ नि एउटा कम्बो, आजभोलि रेस्टुरेन्टतिर तपाईँ जानुभयो भने कम्बोमा पाउँछ नि, दुईटा डल्ला एउटा एउटा के एउटा
0: चाउमिन
1: सारा चाहिँ, यो के भने कम्बो प्रोग्राम हो क्या. गेटबाट निस्किँदाखेरि नहोस् क्या, एकदमै
0: चिल्याक्स टाइप, एकदम
1: आज चाहिँ मलाई दामी ठाउँमा आए भन्ने परिस्थिति चाहिँ हामी निर्माण गर्न खोजिरहेका छौँ.
0: त्यही कुरा सुनेर आज खुल्लो डटकममा तपाईँलाई बोलाएको हो, मलाई चाहिँ यो र ढाँट्नु हुँदैन, हाम्रो किरण केसी राईले भन्नुहुन्छ कि मरे जानुपर्छ किरण दाजु भन्नुहुन्थ्यो, र यो प्रमोसनल प्रोग्राम नै हो आज. नियत बस्ने हामीले अखिलले विद्यार्थी सङ्गठन अखिलले चाहिँ जुन भिकुरीमा नव प्रोग्राम गर्दैछ, यो प्रोग्राम नेपाल विद्यार्थी सङ्गठन गरिदियोस्, यस्तै प्रोग्राम के अरे अखिल क्रान्तिकारीले पनि गरिदियोस्, यस्तै कार्यक्रम राप्रपाको सङ्घ सम्बन्धित पार्टीहरूले पनि गर्छन्, केही फरक पर्दैन. जसले सोसाइटीलाई राम्रो इम्प्याक्ट पार्छ, होइन त, यहाँ तपाईँ आस्था बोकेर आउनु पर्दैन र आस्था बोकेर फर्किनु पर्दैन, होइन कि पर्छ, पर्दैन.
1: सपना बोकेर, उत्सुकता बोकेर आउने,
0: ढुक्क भएर
1: आशावादी बनाऊ, अभियान थियो. निराशा भने खतरनाक रोग हो,
0: र यो कुरा चाहिँ मलाई लागेको छ, यदि कुनै पनि गाउँपालिकाको जिम्मेवार अध्यक्षले उपाध्यक्षले अथवा त गाउँपालिकामा तपाईँ चल्नु पर्दो पार्टीको नेता हुनुहुन्छ अथवा तपाईँ गाउँपालिकाको चाहिँ चल्नु पर्दो वडाध्यक्ष हुनुहुन्छ, वडा सदस्य हुनुहुन्छ, सदस्य हुनुहुन्छ भने, यो हेर्नु राम्रो कार्य जति मल्टिप्लाई गरे पनि केही फरक पर्दैन क्या, होइन, कसैलाई त्यो क्रेडिट दिइराख्नै पर्छ भन्ने छैन क्या. मलाई एउटा कुरा के, मलाई एउटा कुरा के विश्वास छ भने, थाहा छ भन्दाखेरि भरत मनोहर अधिकारी सायद अर्थमन्त्री हुनुहुन्थ्यो होला, मनमोहन अधिकारी
1: प्रधानमन्त्री
0: हुन्थ्यो होला सायद, एमालेको नौमिनी कालमा
1: 51 सालको
0: कुरा, त्यो बेलामा चाहिँ के अरे आफ्नो गाउँ आफै बनाऊ भनेर अभियान सुरु भयो क्या, हो सायद त्यो बेला 300 रुपियाँ दिन्थ्यो, 3 लाख रुपियाँ दिन्थ्यो क्या
1: एउटा गाविसलाई.
0: अनि त्यो बेलामा चाहिँ बुढा आमा बुवाको लागि वृद्ध भत्ता भनेर कति थियो,
1: 100 रुपियाँ
0: झट्टा त 100 रुपियाँ केही नै थिएन, तर त्यसको मिनिङ आज भएर मेरो बुवा आमा आमा लगभग 74 वर्षको हुनुभयो, बुवा 82 वर्षको हुनुभयो, बुवा आमाले वृद्ध भत्ता बुझ्नुहुन्छ, अनि मलाई एकदम रमाइलो लाग्ने चाहिँ म आमा बुवाको कान्छो छोरा, होइन, अनि म गाडी चढेर आमालाई भेट्न चाहन्छु, होइन, अनि आमाले मलाई खुसुक्क तँलाई अलिक दुःख छ होला, ला आफ्नो पैसा दिनुहुन्छ क्या, त्यो पैसा म लिन्छु क्या फेरि, मेरो श्रीमतीले आमालाई सुन आमालाई वृद्ध भत्ता आएको पैसा नि किन लिया हुन्छ, होइन, आमाको यसमा चाहिँ आमाको माया छ क्या, आमाको इमोसन छ, मैले छोरालाई पैसा दिएँ भन्ने कुरामा क्या, होइन, कस्तो ठुलो मिनिङ लाग्छ, होइन, अनि मलाई अनि मैले जोड्न खोजेको चाहिँ यदि त्यो बेलामा 51 सालमा एउटा सुरुवात नभइदिएको भए अहिले गाउँमा जति पनि टोल टोलमा घर घरमा कम्ती पनि पल्सर मोटरसाइकल हुन्ना मोटरसाइकल यामाको मोटरसाइकल त पुगेको छ नि त, कहीँ न कहीँ सुरुवात त्यो शून्यताबाट थियो।
1: त्यो एउटा मोडेल थियो, केही दिन अघि मैले इन्स्टाग्रामको रिलमा एउटा भिडियो देखेँ, एकजना बाले पैसा गन्दै हुनुहुन्थ्यो, उहाँले भ्याउनु भएन, सँगै हिँड्नुभएको अर्को उहाँभन्दा अलिक कम उमेरको व्यक्तिलाई उहाँले दिनुभयो, उहाँले पहिला एउटा बुढी औँठामा थुक लगाउनुभयो, अर्कोमा लगाएर गर्न सुरु गर्नुभयो, त्यहाँ 12,000 थियो, मान्छेहरूले कमेन्ट लेखे, त्यहाँ अरू केही भनेको थिएन, बा 3 महिनाको वृद्ध भत्ता बुझ्नुभयो, त्यसैले एउटा ट्रेन्ड भनिसक्यो। त्यसले त्यसले एउटा अर्को के हो भने एउटा च्यालेन्जले, किनभने यो प्रोग्राम कसरी आथ्यो भन्ने कुरामा हामी थोरै फ्ल्यासब्याकमा गयौँ भने एउटा थट बनेको थियो जसले चाहिँ यो कम्युनिस्टको विचारधारालाई एक्सेप्ट गर्छन् ती मानिसहरूले रिलेसन, यी मानिसहरू चाहिँ एउटा उमेरमा पुगेपछि यी समाजका बोझ हुन्, यिनीहरूलाई चाहिँ
0: 60
1: नागेपछि
0: सरकार आयो
1: नि, आज हामीले ठ्याक्कै त्यो टाइमले दिएको एउटा च्यालेन्ज थियो, उहाँहरूले कार्यक्रम बनाउनुभयो र त्यो आज एउटा मुलुकको निर्माणको एउटा मोडेल भएको छ। त्यस्तै यो इभेन्ट पनि अगाडि सुरुवातमा भन्नुभयो नि विद्यार्थी मुभमेन्ट धेरै ठाउँहरूमा अहिले हामीलाई चाहिँ धेरैजनाले एप्रिसिएट गरिराख्नुहुन्छ, विद्यार्थी मुभमेन्ट भनेको ढुङ्गामुढा मुभमेन्ट हो, विद्यार्थी मुभमेन्ट भनेको ड्याङडुङ हो, विद्यार्थी मुभमेन्ट भनेको एकदम अराजक मुभमेन्ट हो। हामीले योबाट हामीले देखाउन खोज्दैछौँ कि यो मुभमेन्ट स्मार्ट मुभमेन्ट हो, यो नेभर इन्ड मुभमेन्ट हो र यो सधैँ जारी रहन्छ भन्ने हिसाबले यो कार्यक्रमको माध्यमबाट हामीले प्रमाणित गर्ने हामी प्रयास गर्नेछौँ। र प्रारम्भमै तपाईँले भने जस्तै सुरुवात कसले गर्यो होइन, आफूले के गर्यौं भन्ने विषयमा यसलाई अपग्रेड गर्दै लग्दाखेरि
0: अनि यही कुरा जोड्न खोजेको जस्तो संघीय सरकारहरूले गर्न सक्नुहुन्छ, अहिले संघीयता भरे नेता पालीमा छ भन्ने छ, संघीय सरकार यस्तो कुरा संघीय सरकारले यस्तो कुराहरूमा अप्लाई गरिदियो भने किन यो राम्रो काम हो क्या। साँच्चै युथ एजुलेसनहरूलाई अहिलेको विद्यार्थी भाइ बहिनीहरूलाई के अरे हामी त्यसलाई संघीयतामा लग्यौं होइन, आफ्नै टोलमा आफ्नै घर अगाडि मुख्यमन्त्री हेरिरहन्छन्, मन्त्री हेरिरहनुहुन्छ होइन, उहाँले पनि यो मैले भिखुरी बन्नमा पर्सि हुने प्रोग्रामलाई एउटा ओनरसिप लिइदिनु र आफ्नै टोलमा गरिदिनु भयो भने वीरगंजको विद्यार्थी अथवा गण्डकी प्रदेशको विद्यार्थीले गण्डकीभित्रै सम्भावना देखोस् न, सुर्खेत होइन कर्णाली प्रदेशको विद्यार्थीले कर्णालीभित्रै सम्भावना देखोस् न, उसले सम्भावना देख्नको लागि फेरि भिखुरी बन्नमा आउनु नपरोस्। जस्तो तपाईँको यदि सुर्खेतको विद्यार्थी फेरि सम्भावना देख्न काठमाडौँमै आउनुपर्छ भने अहिले सुर्खेतको मुख्यमन्त्रीको झन्डा हाल्न तपाईँले हिँड्नुको कुनै औचित्य छैन। मैले चाहिँ एउटा सेम्पल प्रोग्राम भएको हुनाले, यो पाइलट प्रोग्राम भएको हुनाले मलाई चाहिँ मलाई खासमा तपाईँले मेरो सम्बन्ध मैले जोडिदिनु भएको लो न, यो चाहिँ मेरो रिक्वेस्टमा यो प्रोग्रामको लागि चाहिँ जसरी हुन्छ सफल बनाउनुपर्छ भन्ने हिसाबले चाहिँ मैले थप कुराकानी गर्न खोजेको। रेडियो अडीको स्टुडियो कमेडी हाइट नारेश्वर मार्ग बानेश्वरबाट बोलिरहेका छौँ, स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र र प्रकाश चाहिँ सँगै हुनुहुन्छ। खुल्ने.com को साथमा रहनुहोस्।

भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्याप सोलुसन cooldoolie.com.

0: tragedy attracts them.
1: हामी रेडियो अर्पणको स्टुडियो कमेडी हाइट नानेश्वर मार्ग बालेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा प्रकाशजी, प्रकाश पौडेल, एमाले अखिल. एमाले अखिल भन्दा के फरक पर्छ र
2: पर्दैन?
1: एमाले अखिल होइन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी के अरे पाँचौं भन्दै पहिला पहिला
2: यसका आफ्नो आफ्नो समयक्रम नाम
1: थियो. प्रकाश पौडेल सचिव हुनुहुन्छ तपाईँ, तपाईँ गण्डकीको प्रदेशको प्रमुख पनि
2: हुनुभयो.
1: तपाईँको घर चाहिँ म्याग्दी
2: म्याग्दी बेनी
1: बेनी अनि रमाइलो अलिकति इन्फर्मली कुराकानी गर्यौँ. एक दिन भयो नि तपाईँ रेडियोहरू पहिला प्रोग्राम चलाउनु भएको छ
2: हो, ब्याक टु 13-14 वर्ष अगाडि.
1: हजुर,
2: एक दिन के थियो भने म त्यति बेला रेडियोमै भर्खर म उतातिर म्याग्दीतिर बोलिरहेको थिएँ. हामी एउटा इन्सिडेन्समा चाहिँ 3-4 महिनालाई काठमाडौँमा थियौँ. एउटा कार्यक्रमको क्रममा यस्तै ठाउँमा भेट भयो. मलाई एकदम कल भइरहेको छैन, मलाई कसले सजेस्ट गर्नुभयो? म रेडियो अडियोमा पुगेँ. त्यति बेला रेडियो अडियोको बानेश्वरमा त्यहाँ चोकमा थियो रेडियो अडियो. गएको दिनमा प्रोग्राम बनायौँ हामीले, बोल्यौँ रेडियो अडियो. यो त भयङ्करै थियो, तपाईँलाई हामीले धेरै सुनिरहेका थियौँ. अनि कुरा के भयो भने अर्को पनि प्रोग्राम, अब आफ्नो प्रोग्राम रेडी गर्ने भन्ने भयो. तर समयक्रमले यहाँको प्रोजेक्ट अथवा जो जो कामको लागि हामी आएको थियौँ त्यो लामो समय रहेन, अनि ब्याक टु होम हुने परिस्थिति बनेर रेडियो अडियोको एक दिनको पाहुना बनेको थियो. आज तपाईँसँग बोल्न पाउँदा यो त धेरै खुसीको कुरा छ मलाई.
1: मलाई चाहिँ एक समय यस्तो थियो, हामी कोभिड पछि अब हाम्रो सोसाइटी कतातिर जान्छ, हामीसँग भएको फ्रस्ट्रेसनले के कुरा जन्माउँछ भन्ने कुरा अझै पनि एउटा निश्चित भएको छैन. होइन, एउटा फेजमै हामी गुज्रिरहेका छौँ. अनि एक समय यस्तो थियो कि भ्याली बाहिर रेडियोमा काम गरेका साथीहरूको लागि पहिलो चोइस, पहिलो रोजाइ रेडियो अडियो भन्ने हुन्थ्यो. अनि मलाई अहिले पनि गर्व लाग्छ, धेरै साथीहरू आउनुभयो. मैले तपाईँ म्याग्दीको साथी भन्ने बित्तिकै चाहिँ मैले प्रदीप कार्कीलाई सम्झेँ.
2: प्रदीपजी परिवारसहित कार्यक्रमको माध्यमबाट धेरै सम्झना लाग्छ
1: मलाई कार्यक्रमबाट भन्दा नि मलाई यो चाहिँ मैले एउटा सृजना गरेको एउटा आधार स्तम्भ मात्रै हो प्रकाशजी. अनि यहाँबाट थुप्रै साथीहरू हुर्किनुभयो, अघि बढ्नुभयो. मलाई यो मेरो सृजनाप्रति गर्व लाग्छ है. म्याग्दीबाट प्रदीप काठमाडौँ आए, अनि काठमाडौँ कसैले रिफर गरे, अनि म आइपुगेँ. क्लियर लाइन थियो, म जापान जान आएको, जतिन्जेल काम गर्छु, म इमान्दार काम गर्छु, मलाई काम दिनुहोस् भन्नुभयो. के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ हामीलाई रेडियोमा चाहिँ गीत चाहिँ रेन्डमली हाल्नु हुँदैन, सिलेक्सन गरेर हाल्नुपर्छ भन्ने थियो क्या हामीलाई. अनि त्यसमा यो काम गर्नुहुन्छ अनि गर्छु भने है. प्रदीप रेडियोमा काम गरिन्छ, प्रदीपसँग मेरो एकदमै इमोसनल अर्को एट्याचमेन्ट मैले भन्दाखेरि मलाई गर्व लाग्छ. सम्झी हुनुहोस् साथीलाई, फाइनेन्सियल एकदम क्राइसिस थियो अहिले अहिलेभन्दा पनि धेरै क्राइसिस थियो त्यो बेलामा. अनि मैले सुनेको छ प्रदीप त्यहाँको हुने खानी उनको त्यो बेलामा यामा मोटरसाइकलको सोरुम थियो म्याग्दीमा आई थिङ्क त्यो बेलामा
2: इन्स्टिट्युटहरू
1: के थियो होइन. अनि मैले थाहा थिएँ कि प्रदीपको एकाउन्टमा पैसा थियो, ऊ रेडियो अलिक जागिरे अनि सबै म भन्दैछु. अनि एकजना भाइलाई गाह्रो भयो अफिसमा, अनि गाह्रो भएपछि अनि पैसा छैन. अनि मैले भने अनि मैले प्रदीपलाई, प्रदीप तिम्रो एकाउन्टमा कति छ भने 15-20,000 होला सर भने. अनि मेरो भाइ जसलाई गाह्रो बजाएको थियो कति भनेको 2,000 चाहिन्छ अनि होइन 2,000 अनि 5,000 लैजाउँ. प्रदीप जाउँ न 5,000 लिएर आऊ भने. ऊ काम गर्दै थिएँ नजिकै पिपल बोर्डतिर काम गर्दा एटिएमबाट उसले 5,000 रुपियाँ लिएर आएँ होइन. उनी एउटा अलिक सेन्टिमेन्टल गर्छु टराएको थिएँ कि. अनि मलाई चाहिँ रेडियो अडियो सृजना चाहिँ मैले गरेँ, एउटा एउटा एउटा इनिसिएसन चाहिँ मैले लिएँ. यो मेरो मात्र होइन है, होइन यहाँ आउने धेरैको पसिना छ. अनि त्यो कुरामा चाहिँ प्रदीपलाई चाहिँ मैले त्यसरी सम्झिन्छु.
2: उहाँहरूले उतातिर पनि उहाँहरूको एउटा त्यो जोइन्ट प्रोग्राम थियो, उहाँको मलाई त्यो कमेडी नाम पनि याद छ तारे, त्यो टाइटलबाट उहाँले गर्नुभएको थियो. धेरै मेरो एकदम मिल्ने साथी, आज धेरै वर्षपछि हामीले तपाईँको माध्यमबाट सम्झिन पाइयो.
1: ए हुन्छ र यस्ता यी चाहिँ हामीले एउटा साथीका बारेमा कुराकानी गर्यौँ. मेरो विचारमा पर्सि 1 गते 2 गते 3 गते भृकुटी बन्धनमा जुन आयोजना हुँदैछ, विद्यार्थीहरूको लागि आयोजना गर्न लागेको जुन कार्यक्रम छ, यहाँ पनि यस्तै अनुभवहरू, यस्तै भोगाईहरू, यस्तै सपनाका कुराहरू होइन काहीँ न काहीँ त्यहाँ जोडिन्छन् होला. त्यसैले मैले फेरि पनि मैले प्रकाशजीको अनुभवमा प्रकाशजीलाई साक्षी राखेर भने तपाईँ आस्था बोकेर

0: पर्सेन्ट भन्दा माथि हुनुपर्छ जसले विश्वविद्यालयलाई बल्ल सही अवस्थामा पुर्याउन सक्छ। त्यहाँ सिग्नेचर क्याम्पेनिङ पनि हुन्छ क्या, विश्व देशको एजुकेसन बजेट 20% हुनु पर्यो अनि बल्ल विश्वविद्यालयमा चाहिँ प्राइभेट प्रोग्राम र अर्को सरकारी प्रोग्राम हुँदैन क्या। बिबिए पनि विद्यार्थीले 10,000 पढ्ने ठाउँ हामी पुर्याउन चाहन्छौँ क्या, वार्षिक निशुल्क पढ्ने ठाउँ हामी पुर्याउन चाहन्छौँ क्या। त्यो भएर यो चाहिँ विश्वविद्यालयहरूको अवस्थालाई सँग लिएर अगाडि देखाउने भन्छ नि सरकारवाला चाहिँ, यति गर्दा पनि होइन अब हामी निराश हुने कि चेन्ज गर्ने भन्ने अप्सन हामी सँगै रहन्छ त्यति बेला।
1: अर्को एउटा अनुरोध चाहिँ सरकारी स्कुलको सुदृढीकरण अथवा शुद्धिकरण, एजुकेसन अहिले कस्तो डरलाग्दो भयो नि त, यसमा चाहिँ तपाईँको यसमा के डिबेटहरू हुन्छ?
0: हामीले योमा हामीले धारणाहरू पनि राख्दै आइरहेका छौँ। यो के हो भने सरकारी शैक्षिक संस्थाहरूलाई सबलीकरण गर्नको निम्ति प्रष्ट रूपमा पहिलो कुरा शिक्षकहरूमाथि हामीले दिइरहेको सेवा सुविधा, हामीले बनाइरहेको नियम कानून, हामीले बनाइरहेको उहाँहरूमाथि लिइरहेको इक्जाम हामी रेटिङ गर्न आवश्यक छ। यसलाई आकर्षक पेसा बनाउन आवश्यक छ। यसलाई फाइनेन्सियल हिसाबले होस् र प्रतिस्पर्धाको हिसाबले, यसलाई कोटा सिस्टममा ढाल्ने, यसलाई अनेक ठाउँमा प्रपञ्च गर्ने रोक्ने कुराले यो सम्भव हुँदैन। यसलाई एकदमै हरेक विश्वविद्यालयको टप विद्यार्थी चाहिँ टिचर बन्न मन लाग्ने गरी सबै खालका सेवा सुविधा क्लियर गर्नुपर्छ। दोस्रो कुरा, एउटा टाइम अवधिसम्म चाहिँ सरकारी स्कूलको सरकारवाला चाहिँ समाजका प्रतिष्ठित मान्छेहरू अनिवार्य बन्न आवश्यक छ। यसलाई हामी अधिकारको कोणबाट पनि कतिपयले बहस गरेको पाउँछौ। हाम्रो सरकारी विद्यालयहरू किन गुणस्तरहीन हुने अवस्थामा पुगे भने त्यसको सरकारवालाहरू कमजोर मान्छेहरू थिए, जसलाई एबीसीडी आउँदैन थियो, अभिभावकहरू उहाँका सन्तानहरू त्यहाँ पढ्थे। सरकारवाला कमजोर हुँदाखेरि टिचर अथवा त्यहाँ जसले शिक्षा दिइरहे ती मान्छेलाई जे गर्नुपर्ने छुट भयो अथवा गुणस्तरमा जान प्रयास भएन। त्यसैले हामी यो हाम्रो एउटा आह्वान पनि हो, त्यसैले यो पोलिसीमा चाहिँ कम्प्लिट फ्री फाइटको माध्यमबाट पूरा आज भइरहेको सेवा सुविधामा डबल गर्नुपर्छ टिचरहरूको तलब, र जति पनि आज स्कूलहरूमा चाहिँ पुराना शिक्षकहरू हुनुहुन्छ उहाँहरूलाई ससम्मान, उहाँहरूको अनुभूतिलाई सम्मान गर्दै, उहाँहरूको योगदानलाई सम्मान गर्दै, उहाँहरूको भरण पोषण सहितको व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्छ
1: भन्ने विषयमा पनि
0: छलफल छ अनिवार्य। स्कूल शिक्षा ठिक नहुँदासम्म अनि कसरी हामी विश्वविद्यालयसम्म पुग्दाखेरि हामी ठिक हुन्छौँ?
1: हुन त यो प्रश्न मैले पहिला सुने पनि हुन्थ्यो होला, खास यो फरक किसिमको आइडिया चाहिँ कसरी जरुरी लेखेको छ कि
0: यसलाई हामीले अझ हामीले ठ्याक्कै यसलाई कसरी हेर्यौँ भने धेरैले क्वेसन सोध्ने, तपाईँलाई अझ एउटा कुरा बताउँ
1: गर्नु न,
0: हामीहरू म अरुणाइसनको प्रवक्ता हुँ, धेरै पत्रकार मित्रहरूसँग म चिन्जा नै मैले गर्न चाहिन किनभने हाम्रो त्यो लेभलै भएको थिएन, बीचमा हामी हराइरहेका थियौँ। जबरजस्ती मित्रवत भावनाले कुनै टेलिभिजनमा गएर कुनै अनलाइनमा गएर अन्तर्वार्ता दिने कुराले कुनै तोक राख्नुहुन्थ्यो, त्यसैले हामी एउटा एउटा इभेन्टबाट एउटा कहीँबाट हुन्छ नि त आउँछ नि आवाज चिसो बतास क्या, एकदम अप गर्मी भइरहेको बेला चिसो बतास आए जस्तो, त्यो बतास बनेर हामी आउन चाहन्थ्यौँ। यो हाम्रो कार्यक्रम त्यही हो, एउटा सम्भावना, एउटा ऊर्जा र एउटा छलफलको विषयवस्तु क्या। कम्तीमा आज सामाजिक सरोकार राख्ने जुनसुकै क्षेत्रमा पनि मलाई लाग्छ यो विषयमा बहस भइरहेछ, हामीले त्यही कोणबाट परिकल्पना गरिरहेको कार्यक्रम। हामीले भन्यौँ नि अब कति चाहिँ यस्तो होइन त्यस्तो होइन भने कति आफूले आफूलाई दावी गर्नु त, केही गरेर देखाउन त हामी सक्दैनौँ त, अलिक क्रिएटिभ हौ, अलिक दुई स्टेप अगाडि गएर सोचौँ। कलेजतिर पढिरहेका हाम्रा धेरै साथीभाइहरू आज यो इभेन्टका हरेक कोण कोणमा रहेर काम गर्नुभएको छ, टिममा बसेर, किनभने सबैभन्दा क्लियर पिक्चर उनीहरूसँग छ नि त, त्यसैले हामीले त्यसलाई प्रायोरिटी दिइराखेका छौँ। यो कार्यक्रम चाहिँ विद्यार्थीको बीचबाट जन्मेको कार्यक्रम हो, जो चाहिँ भर्खरै कलेज पढ्न आए, हामीले उनीहरूमा उनीहरूलाई चाहिँ उनीहरूको साथीहरूले फलो गर्ने रिजन देखेनौँ, त्योपछि रिजन जरुरी छ भन्यो र हामीले यो कार्यक्रम परिकल्पना गर्यौँ।
1: रविन्द्र, अब हामी बिदा माग्दा हुन्छ, सबैको संकेत हुन्छ भन्ने पनि छ। प्रकाशजीलाई धेरै धेरै धन्यवाद यो समयका लागि र तपाईँको प्रोग्राम साँच्चै सफल रहोस्। यो चाहिँ एउटा विद्यार्थी संगठनको मात्रै कार्यक्रमको रूपमा यो चाहिँ भन्दा पनि यो समग्र विद्यार्थीका लागि बनाएको अर्को विद्यार्थीले तयार गरेको कार्यक्रमको रूपमा अहिले यो चाहिँ तपाईँको वार्षिक क्यालेन्डर भइदियोस्। रेडियो अडियो खुल्लुज .com र खुल्लुज.com प्रसारण गर्ने देशैभरिका लोकप्रिय एफएम स्टेशनको तर्फबाट यो कार्यक्रम सफलताको म कामना दिन्छु। तपाईँ गर्छु तपाईँलाई प्रकाश समयको लागि धन्यवाद।

0: हजुरलाई पनि धेरै धन्यवाद। तपाईँले म धेरै पहिलाबाट सुनिरहन्थे, आज तपाईँसँग घण्टौं गफिङ अवसर मिल्यो, यसको लागि रेडियो अडियो परिवार श्रोताहरू सबैलाई धन्यवाद। र अन्तिममा अभिभावक र विद्यार्थीहरू सबैलाई ZH13 काठमाडौँको भिरगुडी मण्डप यहाँ सहभागी हुनेहरू जो चाहिँ भर्चुअली त्यहाँ घरमा हुनुहुन्छ अथवा काठमाडौँबाट बाहिर हुनुहुन्छ, हाम्रो अनिराश भ्यूको फेसबुक पेज छ, हाम्रो इन्स्टाग्राम छ, हाम्रो वेबसाइट छ, त्यो सबैमा तपाईँहरू चाहिँ सर्च गर्नु, अहिले तत्कालै रेडियो सुन्दै हुनुहुन्छ भने नेपालीमा सर्च गर्नु, त्यहाँ हाम्रो पेजहरूमा एभ्रिथिङ अपडेट छ र त्यो कम्प्लिट लाइभ कास्ट चाहिँ हाम्रो त्यहाँ हुनेछ।
1: हामी सबैजना मैले मोहनलाई पनि सम्झाउनुपर्छ,
0: मोहन संग्राम हाम्रो खोटाङ निवासी वकिल, हाम्रो केन्द्रीय सदस्य, सही कविता वाचक, कुनै बेला राष्ट्रिय
1: मोहनले बोलेपछि मोहनलाई पनि यसको लागि धन्यवाद भन्दै हामी सबैजना खुल्लु .com बाट एकैसाथ बिदा हुन्छौ। नमस्कार।

भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
1: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142
2: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364144087, मोबाइल 9849601740।
5: च्या, कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
5: ए दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
8: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
5: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
8: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
5: मोबाइल 9856309888 र 9856555988।
8: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
8: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
9: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
10: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
10: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
5: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
10: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
5: फोन 063-441-258।
11: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
12: यस समयको साथमा जितु सुनचाँदी पसल
13: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
12: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: ठीक ना? अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाईं यति बेला सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज सोमबार
1: बिहान 5 बजेदेखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 बजेदेखि 7 बजेसम्म नेपाली बहस,
2: 7:00 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 8:00 देखि 8:30 सम्म कार्यक्रम समय सन्दर्भ,
1: 9:00 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10:00 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11:00 बजेदेखि 12:00 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह बाह्र देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
2: 1:00 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2:00 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3:00 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिनियर संगीतहरू,
2: 4:00 देखि 5 बजेसम्म लोक गीतहरू, साँझ 5:30 देखि 6 बजेसम्म कार्यक्रम नेपाली सेना,
1: 6:00 बजेदेखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: राति 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
2: राति 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2023 असार 1 गते सोमबार ज्येष्ठ कृष्ण औंसी 14 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: निर्यातमा भारतको अवरोधपछि नेपालका 83 चिया उद्योग बन्दको घोषणा। सबै प्रदेशले आज वार्षिक बजेट ल्याउँदै बार्गेनिङमा कांग्रेसको सस्ता पनि त। पहुँच वृद्धि गर्दै लोकसेवा आयोग, सात बैंकले खटाए ब्याजदर लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपाली युवा जो विश्वकपसँग जोड़िए शीर्षकको शुभ समाचार।
0: रातो रंगको आकर्षक कोकाकोला टी शर्ट लगाएका एक दारीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटन स्थित विशाल एटी एण्ड टी स्टेडियम भित्र व्यस्त देखिन्छन्। 2026 फिफा विश्वकपका लागि डलास स्टेडियम नाम दिएको उक्त रंगशालाभित्र उनका तस्विर र भिडियो पछिल्ला तीन सातादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोड़िएकामा उनी नेपालीका लागि गर्व बनेका छन्। ती युवा हुन् 29 वर्षीय अश्विन राज पोखरेल, सन् 2018 अमेरिकामा बस्दै आएका पोखरेल विश्वकपमा कोका कोला लीड सुपरभाइजरका रूपमा डलास रंगशालामा कार्यरत छन्। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन। सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण सोमबारदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग र 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका हुन्। सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलोभन्दा बढ़ी तयारी चिया मौजदात रहेको छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बोटमै हुर्किँदा किसान पनि सोझे मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग संचालन असम्भव बन्दै गएको बताएका छन्। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन सकेको छैन, गोदाम भरिएका छन्, किसानलाई भुक्तानी दिनुपर्ने भएकाले उद्योग संचालन गर्न नसक्ने अवस्था आएको छ उनले भनेका छन्। कसैले ठेक्का पूरा नगरीमा बाँकी काम बापतको रकम असुल गर्न सकिने कानून छ, तर उहाँहरूले सरकारी निकायले कहिले दावी नै नगरेपछि मध्यस्थले भराइदिन सक्दैनन् उनको भनाइ छ। मध्यस्थता अदालतको र व्यावसायिक र करार सम्बन्धी विवाद छिटो र छरित रूपमा समाधान गर्ने वैकल्पिक संयन्त्र हो। नेपालमा यसको मुख्य कानूनी आधार मध्यस्थता ऐन 2055 हो। सार्वजनिक खरिद ऐन र नियमावलीले सरकारी निकाय र ठेकेदार बीच सम्झौता कार्यान्वयनका क्रममा विवाद उत्पन्न भएमा र आपसी सहमतिमा टुंगो नलागेमा त्यस्ता विवाद मध्यस्थकर्ता मार्फत समाधान गर्नुपर्ने व्यवस्था गरेका छन्। विवादको निरूपण छिटो हुने, निर्णय बाध्यकारी हुने, गोप्यता कायम रहने जस्ता कारण व्यावसायिक विवादहरूमा मध्यस्थता मार्फत खोजिने समाधान संसारभर नै एउटा वैकल्पिक संयन्त्रका रूपमा विकसित भएको उनले बताएका छन्।
0: प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। साथै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 को बजेटको तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाले जानकारी दिए। उनका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 को तुलनामा बढ़ने भएको छ। यता मधेश सरकारले चालू आर्थिक वर्ष 2082-83 को भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा मधेश सरकारले 48 अर्बको बजेट विनियोजन गरेको थियो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कंग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिए। त्यसै गरी गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आकार केही बढ़ाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ी बजेट ल्याउने तयारी गरेको छ। त्यसै गरी सुदूरपश्चिम सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै आएको छ। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: बार्गेनिङमा संस्थापन इतर शीर्षकमा मध्याह दैनिकमा खबर छ। कांग्रेस संस्थापन इतर समूहले आइतबार विराटनगरमा कोशी प्रदेश स्तरीय एकता भेला आयोजना गरेर शक्ति प्रदर्शन गरेको छ। यसअघि यो समूहले काठमाण्डुमा पटक पटक भेला गर्दै आएको थियो भने कड़ाली प्रदेशमा कार्यकर्ता भेला गरिसकेको छ। संस्थापन इतर समूहले गरेको आइतबारको प्रदेश स्तरीय कार्यक्रममा देउवा र कोइराला पक्षका शीर्ष नेताहरू जम्मा भएपछि संस्थापन पक्षलाई पार्टी मिलाउन थप दबाव सिर्जना भएको छ। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व गगन थापामा आएपछि देउवा र कोइराला पक्ष मिलेर समानान्तर राजनीतिक गतिविधि गर्दै आएका छन्। सोही क्रममा कोशीमा भएको कार्यक्रममा शेखर कोइराला, सासाङ कोइराला, कृष्ण प्रसाद सिटौला, बलबहादुर केसी, विजय गच्छेदार, एमपी साउत, मोहन बस्नेत, डाक्टर मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, गुरू बराल, कुन्दन काफ्रे लगायत सहभागी रहेका थिए। महाधिवेशनमा सभापति लड़ेका कोइराला निकट नेताहरूले विशेष महाधिवेशन चाहेका थिएनन्। वर्तमान सभापति गगन थापालाई महामन्त्रीमा राखेर टीम बनाएका शेखरले 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्दा 42% मत प्राप्त गरेका थिए। उनको टीमबाट महामन्त्री गगनसहित केही पदाधिकारी र केन्द्रीय सदस्य जितेर तत्कालीन संस्थापन अर्थात देउवा पक्षलाई काउन्टर दिँदै आएका थिए। तर विगत 2 वर्ष यता कोइराला समूहका गगन थापाले आफ्नै समूह बलियो बनाउँदै लगेको आरोप लागेको छ।
0: गुमेको साग फर्काउने एमालेको प्रयास हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा नराम्रो पराजय भोगेको परम्परागत दलमध्येको एक नेकपा एमाले आगामी स्थानीय प्रदेशसभा निर्वाचनसम्म मिशन जागरण चलाउने भएको छ। जागरण अभियान मार्फत पार्टीको पुरानो साग फर्काउने एमालेको रणनीति छ। एमाले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साग फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारी सहित मिशन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको हो। पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी सहित पठाइएको मिशन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनु आदि विस्तृत रूपमा केलाइएको छ। मुख्य गरी 2047 को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ। पार्टीले तयार गरेको मिशन जागरण अभियानको अवधारणामा भनिएको छ, 2047 को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएका हुन्। पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको दावी छ।
2: खरिद प्रक्रियाको सरलीकरण, राजनीतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अलपत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। आवश्यकता अनुसार नियमित विधेयककै रूपमा बाँकी प्रक्रिया अगाडि बढ़ाउने तयारी सरकारले गरेको छ। वैशाख 17 गतेका लागि आह्वान संसद अधिवेशन स्थगन गरेर सरकारले अध्यादेश सिफारिश गरेको थियो। सिफारिश अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले क्रमशः जारी गर्नुभएको थियो। वैशाख 28 संसद अधिवेशनको पहिलो बैठकमा 8 अध्यादेश पेश भएका थिए।
0: राजस्वको ठूलो अंश ब्याज तिर्नमै खर्च अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। पछिल्लो समय वैदेशिक ऋणको जोचा भइरहँदा देशभित्रैबाट उठाइने ऋण आन्तरिक ऋणको बढ़दो बोझ जोखिमपूर्ण रहेको एक प्रतिवेदनले बताएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व ब्यांकले संयुक्त रूपमा तयार पारेको ऋणको दिगोपना सम्बन्धी विवेचना प्रतिवेदनले नेपालको आन्तरिक ऋणको अवस्थालाई जोखिमको प्रारम्भिक संकेतका रूपमा चित्रण गरेको छ। उक्त प्रतिवेदनको विषय समेटिएको आईएमएफको हालै सार्वजनिक नेपाल सम्बन्धी प्रतिवेदनमा नेपालले वैदेशिक ऋणका क्षेत्रमा खासै ठूलो संकट बेहोर्न नपरे पनि आन्तरिक ऋणको भार भने अस्वाभाविक रूपमा चुलिएको बताइएको छ। विशेष गरी अल्पकालीन ट्रेजरी बिलहरूमाथिको अत्याधिक निर्भरता, घट्दो राजस्व र वैदेशिक अनुदानमा आएको संकुचनले नेपालले अहिले आफ्नो आन्तरिक ऋण तिर्न क्षेत्रीय र समान आर्थिक हैसियत भएका छिमेकी देशहरूको तुलनामा राष्ट्रिय राजस्वको निकै ठूलो अंश खर्च गरिरहेको छ। यसले देशको दीर्घकालीन स्थिरतामाथि गम्भीर प्रश्न खड़ा गरिदिएको प्रतिवेदनमा उल्लेख छ। नेपालको सार्वजनिक ऋणलाई कम जोखिम भएको मुलुकका रूपमा लिइने गरिए पनि पछिल्लो एक दशकमा आन्तरिक ऋणको संरचनामा डरलाग्दो परिवर्तन आएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2072-73 कुल गृहस्थ उत्पादन जीडीपीको तुलनामा 10.1% मात्र रहेको आन्तरिक ऋण आर्थिक वर्ष 2081-82 सम्म आइपुग्दा 24.4% पुगेको छ। 10 वर्षको अवधिमा आन्तरिक ऋणको अनुपात दोब्बर भन्दा बढ़ीले बढ़नुमा कोविड 19 पछिको आर्थिक पुनरूत्थान, सुस्त राजस्व संकलन र पूँजीगत खर्च धान्न लिइएको ऋण मुख्य कारण देखाइएको छ।
2: एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लागेको छ। द्रुत रेलमार्गको सपना देख्न थालिएको छ। तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम सुस्त छ। नेपालमा अहिलेसम्म जनकपुर, जयनगर र रक्सौल सिर्सियामा मात्र सीमित रेल सञ्चालनमा छ। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपका विभिन्न मुलुकलाई जोड्ने र व्यापार सहायतालाई सहज बनाउने लक्ष्यसहित अगाडि सारिएको प्रस्तावित रेल सञ्चाल हो। संयुक्त राष्ट्रसंघको युनाइटेड नेशन इकोनोमिक एण्ड सोशल कमिशन फर द एसिया एण्ड द प्यासिफिकले 2063 कार्तिक 24 गते दक्षिण कोरियाको बुसानामा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो। नेपालले सो सदस्यता प्राप्त गरेको छ वर्षपछि 2068 फागुन 23 गतेमा व्यवस्थापिका संसदले अनुमोदन गरेको थियो। त्यसपछि ट्रान्स एसियन रेलवेसँग जोड्न मिसिङ लिंकका रूपमा समेत मेची महाकाली रेलमार्ग निर्माणको अवधारणा ल्याई सन् 2009 सम्भाव्यता अध्ययन शुरू गरिएको थियो। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपलाई जोड्ने गरी प्रस्तावित एक विशाल रेल सञ्जाल हो। संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको पहलमा अगाडि सारिएको यस परियोजनाको मुख्य लक्ष्य एसियाली राष्ट्रहरूबीचको व्यापार र यातायातलाई सहज बनाउनु तथा युरोपसम्म सीधा रेल सम्पर्क स्थापना गर्नु हो। यस सञ्जाल अन्तर्गत करिब 1,18,000 किलोमिटर लामो रेलवे लाइनहरू समेटिएका छन्। यो सञ्जाल एसिया र युरोप जोड्ने मुख्य तीनवटा करिडोरमा विभाजित छ। ट्रान्स साइबेरियन करिडोर पहिलो करिडोरको रूपमा रहेको छ। यो करिडोर मार्फत रूस हुँदै युरोप जोड़िन्छ। त्यसै गरी दोस्रोमा उत्तर दक्षिण करिडोर रहेको छ। मेची महाकाली रेलमार्ग निर्माण सम्बन्धी काम शुरू भएको 17 वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म उल्लेखनीय काम हुन सकेको छैन। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लाग्दा समेत यस क्षेत्रमा कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन।
0: असार महिनामा धेरैजसो वाणिज्य ब्याङ्कहरूले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको अधिकतम ब्याज दर स्थिर राख्दा 7 ब्याङ्कले घटाएका छन्। 20 वाणिज्य ब्याङ्कहरूको जेठको तुलनामा असारमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर 0.07 प्रतिशत बिन्दुले घटेको हो। असारमा ब्याज दर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, हिमालयन प्राइम कमर्सियल, कुमारी स्ट्याण्डर्ड चार्टर्ड र एनएनबी ब्याङ्क रहेका छन्। यी मध्ये हिमालयन ब्याङ्कले सर्वाधिक 0.25 प्रतिशत बिन्दुले ब्याज दर घटाएको छ। उसले जेठमा 4.25 प्रतिशत रहेको ब्याज दर असारमा 4% झारेको हो। असारमा 7 ब्याङ्कले घटाए ब्याज दर शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ। रासोपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो। रासोपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ।
2: मुलुकको औद्योगिक क्षेत्रका